0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607434 र 0825601138।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार,
15: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
16: हुनबाट पनि नाम दर्ता गर्न
17: गर्न सकिन्छ।
9: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
18: सम्पर्क विजय फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 82595410, मोबाइल नम्बर 98478893 र 98095812871।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
23: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
24: ल ल काका गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
28: उपचार हुने रोगहरू
27: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
28: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
28: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
28: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
29: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
4: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
5: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
5: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
10: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
17: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिनद्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
17: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
31: पश्चिम एफएम 91.4 MHz।
32: मध्य पश्चिम ट्याङ चेक। यति बेला बिहानको 6 बजेको छ।
33: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
34: सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
35: आज 2083 साल भदौ 20 गते शनिबार, सन् 2026 सेप्टेम्बर 5 तारिक भदौ कृष्ण पक्षको नवमी तिथि।
36: काया कैरनका साथमा
33: किसान पाइप प्रोडक्ट प्राली,
36: राष्ट्रको शान किसान,
33: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
34: आज वार्षिक उत्सव मनाउँदै गरेको धादिङको कृषि रेडियो 101.5 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट:
35: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई,
37: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ।
34: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै।
35: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै।
34: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी, ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया,
35: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत।
0: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
0: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोसी त्रिशुली बाढीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका, ज्यान गुमाउने र सम्पर्क विहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ, तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त? थप जानकारी साथी महेश गेवालीबाट।
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन्। अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ, तर खानपिन, शौचालय, स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ। यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ।
5: महिलालाई गर्नुपर्ने व्यवस्था, बाल बालिकाको लागि गर्नुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गर्नुपर्ने सेग्रिगेट ढंगले गर्नुपर्ने व्यवस्था, त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगोलमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन
4: रसुवाको उत्तर गया, आमा छोदिङमो, गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ। होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा, खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिङ्गो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ। स्वास्थ्य क्षेत्रमा उत्तर गया, कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल।
6: सबै घरै प्यारालाइज जस्तो छ अहिले, किनभने कमाउने मान्छे थियो, गुणस्तरबाट राम्रो सहायता खसियो भने चाहिँ हुन्छ। तीर्व रोगीहरू हुनुहुन्छ कि गाउँमा, सबैलाई ठुलो कुरा तिनीहरूलाई चाहिँ अब मेन समस्या भनेको अब बित्ने त बितिहाल्यो, नयाँ मान्छे पनि अब अहिले 100 मान्छे बिराम भयो भने काठमाडौँबाट 20 लाग्छ।
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ।
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर अटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ। हजुर,
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3,00,000 सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ीमा परी जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्क विहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमे जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतको उपकरण आयोजना स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोज तलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड़ जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रोसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
4: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
5: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाई छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
4: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानी नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 बुँदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़िसकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नुभएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानी नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाई छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङद्रु संखुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
5: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पूर्ण अवरूद्ध भएपछि काठमाण्डौसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन, पोखरा, बुटवल, वीरगंज, जनकपुर तथा मधेश र गण्डकी प्रदेशका जिल्लाबाट काठमाण्डु आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन्, जसका कारण त्रिवन राजपथ, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अल्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवाबीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवाबीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्ण भीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा, नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपियन संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द्व चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ रहेको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजयी शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अप्नाउन भनेको छ। गैराती, कोशी, बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाई छ।
5: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
4: भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 30 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
5: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशु पंक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटक स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खापत्रमा खबर छ।
4: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
5: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकै 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
4: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै।
5: हेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै।
4: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया।
5: र एनबीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
17: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा। एस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
22: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 62023 98478 1617 र 98478 3543।
23: हजुर गजब आयो कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
24: सञ्चालक नरेश कुमार श्रेष्ठ।
25: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
26: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
25: सर्भिस चार्जमा 50% छुट।
26: इन्जिन आयलमा 15% छुट।
25: टायर किन्दा 10% छुट।
26: पार्ट पुर्जामा 15% छुट।
25: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
26: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
25: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
27: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
25: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761 98686 37 244 र 98229 16 768।
28: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिकराम चौधरी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाज र गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशका बाल बालिकाको सिकाइ अवस्था कमजोर, भर्ना दर बढ़े पनि उपलब्धि सुधारिएन।
0: दाङमा हिजोदेखि पठाउको सहकारीमा दाङ ई ड्राइभ सेवा सञ्चालनमा यात्रुलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउने संचालकको भनाई
1: र दाङ प्रहरीद्वारा अवैध 10 नाल भरुवा बन्दुक बरामद।
2: स्वास्थ्य क्षेत्रमा विश्वास

0: 2014।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीले दाङबाट प्रकाशित हुने सबै पत्र पत्रिका नागबुद राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, राप्ती पोस्ट राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले नागबुद राष्ट्रिय दैनिकमा रहेको खबरलाई पहिलो खबर बनाएका छौं।
2: वनको हरियाली बीच मूलद्वारबाट प्रवेश गर्ने बित्तिकै आँखा अगाडि देखिन्छ करिब 66 डिग्रीमा ढल्किएको पृथ्वीको आकृति। पृथ्वीको पूर्वतर्फ सौर्यमण्डलका अन्य ग्रहहरूका आकृति छन्। वरपर निर्माणाधीन संरचना, नयाँ बनाएका बाटा र हुर्किँदै गरेका फूल तथा सौन्दर्यवर्धक बिरूवाले केही समय अघिसम्म सुनसान जस्तै देखिने यो ठाउँलाई नयाँ स्वरूप दिइरहेका छन्। यो कुनै विज्ञान संग्रहालयको बन्द कोठा होइन। तुलसीपुर 4 मजुवा स्थित गादी बराहा सामुदायिक वनभित्र बन्दै गरेको विज्ञान पार्क साइन्स सिटी हो। केही समय अघिसम्म थोरै रूख र प्रशस्त खाली जमिन रहेको वन क्षेत्र अहिले विद्यार्थीले विज्ञानलाई किताबका मात्र होइन प्रत्यक्ष रूपमा देखेर र अनुभव गरेर सिक्न सक्ने गन्तव्यका रूपमा विकास हुँदैछ। निर्माण पूरा भइ नसक्दै पनि पार्कबारे सुनेर अवलोकन गर्न आउनेहरू बढ़न थालेका छन्। पर्यटनका दृष्टिले हेर्दा यो सामान्य वन क्षेत्र भन्दा फरक अवधारणामा विकास हुँदैछ। यहाँ प्राकृतिक सौन्दर्यसँगै विज्ञान र प्रविधि सम्बन्धी संरचना निर्माण गरिँदैछ। त्यसैले यो क्षेत्र पर्यटन भन्दा पनि शिक्षा, पर्यटन र भौतिक सिकाइको केन्द्र बन्ने सम्भावना रहेको शिक्षा सम्बन्धी जानकारहरूको बुझाइरहेको छ। गादी बराहा सामुदायिक वन क्षेत्रको करिब 5 हेक्टर क्षेत्रफलमा विज्ञान पार्क निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ। पार्क निर्माणका लागि आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेश सरकारले 36 लाख रूपियाँ र तुलसीपुर उपमहानगरपालिकाले 14 लाख रूपियाँ बजेट विनियोजन गरेपछि कामले गति लिएको समूहका उपाध्यक्ष कलिभान ओलीले जानकारी दिनुभयो। सामुदायिक वनले विगतमा उपभोक्तालाई काठ दाउरा बिक्री गरेर बचत भएको रकमबाट वन क्षेत्रमा तार जाले र पर्खाल लगाएर संरक्षण गरेको थियो। अहिले त्यही संरक्षण गरिएको क्षेत्रलाई विज्ञान र शिक्षासँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गर्न थालिएको हो। पार्कलाई नितान्त सिकाई केन्द्रका रूपमा विकास गर्दै शिक्षा पर्यटनलाई प्राथमिकता दिने हाम्रो उद्देश्य हो र त्यसै अनुसार काम अघि बढ़ाएका छौं। उपाध्यक्ष ओलीले भन्नुभयो, विशेष गरी विज्ञानसँग सम्बन्धित विषयबारे विद्यार्थी तथा सर्वसाधारणलाई जानकारी दिने र प्रत्यक्ष रूपमा बुझ्न सक्ने संरचना निर्माण गर्ने योजना रहेको छ। त्यसै गरी पहिले काठदाउरा बिक्री गरेर वन जोगाउने अभियान थालेको सामुदायिक वन अहिले त्यही ठाउँमा विज्ञान सिकाउने संरचना बनाउँदैछ। हरियाली बीच उभिएको पृथ्वी आकृतिदेखि सौर्यमण्डलका संरचनाले गादी बराहाको बदलिदो परिचय देखिरहेका छन्। आजको युवोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नुभएछ।
1: विद्यालयमा बालबालिका पहुँच र भर्ना दर बढ़दै गए पनि लुम्बिनी प्रदेशमा आधारभूत तहका बालबालिकाको सिकाइ उपलब्धि अझै कमजोर रहेको पाइएको छ। कक्षा 4 पुगेका धेरै बालबालिकाले अपेक्षित तहको गणितीय तथा भाषिक सिप हासिल गर्न नसकेको अध्ययनले देखाएको छ। नेपालले लुम्बिनी प्रदेशका 32 स्थानीय तहका 34 गणना क्षेत्रमा 680 घर परिवारमा गरेको अध्ययनले यस्तो अवस्था देखाएको। अध्ययनमा 5 देखि 16 वर्ष उमेर समूहका बालबालिकालाई घरमै पुगेर गणित र पठन सिप सम्बन्धी मौखिक परीक्षण गरिएको थियो। विद्यालयको परीक्षा भन्दा फरक ढंगले घरमै बालबालिकाको वास्तविक आधारभूत सिकाइ क्षमता मापन गरिएको असर नेपालले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले नेपालले नागरिकको सहभागितामा घर घरमा पुगेर 5 देखि 16 वर्ष उमेरका बाल बालिकाको आधारभूत साक्षरता र संख्यात्मक सिप मापन गर्दै आएको छ। अध्ययन अनुसार लुम्बिनी प्रदेश कक्षा 4 59.91% बाल बालिकाले मात्रै गणितमा न्यूनतम दक्षता हासिल गरेका छन्। भाषामा न्यूनतम दक्षता हासिल गर्ने बाल बालिकाको संख्या झन कम अर्थात 36.84% रहेको छ। आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर प्रकाश छ।
2: शारीरिक अपाङ्गताका कारण अरूको सहारामा जीवन बिताउन पर्ने बाध्यता, हातमा सिप नहुँदा चाहेर पनि आमदानीको बाटो पहिल्याउन नसक्ने अवस्था लमही नगरपालिका छ कि सुषमा चौधरीका लागि पनि केही समय अघिसम्म यस्तै अवस्था रहेको थियो। अहिले भने उहाँको परिचय फेरिएको छ। अपाङ्गता भएका व्यक्तिले पनि सिप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण

0: बन्नुभएको छ। त्यसमा अहिले आफूसँग अन्य अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्री बिक्री गर्ने काममा सक्रिय हुनुहुन्छ। लमही आँखा अस्पतालमा अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री बिक्रीका लागि स्टल राखेर उहाँले आफ्नो सिपलाई आमदानीसँग जोड्दै आउनु भएको छ। उहाँको सक्रियताले अपाङ्गता भएका व्यक्तिलाई अवसर र सहजीकरण प्राप्त भयो भने उनीहरू पनि उद्यमशील बन्न सक्छन् भन्ने सन्देश दिएको छ। अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक पुनर्स्थापना उपचार वा सहयोगमा सिप सीमित हुँदैन। उनीहरूको क्षमता पहिचान गरी सिप विकास, रोजगारी र स्वरोजगारसँग जोड्न सकिए जीवनमा आत्मविश्वास र आर्थिक स्वतन्त्रता समेत बढ़ाउन सकिन्छ। यही अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ दाङ शाखा अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको लमहीमा सामुदायिक पुनर्स्थापना तथा स्वरोजगार केन्द्र सञ्चालनमा आएको छ। केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई सिप सिकाएर आय आर्जनमा जोड्ने उद्देश्य सहित सरसफाई तथा घरेलु उपयोग्य सामग्री उत्पादन गर्ने तालिम शुरू गरेको छ। सरफ, हर्पिक, फिनाइल, लुगा धुने साबुन र नुहाने साबुन बनाउने तालिम मार्फत सहभागीलाई उत्पादनसँगै बजार र स्वरोजगारको सम्भावनासँग जोड्ने प्रयास गरिएको हो। शुक्रबार लमही नगरपालिका 5 स्थित नेपाल नेत्रहीन संघ भवन रातोडाँडामा केन्द्रको उद्घाटन गरिएको छ। नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। अध्यक्ष गिरीले फरक क्षमता भएका व्यक्तिहरूको जीवन परिवर्तन ल्याउने गरी अभियान थालिएको बताउनुभयो। तालिममा प्रशिक्षक केशर सापकोटाले घरेलु उपयोग्य सामग्री उत्पादनका लागि आवश्यक सिप प्रदान गरिएको र अहिले उत्पादनको काम तीव्र पारिएको जानकारी दिनुभएको छ। सामुदायिक पुनर्स्थापना कार्यक्रम संयोजक घनश्याम सुवेदीले अपाङ्गता भएका व्यक्तिको क्षमता विकाससँगै उनीहरूको स्वरोजगारको अवसर सृजना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विपदको समयमा सही सूचना नपाएमा अर्को महाविपद थपिन सक्ने खतरा औल्याउनु भएको छ। सही सूचनाको अभावमा विपदको व्यवस्थापनमा समस्या उत्पन्न हुने र त्यसले अर्को संकट निम्त्याउनेतर्फ सबै सचेत हुनुपर्नेमा उहाँको जोड़ थियो। यो अवस्था आउन नदिन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पोखरेलको तर्क छ। नागरिकलाई सही र भ्रमरहित सूचना दिने दायित्व बोकेको पत्रकारिता क्षेत्रले विपदको बेलामा थप सशक्त भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो। नेपाल प्रेस युनियन दाङ शाखाको 9 अधिवेशनबाट निर्वाचित कार्य समितिको पद हस्तान्तरण तथा विपदमा पत्रकारिताको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले संकटको समयमा नागरिकलाई सही र सत्य तथ्य सूचना दिन संकटको समयलाई सरकारलाई जिम्मेवार बनाउनमा संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भएको थियो। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
0: सधैँजसो बिहान बेलुका घर परिवारसँग फोनमा कुरा गर्नुहुन्थ्यो तुलसीपुर उपमहानगरपालिका 15 दक्षिण कुरहरियाका अरूण चौधरी, तर यही भदौ 10 गते बिहान भने उहाँले घरमा फोन गर्न सक्नु भएन। ढिला भएको भन्दै बिहान करिब 8 बजे म अफिस गए भन्ने सन्देश मात्रै घरमा पठाउनुभयो। सोही दिन बिहान आएको भोटेकोशी नदीको बाढीपछि अरूण घर परिवारको सम्पर्कमा आउनु भएको छैन। रसुवा स्थित लाङटाङ हाइड्रो पावरको इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा कार्यरत अरूण बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा अरूणका बुबा चिन्ता बहादुर चौधरी छोराको पर्खाईमा हुनुहुन्छ। छोराको खोजीमा उहाँ चितवन, धादिङ, नुवाकोट र काठमाण्डुका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरमा पुग्नुभयो, तर कतै पनि छोराको अवस्था पत्ता लाग्न सकेन। छोरालाई कतै भेटिन्छ कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाण्डुसम्म सबै ठाउँ खोजे, तर चिन्ता बहादुरले भन्नुभयो छोरो भेटिएन। अहिले घर फर्किएको छु, छोरा सम्पर्कमा आउने आशा। उहाँको पटक पटक मोबाइल हेर्नुहुन्छ, घरको बाटोतिर पनि आँखा लगाउनुहुन्छ। छोराको फोन आयो कि भनेर पटक पटक मोबाइल हेर्छु। उहाँले भन्नुभयो शुक्रबार सुरुङभित्रबाट जीवित मानिसको उद्धार गरिएको खबर सुनेपछि उहाँ छोरालाई लिएर आशा पलाएको छ। सुरुङमा जीवित मान्छे उद्धार भएको सुन्दा मेरो छोरा पनि त्यहाँ सुरुङमा त छैन भन्ने लागेको छ। उहाँले भन्नुभयो छोरा सकुशल फर्किने आशा अझै नटुकेको बताउनु भएको छ। त्यसै गरी अरूणसँगै दाङका 53 जना अझै सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ, कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दाङका 53 जना अझै सम्पर्कविहीन रहेका छन्। केही अघि 6 जना परिवारको सम्पर्कमा आए पनि बाढ़ीका कारण अझै 53 जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। आजको युगबुद्ध राष्ट्रिय दैनिकमा सन्तोष दहितले खबर लेख्नु भएको छ।
1: दाङमा हिजोदेखि पठाउको सहकारीमा दाङ ई ड्राइभ प्रणालीको सेवा संचालनमा आएको छ। यातायात क्षेत्रमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको र नागरिकहरूलाई प्रविधिमा आधारित यातायात सेवा पुर्याउन हिजोदेखि औपचारिक रूपमा यात्रुलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउन सहयोग ई ड्राइभ संचालनमा आएको हो। शहरमा यस्ता सेवाको माग बढ़दो अवस्थामा रहेको र पश्चिम क्षेत्रमा दाङबाट शुरू भएको यो सेवाले यात्रुको सुविधा बढ़ाउँदै यातायात लागत समेत घटाउने विश्वास व्यक्त गरिएको छ। नयाँ प्रविधिमा आधारित यस्ता सेवाले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउँदै तुलसीपुरबाट शुरू भएको यो सेवाले अन्य क्षेत्रमा विस्तार गरिने संचालकहरूले बताएका छन्। विद्युतीय सवारीको प्रयोग बढ़दै जाँदा वातावरण संरक्षणमा योगदान पुग्ने बताउँदै प्रणालीका अध्यक्ष ऋषिराज लहरे अरूणले अहिले दाङका 11 जना युवाको करिब 7 करोड़ रूपियाँको संयुक्त लगानीमा कम्पनी संचालनमा आएको हो। कम्पनीले 11 अत्याधुनिक विद्युतीय कार 10 अटो र 10 बाइक मार्फत तुलसीपुरबाट सेवा दिइरहेको छ। कोराईमा समेत 3 सवारी सहित सेवा संचालन हुने कम्पनीले बताएको छ। कम्पनीले नेपाल सरकारको मापदण्ड अनुसार भाड़ा दर निर्धारण गरेको जनाएको छ। व्यक्तिगत कामकाजका लागि सवारी प्रयोग गर्दा कतिपय अवस्थामा आफ्नै गाड़ी भन्दा ई ड्राइभको सेवा किफायती पर्ने भएकाले यसको आकर्षण बढ़ने अध्यक्ष लहरेको भनाइ छ। कम्पनीका अनुसार सेवा 24 घण्टा उपलब्ध हुनेछ। अनलाइन बुकिङ सेवा टेलिफोन मार्फत सम्पर्क गरेको करिब 10 मिनटभित्र ग्राहकले भनेको स्थानमा सवारी पुर्याउने व्यवस्था मिलाइएको अध्यक्ष लहरेले दावी गर्नुभयो। प्रणाली सेवा प्रारम्भको दिन हिजो भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई 55,555 रूपियाँ सहयोग पनि गरेको छ। यसै विषयमा रहेर यो सेवा कस्तो यातायात सेवा हो, नागरिकहरूले कसरी यसको सेवा पाउँछन् भनेर हामीले प्रणालीका अध्यक्ष अरूण लहरेसँग कुराकानी गरेका छौं।
2: इन ड्राइभ सेवा सञ्चालनमा ल्याउनु भएको छ, यो कस्तो खालको सेवा हो, यात्रुहरूले कसरी चाहिँ यसको सेवा उपभोग गर्न सक्छन्?
3: यो चाहिँ हाम्रो पठाउसँग दाङ ई ड्राइभ र पठाउको कोलाबोरेसनमा हामीले काम गरिरहेका छौँ। हजुरको पठाउ एप जुन नेपालभरि जुन काठमाडौँमा तपाईँहरूले जुन एप युज गर्नुहुन्छ, दाङमा पनि त्यही एप डाउनलोड गरेर त्यसैबाट तपाईँहरूले दाङको कुन जुनसुकै ठाउँमा पनि कुन ठाउँमा सिलेक्ट गरेर तपाईँहरूले चाहिँ त्यसमा दर रेट सबै देखाउँछ, त्यही दर रेटमा चाहिँ तपाईँहरू जान सक्छ।
2: अहिले तपाईँहरूसँग कति सवारीका साधनहरू छन्, कुन कुन प्रकारका सवारीका साधनहरू छन् र कहाँ कहाँसम्म तपाईँहरूले सेवा दिन सक्नुहुन्छ?
3: अहिले तत्काल हामीसँग 11 आयरन वाइज सिजीको गाडीहरू छ हामीसँग।
2: भनेको त्यसमा कतिजनासम्म अड्छ?
3: त्यसमा चाहिँ ड्राइभर सहित 5 जना भयो
2: हजुर।
3: त्यो चाहिँ हामीले जुनसुकै ठाउँको लागि सिलेक्ट गरे पनि हामीहरूले चाहिँ अपरेट गरिरहेको छौँ। त्यो गाडी म्याक्सिमम तपाईँको नेपालगंज घोराई अनि हजुरको भैरवा कल्याण त्यो साइडमा चाहिँ गाडीहरू गइरहेको छन्। अब हजुरको असोजको 8 गते चाहिँ घोराईबाट पनि अपरेट गर्दैछन्। घोराईबाट 4 गाडीहरू राखेर घोराईबाट पनि अब यो हाम्रो यो काम चाहिँ अगाडि बढाउँदैछौँ।
2: भनेपछि दाङको लागि यो नयाँ सेवा हो, नागरिकहरू त्यति धेरै यसमा अभ्यस्त भइसकेका छैनन्, यसका लागि नागरिकहरूलाई जानकारी दिनका लागि चाहिँ तपाईँहरूको के छ?
3: नागरिकहरूलाई अब जति सक्यो हामीले यसको प्लेटफर्म त हामीले मिडिया नै युज गरिरहेका छौँ, मिडिया अनि फेसबुकमा बुस्टहरू गरिरहेका छौँ, यसबाट नै हो। अनि पर्सनल्ली पनि हामीहरू भेटेर ठाउँ ठाउँमा क्याम्पिङहरू गर्ने त्यो चाहिँ हामीले गरिरहेका छौँ। अब घोराईमा अपग्रेड गर्छौँ, त्यसै गरी लमैमा अपग्रेड गर्छौँ। ठाउँ ठाउँमा गएर हामी आफै स्वयं गएर नै टिमहरू गरेर क्याम्पिङ पनि चलाएर मिडियाबाट पनि युज गरेर हामी यसलाई अगाडि बढाइरहेका छौँ।
2: नागरिकहरूले योभन्दा अगाडि दाङमा यो सेवा चाहिँ उपभोग नगरेका कारण केही सुरक्षाको कुरा, केही गोपनीयताको कुरा, यस्ता कुराहरूमा पनि संकोच मान्ने हुन सक्छ हुन्छ भनेको होइन कि हुन सक्छ, त्यसका लागि यहाँहरूको यात्रा कतिको सुरक्षित छ, कतिको ढुक्क छ, भोलि बिमाको कुराहरू केही भइहाल्यो भने पछाडिको सुरक्षाको ग्यारेन्टी कुराहरू चाहिँ के छ?
3: नेपाल सरकारको मापदण्डमा रहेर हजुरको सम्पूर्ण गाडीहरूमा जीपीएस छ, ड्राइभरहरूलाई ओइल ट्रेनिङ गराएका छौँ हामीले, इभन तपाईँको गाडी कुन ठाउँ जान्छ हाम्रो अफिसबाट मात्र नभएर ब्याङ्कको काठमाडौँको हेड अफिसबाट पनि गाडी कहाँ रोक्यो, कहाँ जान्छ, कुन ड्राइभरले चलाछ, सबै कुराहरू जीपीएसबाट नै यसको कन्ट्रोलिङ छ। र गोपनीयताको कुरा पनि हामीहरूलाई सेवाग्राहीसँग त्यस्तो गोपनीयताको कुरा पनि ल्याप्सेस कुनै पनि आउँदैन, बरु कुन ड्राइभरसँग उहाँहरू जानुभएको छ, कतिको कतिवटा राइड त्यो ड्राइभरले गरिसक्यो अहिलेसम्म, कतिको सेफ छ, कुन ड्राइभरसँग कुन गाडी म चलिरहेको छु, कति नम्बर गाडी हो, सबै कुरा डिटेल्स उहाँहरूको फोनमा पहिले अपडेट हुनु भएर सुरक्षाको माप हिसाबले त तपाईँको 24 आवर्स सर्भिस हामीले दिइरहेको छ। राति 12 बजे पनि हाम्रो ड्राइभरसँग जाने बेला को ड्राइभरसँग गयो भन्ने कुरा सबै कुरा अफिसबाट नै त्यसको लिङ्केज भएको त सुरक्षाको हिसाबले एकदमै प्रभावकारी छ जस्तो चाहिँ हामीलाई लागिरहेको छ यो कुरामा चाहिँ।
2: अहिले तपाईँहरूसँग 4 पाङ्ग्रे मात्रै छ कि 2 पाङ्ग्रे पनि छ, के छ र कहाँ कहाँ छ यो भनिदिनुहोस् न।
3: अहिले चाहिँ हामीसँग 4 पाङ्ग्रे अनि पछि हजुरको दाङलाई मध्यनजर दाङमा चाहिँ अहिले अटो पनि धेरै युज गर्ने भएर तुल्सीपुरको लागि चाहिँ हामीले अटो 8 वटा र बाइकहरू पनि 2 पाङ्ग्रे 10 वटा चाहिँ सुरु लगभग तपाईँको अपडेट गरिरहेका छौँ। बाइक र अटो चाहिँ विदिन मलाई लाग्छ 1 विकमा त्यो पनि सञ्चालनमा आउँछ। अहिले चाहिँ तपाईँको 4 पाङ्ग्रे गाडी 11 वटा चाहिँ राखेका छौँ, अटो चाहिँ 8 वटा र बाइक चाहिँ 10 वटा चाहिँ अब विदिन 1 विक त्यो पनि सञ्चालनमा आउँछ। तुल्सीपुरलाई चाहिँ अहिले हामीले बेस बनाएर काम गरिरहेका छौँ, तर घोराईमा पनि एउटा गाडी चाहिँ सञ्चालनमा आइसकेको छ ट्रायलको रूपमा, 4 वटा गाडी पनि घोराई चाहिँ मलाई लाग्छ विदिन 1 विक घोराईबाट पनि सञ्चालनमा आइहाल्छ, तर उद्घाटन चाहिँ घोराईको हामीले असोजको 8 गते गर्ने गरेका।
2: भनेपछि यहाँहरूको सेवा अहिले तुल्सीपुरलाई बेस बनाएर गरिराख्नु भएको छ, त्यस पछाडि चाहिँ घोराही लमै थप्दै जाने योजना हो?
3: हजुर, घोराईमा पनि एउटा गाडी छ होइन, तर तै पनि हाम्रो अपरेटिङ चाहिँ फुल फेजको अपरेटिङ घोराईको चाहिँ असोज 8 गतिबाट चाहिँ हुन्छ।
2: अब यो विद्युतीय सवारीहरू नै होलान् पक्कै पनि, र यसको भाडाको कुराहरू पनि आउँछ, यसमा चाहिँ कतिको महँगो अथवा चाहिँ के छ भाडा दर न्यूनतमको कुरा गर्दाखेरि?
3: हजुरको यो भन्दा अगाडि तपाईँको घोराई तुल्सीपुर गाडी प्राइभेट गाडीमा गर्ने बेला सेवाग्राहीले मिनिमम 3,000 स्टार्टिङ गरेर 3500-4,000 पनि सेवाग्राहीले तिरिराख्नु भएको थियो। नेपालमा तपाईँको 5,000 माथि नै जान्थ्यो, 5,000 गाडी वेटिङ गयो भने त हजुरको 7,000 पनि तिरेको मलाई राम्रोसँग थाहा छ। अहिले चाहिँ कस्तो छ भन्नुहुन्छ, घोराई तपाईँ सिङ्गल फेजमा घोराई छोड्न मात्र जाने 1,000 रुपियाँ लाग्छ, अपडाउन तपाईँको 1500 रुपियाँ लाग्छ, नारायणपुर जम्मा 800 रुपियाँ छ, तुलसीको अब बजार एरियामा 5 किलोमिटरको रेन्जमा जम्मा 500 रुपियाँ छ। तपाईँ अटो चढ्नु र यो 4 विलर चढ्नु एउटै तुलनात्मक हिसाबले अब नेपालगञ्ज जाने तपाईँ 4,000 पुग्नुहुन्छ, ड्रप कोलपुर जाने 3500 हुन्छ। त्यही भएर प्राइसको कुरा गर्ने बेला मलाई लाग्छ डिजल र पेट्रोल गाडी जुन तपाईँ पुग्ने ठाउँमा यो डिजल हाल्ने र पेट्रोल हाल्ने आफ्नो प्राइभेट गाडी छोडेर पनि यो गाडीको सदुपयोग गर्न सकिन्छ कि जस्तो मलाई लाग्छ यसको प्राइजिङ हेर्दाखेरि।
2: अन्तमा के भन्न चाहनुहुन्छ?
3: यो हामीहरूले ल्याएको 11 जना युवाहरूले मिलेर एउटा दाङलाई चाहिँ पर्यटनको हिसाबले, यातायातको हिसाबले दाङ पनि सुरक्षित ठाउँ छ। यहाँ कुनै पनि प्राइभेट गाडीहरू यस्तो हामीले जुन पठाव जुन एउटा एप लिएर आएका छौँ यसलाई चाहिँ युटिलाइज गरिदिनु र दाङलाई नेसनल भन्छु म त, यो नेसनलसँगै रिलेटेड छ, नेसनल ट्रान्सपोर्टेसनसँग लिङ्केज गरिदिनु र भोलिका दिनमा अझै हामी उत्साहित भएर हाम्रो प्लानिङ अझै लगभग दाङमा 35 वटा गाडी सञ्चालन गरेर सेवा दिने सोचमा छौँ हामी, मुनाफा भन्दा पनि सेवा दिने सोचमा छौँ। त्यसलाई चाहिँ तपाईँहरूले यो एप डाउनलोड गरेर जति सक्यो यसलाई युटिलाइज गरिदिनुहोस् र हामीलाई पनि उत्साहित गराइदिनुहोस् र तपाईँहरूको जति सक्यो हामीले यसलाई कम प्राइसमा हामी सञ्चालन गरेर पनि तपाईँहरूलाई प्रतिबद्ध जाहेर गर्न चाहन्छौँ।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्दाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082568।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
0: अब बाँकी समाचार। रोल्पाले सेवा समाज दाङ शाखाले शुक्रबार घोराहीमा तीज लक्षित सड़क नाटक प्रस्तुत गरेको छ। समाजका जिल्ला अध्यक्ष ओम प्रकाश खड्काको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष डिलाराम ओलीको प्रमुख आतिथ्यतामा तुलसीपुर चोक र लखन पार्कमा नाटक प्रस्तुत गरिएको थियो। कलाकारहरूले अभिनय मार्फत जाड र रक्सीका कड़ा प्रहार गरेका थिए। सौतेनी सन्तानलाई गरिने व्यवहार, बहुविवाहले हुने असरबारे नाटकमा देखाएको थियो। सचेत नागरिक समृद्ध समाज मूल नाराका साथ सड़क नाटक कार्यक्रम भएको थियो। बाढ़ीबाट देश शोकमा परेको बेला नाचगानका रमाइलो कार्यक्रम सबै स्थगित गरेको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ओलीले बताउनु भएको थियो। उहाँका अनुसार तीज मिलन कार्यक्रमको ठाउँमा सड़क नाटक बनाएको हो। आजको एकबुद्ध राष्ट्रिय दैनिकमा खबर छ।
1: दाङमा प्रहरीले अवैध 10 नल भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानका जंगलहरूको झाड़ीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर होमबहादुर केसीले जानकारी दिनुभएको छ। अब पत्रिकामा छापिएका विचार सम्पादकीयको पालो। आजको नयाँ राष्ट्रिय दैनिकमा मन कली प्रेम रसुवा बाढ़ी र जलवायु न्याय डाक्टर माधव प्रसाद दाहालको विचार छापिएको छ। म दुखी छु गोपीराज आचार्यको कविता प्रकाशित छ। विवेकको झिल्का लघु कथा जानकी कर्माचार्यको प्रकाशित छ। शनिबार सौगातमा भोटे कोशीको बाढ़ीले रसुवाको पर्यटनमा वज्रपात केबी मसालको विचार छ। मनको श्रद्धा र निरन्तर अभ्यासका प्रतीक महान गणितज्ञ श्रीनिवास रामानुजन तुफान बाबु श्रेष्ठको यो सामग्री छ। देशप्रेम जगाउने माटोको बिम्ब कविता संग्रह गोविन्द खड्काको सामग्री प्रकाशित छ।
0: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरी अन्तर्गत महको पर्दा शीर्षकमा एम रेग्मीको ब्लगलाई छापिएको छ। त्यसैगरी कसरी खायो आगोले हेर कमलको शरीर शीर्षकमा प्रभा आचार्यको कवितालाई छापिएको छ। त्यसैगरी दाई मेरो गीत चल्दै चलेन शीर्षकमा प्रिया स्मृति गजमेरको विचारलाई छापिएको छ। त्यसैगरी गुरूको महिमा शीर्षकमा एकराज शर्मा अधिकारीको विचारलाई पनि छापिएको छ। कपाल काटेको 7000 शीर्षकमा अर्जुन मोहन भट्टराईको ब्लगलाई छापिएको छ। त्यसैगरी किशोर वर्गको अध्ययनीय कृति बाल महाभारत शीर्षकमा सुनिल पोखरेलको यो समीक्षा छापिएको छ। त्यसैगरी उपकार विर्सदाको परिणाम शीर्षकमा तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दुलाई पनि छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: त्यसैगरी आजको राप्तीपुष्ट राष्ट्रिय दैनिकमा बालबाटिका गजल विद्यानन्द वेदीको सपना शीर्षकमा यो सामग्री प्रकाशित छ। बाल कथा असल शिक्षक यमुना प्राजुली अधिकारीको यो बाल कथा प्रकाशित छ। शब्दको पुल सम्पादकीय राप्ती पुष्टमा प्रकाशित छ।
0: यसैगरी आजको गोरक्ष गणतन्त्र राष्ट्रिय दैनिकमा विकासका पाइला अविचलित हुन्छन् शीर्षकमा सुरेश कुमार पाण्डेको विचारलाई छापिएको छ। त्यसै गरी सुन्दानी मन्दिरमा दुई फनको शीर्षकमा पद्मप्रसाद शर्माको कथालाई छापिएको छ। त्यसै गरी पुनर्मिलनको पर्खाईमा शीर्षकमा प्रदीप दोरङ्गाको विचारलाई छापेको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकमा।
1: यिनी खबरहरू सँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुनेछौ। आजका लागि भने म सुशीला ओली
0: अनि म देवा भूषाल पनि विदा हुन्छौ।
1: नमस्कार।
13: प्रभावित बाल बालिकाहरू गहिरो पीड़ामा रहेकाले श्रीकृष्ण जन्माष्टमीमा खुशी हुन नसकेको भन्नुहुँदै देश दुखी भएको र बाल बालिकाका कति साथीहरू छुट्टिनु भएको तथा कति घर र बस्तीहरू खण्डहर बनेकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढ़ी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते गर्भवती सुत्केरी अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध वृद्धासँगै बाल बालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताउनुभयो। उहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुट्नुपर्नेमा जोड़ दिनुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1323 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 156 जना, नुवाकोटमा 192, धादिङमा 67, चितवनमा 360, गोर्खामा 73, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 215 गरी 1323 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको गरी जम्मा 1030 शव माटो मुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3655 जना व्यक्तिहरूलाई राखिएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कवीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कवीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँस्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। शुरूमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढ़ी सम्बन्धी हिजो पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अपर त्रिशुली 1, अपर त्रिशुली 3A, अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ र सुवा सिमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन पनि सचेत गराइएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
15: भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र बौद्धिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु
16: हामीले रसुवागढी नाकामा चाहिँ बाढ़ी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढ़ीले नै बगा। स्याप्रुबेसीमा राख्यौं, बाढ़ीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढ़ी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर पेत्रावती गल्छीसम्म जहाँ क्षति व्यवस्थीहरू डुबे त्यहाँ सूचना पठाउन सक्थेनौ भने अझ हजारौंको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेँ छु, किमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
15: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढ़ी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्यांकन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्यांकन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
16: बहुविपद मूल्यांकन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ, तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ। त्यो मौका भविष्यको लागि, त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्य भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौँ। त्यो गर्न सक्यौँ भने यो देशको लागि, यो विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी राजाहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौँ, यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौँ।
15: बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिम पहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्यांकन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
16: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दूधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, महु, कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टीम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
15: भोटेकोशी जस्ता विनाशकारी बाढीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
13: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम हिजोदेखि शुरू गरिएको छ। दुई दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाईको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा देवीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सड़क भाँसिएसँगै राजधानीसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ़ाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सड़कको आवश्यकता बढ़ेसँगै प्रदेश सरकारले उक्त सड़कको आवश्यक मरमत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भीर सड़क खण्डमा मर्मत गर्न आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा आज बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उक्त सड़क खण्डमा एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यही भदौ 10 मा भुटेकोशी सहित त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बाल बालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिर सेनाले उनीहरूको व्यक्तिगत विवरण, तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै प्रेस काउन्सिलले सही पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो अर्को देश वा स्थानको दृश्य सम्पादित सामग्री कृत्रिम बौद्धिकता एआईबाट सृजित दृश्य अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। कैलालीमा 8 जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिइएको छ। जिल्लाको लम्की चुहामा 2 जना र घोडागुड़ी नगरपालिका तथा धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
17: कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर हामी।
18: हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफलाइटिसका केसहरू देखिएका छन्। जसमा 3 वटा केस चाहिँ धनगढ़ी र 2 वटा लम्कीचुवा र 3 वटा घोडागुडीमा। घोडागुडीको 3 वटा केस मध्ये 2 वटा केस चाहिँ
19: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
20: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
19: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
20: मैले सिधै कुरा गरेको छु तिमी कुर्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
19: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
20: एकपटक दंगालीबाट किनेर हेर न
19: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
21: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
20: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
22: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
23: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
20: प्रोप्राइटर सोमराज रैदास।
24: सम्पर्क फोन नम्बर 0825-63-775।
20: सम्पर्क नम्बर 98-478-26-873।
25: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
26: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: हिराले खाएको दाँत निकाल्ने,
28: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
27: खाली ठाउँमा दाँत राख्ने,
28: दाँतको जरैदेखि उपचार गर्ने,
27: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
28: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
29: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
26: सम्पर्क फोन नम्बर 0825-90-466 98-29-81-50-53।
30: आया, मम्मी मम्मी दाँत दुख्यो।
31: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
32: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
33: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
31: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
33: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
26: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
0: सावधान उस्ता उस्तै नामबाट नजुकिन होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
33: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
8: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
12: भर्ना सम्बन्धी सूचना।
14: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
24: सम्पर्क फोन नम्बर 0825631133 मोबाइल नम्बर 9847802983 र 9796526286।
34: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
35: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
34: उपलब्ध। शल्यक्रियाहरू
35: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
34: बालबालिकाको न्युरो सर्जरी,
35: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
34: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
35: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
34: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255।
1: सीता के भो तिमलाई गुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ
18: हाम्रा सेवाहरू
17: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती दम निमोनिया खोकी छेरो
17: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
18: मधुमेह सुगर मृगौला रोग पिसाब
17: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
18: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
17: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
18: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
17: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
18: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
20: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
21: सञ्चालक नरेश कुमार श्रेष्ठ
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
22: उपचार हुने रोगहरू
16: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
22: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
16: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
22: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
16: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
22: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
16: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
23: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686161694

नमस्कार, रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तोता बसन्त पुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई दाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioempi.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं दुर्व्यसनमा युवा पुस्ता भन्ने शीर्षक, जसलाई तयार पार्नुभएको छ अजबी पौड्यालले र उहाँ चाहिँ सिनियर रिपोर्टर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा हुनुहुन्छ। र यो सामग्री हामीले लिएका छौं सुरक्षित जीवन भन्ने पुस्तकबाट र यसलाई चाहिँ प्रकाशन गरेको छ नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौँले। श्रोताहरू, आजको मुख्य विषयको रूपमा लिएछ दुर्व्यसनमा युवा पुस्ता। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाहरूको सिप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूले आफूलाई मात्रै होइन घर, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ। त्यति मात्रै होइन, समाजको वातावरण नै त्रसित बनिरहेको अवस्था विद्यमान रहेको पाइन्छ। प्रसिद्ध मानवशास्त्री जेन गोडाल भन्छन्, जब सुसूचित र सशक्त युवाहरू समाजप्रति र आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छन्, तब उनीहरू विश्वलाई परिवर्तन गर्ने सामर्थ्य राख्छन्। उनको यो भनाईलाई आधार मान्दा युवा नै कुनै पनि क्रान्तिको स्रोत हो, ऊर्जा हो। विश्वका अधिकांश क्रान्तिकारी परिवर्तन युवाको साथ र सक्रियता बिना सफल भएका उदाहरण छैनन्। अझै सभ्य समाज निर्माणका लागि त युवाको भूमिका नै अपरिहार्य हो। यस्तो महत्वपूर्ण भूमिकामा रहेको युवा शक्ति नै गलत बाटोमा पुग्यो भने के होला? तर सहजै भेटिन्छ, सभ्य समाज निर्माण हुँदैन। अहिले युवाको भूमिका विषयमा चिन्ता गर्ने समय आएको छ। परिवर्तनको मुख्य स्रोत कतै जाम भएको छ, गलत प्रयोग भएको छ, अनि कतै हराएको छ कुहिरोको काग जस्तो। यसले युवालाई कुलतमा धकेलेको छ, बेरोजगार बनाएको छ। जब युवाहरूमा नै गलत आचरण हावी हुन्छ, गलत बाटोमा लाग्न थाल्छन्, तब समाज गतिहीन हुन्छ। अहिले युवा दुर्व्यसनको समस्याले विश्वलाई गाँच्दै लगिरहेको छ। दुर्व्यसनले युवालाई गलाउँदैछ। यो विश्वव्यापी समस्या हो। नेपाल पनि यसबाट अछुत रहन सकेको छैन। युवा दुर्व्यसनका कारण र यसले पारेको प्रभावबारे बहस हुनु जरूरी बनेको छ। नेपालमा कुल जनसंख्याको 40% भन्दा बढ़ी युवा छन्। हरेक विषयमा उनीहरू जोड़िएकै छन् हुन्छन्। पछिल्लो समय सबैभन्दा बढ़ी जोड़िएको क्षेत्र हो दुर्व्यसन र कुलत। गृह मन्त्रालयले 2076 सालमा गरेको एक सर्वेक्षण अनुसार नेपालमा 1,30,424 जना लागू औषधका सेवनकर्ताहरू छन्। ती मध्ये 1,21,692 पुरूष र 8,732 जना महिला छन्।
यसअघि 2069 गरेको सर्वेक्षणमा 91,534 प्रयोगकर्ता थिए। यो संख्यामा अधिकांश युवा नै छन्। विभिन्न समयमा प्रहरीले गरेको अध्ययन र पक्राउको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ। 2078 पुष 29 गते करिब 5 ग्राम ब्राउन सुगर सहित कैलालीबाट 25 वर्षीय दिपेन्द्र सिंह र 33 वर्षीय नितेश ओली पक्राउ परे। सोही वर्षको पुष 22 गते काठमाडौँ नागढुङ्गाबाट पर्साका 29 वर्षीय जय नुधिन लागु औषधकै साथमा समातिए। डाइजेपाम लगायतका मनोदीपक लागु औषध उनको साथमा भेटियो। सोही दिन झापा कन्काई सड़कमा 38 वर्षीय अनिल यादव 12.5 ग्राम

डुंगा खोलाको बाँस घारीमा मृत्यु फेला परेका 22 वर्षीय चौधरीको पनि झापा परिले अनुसन्धान शुरू गर्यो। परिले यो अनुसन्धान शुरू गर्दै गर्दा कन्काई नगरपालिका 7 का टल्के भनिने रविन राजवंशीलाई पक्राउ गर्यो। अनुसन्धानमा गाँजा खाने विषयमा भएको विवादको कारण चौधरी बीच दोहोरो झडप भयो। युवा पुस्ता दुर्व्यसनका कारण मृत्युको मुखमा पुगेका छन्। हत्या र हिंसा जस्ता आपराधिक क्रियाकलापमा तिनको संलग्नता पनि उत्तिकै छ। उल्लेखित घटनाक्रमलाई हेर्ने हो भने पनि लागू औषधले कतिसम्मको अवस्था सिर्जना गर्न सक्छ भन्ने देखाउँछ। यी केही प्रतिनिधि घटना मात्रै हुन्। समाजमा यस्ता थुप्रै अपराधका घटना बढ्दै गइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न 4546 जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा 4200 जना पुरूष र 193 महिला छन्। त्यस्तै 131 जना भारतीय नागरिक छन्। 128 पुरूष र 3 जना महिला पक्राउ परेका थिए। 15 जना पुरूष र 3 जना महिला अन्य विदेशी नागरिक पक्राउ परे। सोही आर्थिक वर्षमा 4335 किलोग्राम गाँजा, 600 किलोग्राम चरेस, 3 किलो हिरोइन, 40 किलो अफिम र 15 किलो कोकिन बरामद भएको थियो। आर्थिक वर्ष 2077-78 4626 जना लागू औषध दुर्व्यसन तथा ओसार पसारमा संलग्न पक्राउ परे। तीमध्ये 4284 जना नेपाली पुरूष, 195 जना नेपाली महिला, 135 भारतीय र 7 जना विदेशी पुरूष, 5 जना भारतीय महिला पक्राउ परे। परहरीले 8183 किलो गाँजा, 490 किलो चरेस, करिब 2 किलो हिरोइन, 256 किलो अफिम बरामद गर्यो। गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले गरेको अनुसन्धानको तथ्याङ्क हेर्दा नेपालमा कारागारमा भएका कैदी बन्दी मध्ये 21% लागू औषध मुद्दाका छन्। त्यसमा 50% हाराहारीमा 14 देखि 21 वर्ष उमेरसम्मका रहेका छन्। देश विकास का खम्बा मानिने युवा वर्ग लागू औषध प्रयोगकर्ता बनेर जीवन बर्बाद बनाइरहेका छन्। आदरणीय श्रोताहरू, आज लागू औषध शिक्षा कार्यक्रममा हामीले प्रस्तुत गरिरहेका छौं जुन सामग्री लिएका छौं सुरक्षित जीवन पत्रिकाबाट, र यसको आजको मुख्य विषय वस्तुको शीर्षक छ दुर्व्यसनमा युवा पुस्ता भन्ने। युवा पुस्ता बढ़ी जोखिममा। कुनै पनि देशको समृद्धि र विकासका लागि युवाको सिप क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागू औषधको प्रयोग तथा दुरूपयोगले युवाहरूले आफूलाई मात्रै होइन घर परिवार समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागू औषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ। त्यति मात्रै होइन, समाजको वातावरण नै त्रसित बनिरहेको अवस्था विद्यमान रहेको पाइन्छ। समाजमा घटिरहेका घटनाक्रमले पनि यहाँ त्यहाँको सामाजिक संरचनामा खलल पुर्याइरहेको छ। समाजमा बढ्दो अपराधका पछाडिको कारण लागू औषध दुर्व्यसन पनि बनेको छ। त्यो दुर्व्यसनमा मादक पदार्थ सेवनकर्तादेखि लागू औषध प्रयोग गर्ने पनि देखिएका छन्। विश्व स्वास्थ्य संगठनले मस्तिष्कको कामलाई उत्तेजित बनाउने अवैध लागू औषधको हानिकारक वा खतरनाक प्रयोगलाई लागू औषध दुर्व्यसन मानेको छ। लागू औषध नियन्त्रण ऐन 2033 अनुसार गाँजा अफिम वा तयारी अफिम, औषध उपयोग गाँजा वा अफिम, कोकाको सार तत्व मिश्रण, लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागू औषध भनिन्छ। विश्वमा 27,50,00,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता छन्, जसमा सबैभन्दा बढ़ी युवा पुस्ता किशोर किशोरी छन्। लागू औषधको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने गर्छ। सेवनकर्ताको भावना र सोचाइमा समेत असर पार्छ। मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित गर्छ। सोच्ने शक्तिलाई विकृत बनाउँछ। लागू औषध सेवन गर्ने मानिस सामान्य जीवनमा फर्कन निकै गाह्रो हुने गरेको पाइन्छ। दुर्व्यसनमा फँसिसकेको व्यक्तिलाई सुधार गृहमा राखे पनि पुनः ऊ फर्केर लागू औषध प्रयोगमै फँसिरहेको हुन्छ। आफ्नो आवश्यकता पूरा गर्न नसक्दा उसले चोरी डकैती गर्नेदेखि लिएर हत्यासम्मको अपराध गरिरहेको हुन्छ। देशका विभिन्न भागमा हुने अपराधका घटनाले पनि यसको पुष्टि गरिरहेको छ। सीमावर्ती क्षेत्रबाट पनि भित्रिन्छ लागू औषध। सीमावर्ती भारतीय शहर लगायत अन्य मुलुकबाट पनि नेपालमा लागू औषध भित्रिने क्रम उच्च छ। लागू औषधको बढ़दो प्रयोगकै कारण
कारणले नेपालमा आपराधिक गतिविधि पनि बढ़िरहेको छ। हामीले नेपाल प्रहरीबाट सार्वजनिक हुने बुलेटिन तथा समाचार नै हेर्ने गर्दा पनि थाहा पाउँछौं हरेक

0: जसो लागौषा तथा ओसार पसारमा सक्रिय भएको कारणले हरेक व्यक्तिहरू पक्राउ परिरहेका हुन्छन्। लागौषधको तस्करी र व्यापार गर्नेहरूको निशानामा धेरै जसो प्रयोगकर्ता पर्ने गरेका छन् भने कतिपय अवस्थामा यसको प्रमुख कारणका रूपमा बेरोजगारी समस्या देखिएको छ। आर्थिक प्रलोभनमा परेर अधिकांश मानिसहरू भरियाका रूपमा प्रयोग भइरहेका छन्। यसकै कारण उनीहरू पक्राउ पर्ने र सजाय भोग्नुपर्ने अवस्था छ। त्यसले उनीहरूको पारिवारिक संरचनामा पनि समस्या सिर्जना गरिरहेको छ। 15-25 वर्ष उमेरसम्मका किशोर किशोरी विभिन्न कारणले डिप्रेशनमा जाने र दुर्व्यसनमा फस्ने गरेका छन्। लागू औषध देशका लागि नै अहिले गम्भीर समस्याका रूपमा देखा परेको छ। लागू औषध नियन्त्रण शाखाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि नेपालमा पछिल्लो समय लागू औषध प्रयोगकर्ता मध्ये सबैभन्दा धेरै उमेर समूह युवा नै छन्। 2076 को सर्वेक्षण अनुसार लागू औषध प्रयोगकर्ता सबैभन्दा धेरै 25-29 वर्ष उमेर समूहका 35.2% रहेका छन् भने 20-24 वर्ष उमेर समूहका 34.3%, 15-19 वर्ष उमेर समूहका 7.2 रहेका छन्। लागू औषध प्रयोग गर्ने व्यक्तिहरूमध्ये मुखबाट 33%, धुवाबाट 34.9, सुईबाट 29 र सुँघेर 2% रहेका छन्। लागू औषध दुर्व्यसनमा पर्ने कारणहरू। अहिले नेपालमा पनि प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थको ओसार पसार हुने र यसको प्रयोग बढ़िरहेको छ। प्राकृतिक लागू औषधका रूपमा गाँजा, चरेस, धतुरो, अफिम, रक्सी लगायत परेका छन्। लागू औषधका रूपमा मानिसको जीवन रक्षाका लागि उत्पादन भएका औषधिजन्य पदार्थको पनि प्रयोग भइरहेको छ। डाक्टरको सल्लाह अनुसार सेवन गर्नुपर्ने औषधिलाई आफू खुशी नशाका रूपमा प्रयोग गरिँदै आएको छ। नेपालमा पनि अहिले नाइट्रोसन, नाइट्रोभेट, प्रोक्सिभोन, नोरफिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन, नोकफ लगायतका औषधिजन्य लागू पदार्थको प्रयोग बढ़िरहेको छ। लागू औषध प्रयोग गर्ने निम्न वर्गका मानिस मात्रै छैनन्, उच्च कुल घरानाका मानिसदेखि प्रतिष्ठित व्यक्तिहरू पनि छन्। विभिन्न घटनाक्रमका समयमा पक्राउ पर्ने मानिसहरू हेर्दा पनि यो देखिन्छ, उच्च वर्गले आनन्द महसुस गर्न महँगो खालको लागू औषध प्रयोग गरिरहेको पाइन्छ। करोड़ौं मूल्य पर्ने लागू औषध नेपालमा बरामद हुने घटनाले यसका प्रयोगकर्ता पनि रहेको पुष्टि हुने गरेको छ। यस बाहेकका अन्य विभिन्न कारण लागू औषध दुर्व्यसनका देखिएका छन्। कतिपय किशोर किशोरी र युवा साथीभाइको लहलयमा लागेर पनि सेवनकर्ता बनिरहेका छन् भने कतिपयले मनोरञ्जनका लागि प्रयोग गरिरहेका हुन्छन्। लागू औषध प्रयोगको अर्को कारण बेरोजगारी समस्याले पनि निम्तिएको छ भने कति मानसिक तथा पारिवारिक तनाव भुल्ने बहानामा पनि सेवन गरिरहेका छन्। मानिसहरूमा नैराश्यता उत्पन्न हुँदै जानु र हरेक क्षेत्रका असफलता मात्रै हासिल हुने गरेकाले पनि यसमा फसेका छन् भने युवायुवतीहरू प्रेम सम्बन्धमा धोका पाएका कारणले पनि यसमा परेका छन्। दुर्व्यसनमा पर्ने किशोर किशोरीहरूलाई सहज जीवनयापनमा ल्याउनका लागि निकै कठिन हुन्छ। विभिन्न उपायले दुर्व्यसन मुक्त भइसके पनि उसको कार्यक्षमतामा ह्रास आएकै हुन्छ। परिवार तथा समाजको भविष्य बोक्ने युवावर्ग दुर्व्यसनमा फस्नु पक्कै पनि सकारात्मक लक्षण होइन। परिवारको जिम्मेवारी उठाउने र समाज परिवर्तनको सम्भाग मानिने युवालाई दुर्व्यसनमा फस्न नदिनु आजको आवश्यकता हो। 21% कैदीबन्दी लागू औषध मुद्दामा संलग्न हुँदा देशलाई नै घाटा बनिरहेको छ। घरको पारिवारिक आर्थिक बोझ उठाउने छोरा कारागार चलान हुनु सुखद संयोग होइन। हुन त नेपालको कानून पनि युवामैत्री छैन। लागू पदार्थ ओसार पसार बेचबिजघान गर्ने तथा परिबन्धले फस्नेलाई पनि कानूनले एउटै नजरले हेर्ने गरेको छ। कारागारमा भएका अधिकांश लागू औषधका कैदीबन्दीमा भरिएको संख्या उल्लेख्य छ। दुर्व्यसनमा परेपछि अक्सर दुर्व्यसनमा परेका युवाहरूको भोगाई निकै नमिठो हुने गर्छ। भावनात्मक रूपमा निकै विचलित भएका हुन्छन् उनीहरू। झट्ट सुन्दा दुर्व्यसन किशोर अवस्था तथा युवा अवस्थामा देखिने भए पनि स्कूल कलेजमा लुकेर खाएको चुरोट, गाँजा, भाङ, रक्सी जस्ता कुलतले अन्तत लागू औषधसम्म पुर्याएको देखिन्छ। कहिलेकाहीँ खाएको चुरोट त हो नि भनेर हामीले व्यवस्था गर्नु गलत हो। लागू औषध प्रयोग गर्ने व्यक्तिहरूको व्यवहार पनि परिवर्तन भएको हुन्छ। एकान्तमा बस्न रुचाउने, कम भोक लाग्ने, खाना खान नखोज्ने, झुटो बोल्ने, आफन्त दिदीभाइ तथा घर परिवारमा ठग्ने, असामान्य व्यवहार देखाउने, उत्तेजित हुने, ससाना विषयमा विवाद गर्ने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराधमा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने हुन्छ। धेरैजसो युवा युवती यौन विकृतिमा लाग्ने, पोर्नोग्राफी हेर्ने जस्ता असामान्य व्यवहार पनि देखाउँछन्। लागू पदार्थको सेवनले शारीरिक, मानसिक तथा सामाजिक असरहरू देखिने गर्छ। उनीहरूमा शारीरिक रूपमा विभिन्न रोगले च्याप्ने गर्छ। एचआईभी, एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरूको संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गर्छ भने एकोरोपण, फ्रस्ट्रेशन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने पनि गर्छ। लागू औषधको प्रयोगबाट संसार भुल्ने कारणले आपराधिक घटना घटाउने गरेको विभिन्न उदाहरणले पुष्टि गर्छ। पछिल्लो समय स्थल मार्ग हुँदै सीमा नाकाबाट लागू औषध तस्करी बढ़दै गएकाले आपराधिक घटना समेत बढ़ेको छ। दुर्व्यसनको लतमा फसेपछि मानसिक समस्या बढ़ने हुनाले हत्या, आत्महत्या गर्न पछि पर्दैनन्। सेवनकर्ताको सोचाइ र देखाइमा समेत अनौठो भ्रम पैदा हुन्छ। नेपालमा स्कूली विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागू पदार्थमा अम्मली छन्। अभिभावकले सन्तानको सुनौलो भविष्यको लागि स्कूल कलेज पठाउँछन्, तर कति सन्तान लागू पदार्थमा लिप्त भएर घर परिवारमा प्रलय ल्याउँछन्। अहिलेको जटिल र प्रतिस्पर्धात्मक जमानामा चिन्ता वा तनाव कम गर्ने भ्रममा परि कति मानिसहरू लागू पदार्थ सेवनकर्ता बन्न पुग्दछन्। बढ़ी आर्थिक स्वतन्त्रता पाएका मानिस दुर्व्यसनको जोखिममा हुन्छन्। जीवनका विभिन्न खुड्किलोमा असफल हुने मानिस पनि यो घातक बानीको शिकार बन्न सक्छन्। नेपाल प्रहरीले लागू औषध तस्करी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना फैलाउँदै आइरहेको छ। विद्यालय समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि लागू औषध कारोबारी र प्रयोगकर्ताको तथ्याङ्क भने कम हुन सकेको छैन। हरेक दिन लागू औषध प्रयोगकर्ता पक्राउ परेका घटना सार्वजनिक हुने गरेकी छन्। लागू पदार्थ दुर्व्यसन विरूद्ध सबै एकजुट हुन जरूरी छ। लागू पदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ। यसका लागि कड़ा कानूनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ, साथै प्रहरीको सक्रियता पनि बढ़नुपर्छ। लागू पदार्थको दुष्चक्रले गर्दा कति अभिभावक निर्मम मानसिक यातना खेप्न बाध्य छन्। आफ्ना सन्तानहरू लागू पदार्थको दलदलमा नफसुन् भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ। छोराछोरीका साथी समूह कस्ता छन्, कतै कुबाटोतर्फ त लागेका छैनन् भन्ने कुरामा सचेत बन्नुपर्छ। छोराछोरीका दैनिक क्रियाकलापमा निगरानी राख्नुपर्छ, साथै लागू पदार्थ कति खराब हो भन्ने चेतना पनि दिनुपर्छ। लागू औषधको चंगुलमा युवाहरू मुक्त हुन नसक्दा परिवार, समाज, राष्ट्र नै समस्यामा परेको हुन्छ। परिवारको उचित माया, हेरचाह, सही मार्गदर्शन पाएकमा युवालाई लागू औषधको कुलतबाट बचाउन सकिन्छ। दुर्व्यसन आजको युवाको ठूलो समस्या हो। उनीहरूले सही तरिकाले काम गर्न सक्ने वातावरण नभएको अवस्थामा पारिवारिक तनाव सहन नसकेर पनि युवाहरू दुर्व्यसनमा परेका हुन्छन्। उनीहरूलाई उचित रोजगारीका अवसर सृजना गर्न सक्यौं भने दुर्व्यसन हुनबाट जोगाउन सकिन्छ। भयावह बन्दै गएको लागू औषधलाई नियन्त्रण र निर्मूलीकरण गर्न राज्यले ठोस कार्ययोजना पुर्याउन जरूरी देखिन्छ। समस्याको कारण पहिल्याएर भविष्यका कर्णधार युवालाई फस्न नदिनका लागि आवश्यक कार्यान्वयन कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ। अहिले मुलुकमा अधिकार र स्रोत साधन सम्पन्न स्थानीय तहका सरकार छन्। मुख्य रूपमा स्थानीय तहका सरकारले समाजमा लागू औषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम बनाएर सञ्चालन गर्नुपर्ने हुन्छ। वडा स्तरसम्म जनप्रतिनिधि भएकाले पनि उनीहरूको सक्रियताले काम गर्न सक्छ। आफ्नो वडामा रहेका हरेक युवालाई समाज सुधार र निर्माणको काममा परिचालन गरेर बेरोजगार युवालाई विभिन्न रोजगारीमूलक काममा खटाउन सक्ने हो भने त्यसबाट पनि धेरै हदसम्म सुधारको काम हुन सक्छ। त्यसका लागि अब स्थानीय सरकारले कार्यक्रम नै सञ्चालन गर्न सक्नुपर्छ। तब मात्र समाजमा बढ्दो लागू औषध नियन्त्रण गर्न सकिन्छ भन्ने सामग्री आज हामीले प्रस्तुत गर्यौं। आदरणीय श्रोताहरू, आज हामीले मुख्य विषयको रूपमा प्रस्तुत गर्यौं दुर्व्यसन युवा पुस्ता, जसलाई तयार पार्नु भएको थियो अजबी पौड्यालले, र यसलाई प्रकाशनमा ल्याएको नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार काठमाण्डुद्वारा प्रकाशित यो पत्रिका रहेको छ, सुरक्षित जीवन भन्नेबाट आजको कार्यक्रममा प्रस्तुत गर्यौं। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्ते, म नवीन कुमार पराजुली, हिमालय एकाडेमी तुलसीपुर दाङको शिक्षक। अहिले यो ड्रग अब्युजिङ यो ठूलो विकराल समस्याको रूपमा समाजमा देखा परेको छ। भर्खर युवा अवस्थामा प्रवेश गर्दै गरेका टिन एजरहरूदेखि म्याच्योर एजका मध्य उमेरका मान्छेहरू र अझ वृद्ध भइसकेका मान्छेहरू समेत यसको कुलतमा फँसेर विभिन्न क्रियाकलापमा संलग्न भएको, यसले समाजमा नराम्रा असरहरू विकृतिहरू फैलाइरहेको र यो प्रयोगको क्रम अझ डरलाग्दो तरिकाले भयानक तरिकाले वृद्धि भइरहेको हामीले पाएका छौं। यो दुर्व्यसन लागू औषध दुर्व्यसनले समाजमा विभिन्न विकृतिहरू विभिन्न समस्याहरू ल्याएको छ। निश्चित रूपमा हाम्रा युवा वर्गहरू यस कुलतमा फँसेर सुनौलो भविष्य निर्माणतर्फ अगाडि बढ्न नसकिरहेको र उनीहरू कुहिएको काग जस्तै भएर अल्मल लिएको अवस्था छ। उनीहरूको स्वास्थ्य, शारीरिक अवस्था, शैक्षिक अवस्था, बौद्धिक अवस्था, मानसिक अवस्था आदि सम्पूर्ण क्रियाकलापहरूमा नराम्रो असर पुगेर उनीहरूको भविष्य बर्बाद भइरहेको अवस्था छ। यस समयमा लागू औषध दुर्व्यसनका निम्ति हामी सबैले सबै क्षेत्रबाट आफू सक्दो प्रयास गर्न आवश्यक छ। सबैभन्दा पहिला यसका लागि महत्वपूर्ण कुरा सचेतना अभिवृद्धि कार्यक्रम नै हो। जबसम्म समाजमा लागू औषधका समस्याहरू, लागू औषधले पुर्याउने स्वास्थ्य सम्बन्धी समस्याहरू, सामाजिक समस्याहरूका विषयमा प्रष्ट रूपमा सचेतना फैलाउन सकिँदैन, सबै व्यक्तिहरूमा यस सम्बन्धी जनचेतना फैलाउन सकिँदैन, तबसम्म यो समस्याबाट मुक्ति पाउन असम्भव छ। यो विकराल सामाजिक समस्या भएकाले यसको समाधानका निम्ति पनि सामाजिक स्तरबाटै पहल र प्रयास गरिनु जरूरी छ भन्ने मलाई लाग्दछ। र यसका निम्ति विभिन्न संघ संस्थाहरूले जे गरिरहनु भएको छ त्यो आफ्नो ठाउँमा ठिक छ। शैक्षिक संस्थाहरू र स्वास्थ्य सम्बन्धी संस्थाहरू पनि आफ्नो ठाउँबाट उठ्नु पर्ने र आफ्ना कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्ने अवस्था छ भने राजनीतिक ढंगबाट पनि यस सम्बन्धी काम गर्ने संघ संस्थाहरूलाई व्यक्तिहरूलाई सघाउनु, उहाँहरूको कार्यगत एकतालाई जोड़ दिनु र उहाँहरूलाई विभिन्न क्षेत्रबाट सहयोग गरी एकबद्धताका साथ यदि कार्यक्रम अगाडि लैजान सकियो भने निश्चित रूपमा यो विकराल समस्याबाट समाज मुक्ति पाउन सक्छ भन्ने मलाई लाग्दछ।
0: धन्यवाद। तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौं। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9008960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे डुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गरिदिनुहुने विभिन्न रेडियोका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता वसन्त पुन एक साताको लागि विदा हुन्छु। शुभ साता, नमस्कार।
2: यो दाँत दुखेर मर्नुभयो।
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
12: मध्य पश्चिम ट्रान्ज यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि संचारीका समूह बाँकेले रगत संकलन शुरू गरेको छ। समूहको आयोजनामा बाँकेको कोहलपुरमा भएको रक्तदान कार्यक्रममा 35 जनाले रक्तदान गरेको संचारीका समूह बाँकेकी अध्यक्ष पवित्र परियारले बताउनुभयो। उहाँले बाढ़ीबाट घाइते तथा प्रभावित नागरिकको उपचारमा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र रक्त संचार केन्द्र बाँकेले सहकार्य गरेका थिए। रक्त संचार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा नेतृत्वको टोलीले रगत संकलन तथा व्यवस्थापनमा सहजीकरण गरेको थियो। रक्तदान कार्यक्रम लगत्तै विपदको समयमा संचारिकाको भूमिका विषयमा अन्तर्क्रिया समेत आयोजना गरिएको थियो। अन्तर्क्रियामा सहभागीहरूले विपदका बेला संचार माध्यमले समाचार सम्प्रेषण मात्र नभई उद्धार उपचार राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने सही र विश्वसनीय सूचना नागरिकसम्म पुर्याउनु पर्नेमा जोड़ दिएका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रडौजिरे सोरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान वीरता धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताउनु भएको छ। भगवती रथ जात्राको अवसरमा आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इण्डिया कम्पनी बीच विक्रम सम्वत 1871-72 भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने उल्लेख गर्नुभएको हो। कर्णेल उजिर सिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुर मर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथजात्रा निकाल्ने परम्परा शुरू भएको थियो। जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौदेखि जीवन्त राखेको छ। मुख्यमन्त्री आचार्यले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। पुस्तौदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइरहेको छ। मौलिक सम्पदाको संरक्षण र प्रवर्धन मार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सृजना र पर्यटन विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। सल्यानको प्रमुख तरकारी उत्पादन क्षेत्र कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ। प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री पुगेपछि प्रविधि जनशक्ति व्यवस्थापनको काम अघि बढ़ाइएको छ। कपुरकोट गाउँपालिका 3 स्थित कृषि उपज बजार केन्द्र परिसरमा करिब 50 लाख रूपियाँको लागतमा प्रयोगशाला भवन निर्माण गरिएको हो। भवन 2078 सालमै निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र प्रविधि जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको थिएन। अहिले उपकरण पुगेपछि प्रयोगशाला सञ्चालनको अन्तिम तयारी भइरहेको छ। कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले प्रयोगशाला सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बजारमा पठाउनु अघि नै उत्पादन स्थलमा विषादी अवशेष परीक्षण गर्न सकिने बताउनुभयो। कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार जिल्लाबाट ठूलो परिमाणमा तरकारी तथा अन्य कृषि उपज बाहिरी जिल्लाका बजारमा जाने गरेको छ। आर्थिक वर्ष 2082-83 सल्यानबाट 8,487 मेट्रिक टन ताजा तरकारी जिल्ला बाहिर निकासी भएको थियो। उक्त तरकारीबाट 49,76,00,000 रूपियाँ बराबरको कारोबार भएको कार्यालयको तथ्याङ्क रहेको छ। सल्यानमा कपुरकोट सँगै बागसौर क्षेत्रमा पनि प्रमुख तरकारी उत्पादन क्षेत्रका रूपमा रहेका छन्। कपुरकोट, कालीमाटी र सल्लेबजार क्षेत्रमा उत्पादन कृषि उपज दाङ, नेपालगंज, सुर्खेत र काठमाण्डु लगायतका बजारमा जाने गरेको प्रमुख आचार्यले बताउनुभयो। कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा रहेको सुर्खेतको हर्रेमा पनि विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा आइसकेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि नेपाल प्रहरीले खोज उद्धार शव व्यवस्थापन तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 7,000 भन्दा बढ़ी प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संचालन गरिएको उद्धार तथा खोज अभियान अन्तर्गत ठूलो संख्यामा नागरिक उद्धार गरिएको छ भने 1,344 शव फेला परेको विवरण सार्वजनिक गरिएको छ। फेला परेका शवमध्ये 52 जना बालक, 33 बालिका, 269 महिला र 489 पुरूष रहेको विवरणमा उल्लेख गरिएको छ। शवको पहिचानका लागि डीएनए नमूना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म 1,260 मृतकको डीएनए संकलन गरिएको र 972 जना मृतकका आफन्तको डीएनए नमूना संकलन भएको उल्लेख गरिएको छ। यसबाट जम्मा 2,232 डीएनए नमूना संकलन भएको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा 3,655 जना राखिएका छन् भने यस्तै पहिचान नखेलेका व्यक्तिहरू तथा शव सम्बन्धी विवरण वेबसाइटमा समेत उल्लेख गरिएको छ। दाङमा हिजोदेखि पछाउको सहकार्यमा दाङ ई ड्राइभ प्रणालीको सेवा सञ्चालनमा आएको छ। यातायात क्षेत्रमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको र नागरिकहरूलाई प्रविधिमा आधारित यातायात सेवा पुर्याउन हिजोदेखि औपचारिक रूपमा यात्रुलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउन सहयोग ई ड्राइभ सञ्चालनमा ल्याइएको हो। शहरमा यस्तो सेवाको माग बढ़दो अवस्थामा रहेको र पश्चिम क्षेत्रमा दाङबाट शुरू भएको यो सेवाले यात्रुको सुविधा बढ़ाउँदै यातायात लागतसम्म घटाउने विश्वास व्यक्त गरिएको छ। नयाँ प्रविधिमा आधारित यस्ता सेवाले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउँदै तुलसीपुरबाट शुरू भएको यो सेवालाई अन्य क्षेत्रमा विस्तार गरिने सञ्चालकहरूले बताएका छन्। विद्युतीय सवारीको प्रयोग बढ़दै जाँदा वातावरण संरक्षणमा योगदान पुग्ने बताउँदै प्रालीका अध्यक्ष ऋषिराज लहरे अरूणले अहिले दाङका 11 जना युवाको करिब 7 करोड़ रूपियाँको संयुक्त लगानीमा कम्पनी सञ्चालनमा आएको हो। कम्पनीले 11 अत्याधुनिक विद्युतीय कार, 10 अटो र 10 बाइक मार्फत तुलसीपुरबाट सेवा दिइरहेको छ। घोराईमा समेत 3 सवारी सहित सेवा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ। र गैराती लुम्बिनी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी बागमती र मध्य प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज बिहान चितवनको त्रिशुली कालेखोला क्षेत्रमा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको कालेखोला क्षेत्रमा पछिल्लो 1 घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
6: भर्ना खुल्यो
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
2: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
8: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
9: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
8: सर्भिस चार्जमा 50% छुट
9: इन्जिन आयलमा 15% छुट
8: टायर किन्दा 10% छुट
9: पार्ट पुर्जामा 15% छुट
8: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
3: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
10: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
8: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37 244 र 98229 16 768।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराहीमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
11: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिने
11: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई दस तौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक। साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरोग
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
10: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिन द्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ रेडिस मेरो एवरेस्ट।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।

0: 082-562-452
1: 082-562-452 पुनश्च अब बंजारे इलेक्ट्रोनिक्स न्यू रोड बाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।
2: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
3: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
2: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 08-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
8: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
9: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: पिसाब पोल्ने समस्या,
9: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
7: पाठेघरमा मासु पलाउने,
9: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 08-5590-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804।

मनाउँदै आएका छन्। अष्टमीका दिन थारू महिलाहरू परम्परागत मौलिक पहिरनमा सजेर साँझपख थालीमा चामल, घुर्स्राको फूल र ज्यामिरे र दियो लिएर मटुवाको घरमा भेला हुने र सामूहिक रूपमा अष्टमकी मनाउने गरेको घोराई उपमहानगरपालिका सत्र गुलरियाकी शर्मिला चौधरीले बताउनुभयो। जन्माष्टमीलाई थारू समुदायले अष्टमकी भन्ने गर्दछन्। परम्परादेखि मनाउँदै आएको अष्टमकी थारू समुदायका महिलाहरूले विशेष पर्वका रूपमा मनाउने गर्दछन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि संचारिका समूह बाँकेले रगत संकलन शुरू गरेको छ। समूहको आयोजनामा बाँकेको कोहलपुरमा भएको रक्तदान कार्यक्रममा 35 जनाले रक्तदान गरेको संचारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले बताउनुभयो। उहाँले बाढ़ीबाट घाइते तथा प्रभावित नागरिकको उपचारमा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र रक्त संचार केन्द्र बाँकेले सहकार्य गरेका थिए। रक्त संचार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतारा नेतृत्वको टोलीले रगत संकलन तथा व्यवस्थापनमा सहजीकरण गरेको थिए। रक्तदान कार्यक्रम लगतै विपदका समयमा संचारी कर्मीको भूमिका विषयमा अन्तर्क्रिया समेत आयोजकले आयोजना गरेको थियो। अन्तर्क्रियाका सहभागीहरूले विपदका बेला संचार माध्यमले समाचार सम्प्रेषण मात्र नभई उद्धार, उपचार, राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने सही र विश्वसनीय सूचना नागरिकसम्म पुर्याउनु पर्नेमा जोड़ दिएका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणौजीरे सोरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताउनु भएको छ। भगवती रथ जात्राको अवसरमा आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इण्डिया कम्पनी बीच विक्रम सम्वत 1871-72 भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने उल्लेख गर्नुभएको हो। कर्णेल उदित सिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुर मर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा शुरू गरिएको थियो। जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौदेखि जीवन्त राखेको छ। पुस्तौदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइरहेको छ। मौलिक सम्पदाको संरक्षण र प्रवर्धनमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सिर्जना र पर्यटन विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो। र रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि नेपाल प्रहरीले खोज, उद्धार, शव व्यवस्थापन तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 7,000 भन्दा बढ़ी प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार तथा खोज अभियान अन्तर्गत ठूलो संख्यामा नागरिकको उद्धार गरिएको छ भने 1,344 शव फेला परेको विवरणमा सार्वजनिक गरिएको छ। फेला परेका शवमध्ये 52 बालक, 33 जना बालिका, 269 महिला र 489 पुरूष रहेको विवरणमा उल्लेख गरिएको छ। शवको पहिचानका लागि डीएनए नमूना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म 1,260 मृतकको डीएनए संकलन गरिएको र 972 जना मृतकका आफन्तको डीएनए नमूना संकलन भएको उल्लेख गरिएको छ। यसबाट जम्मा 2,232 डीएनए नमूना संकलन भएको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा 3,655 जना राखिएका छन् भने यस्तै पहिचान नखुलेको व्यक्तिहरू तथा शव सम्बन्धी विवरण वेबसाइटमा समेत अपलोड गरिएको छ। हस्तो बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीविका रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-6023-98478-1617 र 98478-35-643।
10: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
5: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-9760
7: र 98578-30-689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825-90-8-29। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू:
18: पायल्स फिस्टुला दिशागता रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
18: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
18: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
18: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
20: भर्ना सम्बन्धी सूचना
21: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
9: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 226।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
23: ल ल काका गइहाले म।
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
24: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
25: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
24: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
25: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
24: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
25: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
24: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
25: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
24: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
25: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
25: सम्पर्क नम्बर 082-560-23।
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
9: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
26: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू,
9: सर्भिस चार्जमा 50% छुट,
26: इन्जिन आयलमा 15% छुट,
0: टायर किन्दा 10% छुट,
26: पार्ट पुर्जामा 15% छुट,
0: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
3: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
0: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919, सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37 244 र 98229 16 768।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825630218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825634479
8: मोबाइल नम्बर 9894967787

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी
2: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। मोगुमा सरकारी कार्यालय मार्फत सञ्चालन भइरहेका विकास निर्माणका योजनाबारे जिल्लाका नागरिकले पर्याप्त सूचना पाउन सकेका छैनन्। योजनाको संख्या, बजेट, कार्यान्वयन अवधि र प्रगति सम्बन्धी विवरण सहज रूपमा सार्वजनिक नहुँदा नागरिकले जानकारी लिन समस्या भएको हो। सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 3 सार्वजनिक निकायमा रहेको सूचना माग्ने अधिकार नागरिकलाई दिएको छ, तर जुम्ला र सुर्खेतबाट मोगुमा सञ्चालन भइरहेका विकास निर्माणका योजनाको विवरण माग्दा पूर्ण सूचना नपाएको गुनासो गरिएको छ। छायानाथ रारा नगरपालिका एकका स्थानीय जयबहादुर नेपालीले भू तथा जलाधार कार्यालय, जुम्ला सड़क डिभिजन कार्यालय, जुम्ला सगन सरहरी तथा भवन आयोजना कार्यालय, जुम्ला र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतसँग मोगुमा सञ्चालन भएका योजनाको विवरण माग गर्नुभएको थियो। ती कार्यालयबाट योजनाको संख्या मात्र आंशिक रूपमा उपलब्ध गराइएको उहाँले बताउनुभयो। नागरिकले माग गरे अनुसार सूचना उपलब्ध नगराउने सम्बन्धित निकायलाई कानून अनुसार कार्यवाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइरहेको छ। अन्तर जिल्लाबाट सञ्चालन हुने विकास निर्माणका योजना सम्बन्धी सूचना लिन जिल्लाका नागरिकलाई थप समस्या हुने गरेको छ। ती नागरिकलाई कार्यालयका मोगुमा सम्पर्क कार्यालय नहुँदा योजना सम्बन्धी सामान्य जानकारी लिन समेत कठिन हुने गरेको स्थानीयको गुनासो रहेको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजीको प्रयास भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकेको छैन। सुरूङ, भूमिगत विद्युत गृह, कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीविदै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। नेपाली सेनाका अनुसार त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन रहेका छन्। त्रिशुली 3B आयोजनामा पनि आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकाले यसका भेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पछ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै रसुवाको लाङताङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यस अघि नै 2 जनाको शव फेला परिसकेको छ। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजीको काम भइरहेको सेनाले जनाएको छ। यस आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ 6 सम्पर्कविहीन रहेका छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित नागरिकका उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा गएको बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका 4 योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छनृ
र पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। आज बिहान करिब 3 बजे रत्नगर नगरपालिका 9 मा भएको दुर्घटनामा राप्ती नगरपालिका 7 का 38 वर्षीय राजकुमार दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। भरतपुर तर्फ आउँदै गरेको LUPR01001005 नम्बरको मिनी ट्रकले भरतपुरबाट जाँदै गरेको NA37P7096 नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक दर्जीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान 6:30 बजे मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले ट्रक र चालक रूपन्देहीको गैलहवा गाउँपालिका 7 का 40 वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
5: जो तपाईलाई पायल फुस्रा फुस्रा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
6: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
7: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
15: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
14: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45-226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
16: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
19: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-568-1817-1617 र 98478-35-643।
20: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका, आफ्नै पाखा, सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
21: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
20: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
22: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।
24: नमस्कार, म झरना थापाको। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4
25: मेगाहर्ज। काठमाडौँबाट प्रविधि कक्षमा जनार्दन नेपाल सहितको साथ छ। देशभरका धेरै रेडियोबाट प्रविधि कक्षमा साथ दिने सम्पूर्ण मित्रहरूलाई मनमा राखेको छु, हृदयमा राखेको छु, मनैदेखि धन्यवाद र आभार प्रकट गर्दछु। यो कार्यक्रमलाई सामाजिक सञ्जाल, फेसबुक पेज मार्फत अनि रेडियो काठमाडौँ एसडी हाम्रो पात्रो अथवा मैले आफ्नो सरोज लामी छाने र फेसबुक पेजबाट पनि कार्यक्रमलाई शेयर गरेको छु। तपाईँले आफ्ना प्रतिक्रियासहित यो कार्यक्रमलाई लाइक, कमेन्ट र आफ्ना प्रतिक्रिया राख्नुहोला। 45 91 300 45 91 400 कुराकानी गर्छौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? देश रोइरहेको छ, हरेकको घरमा पीड़ा छ, हरेकको मनमा पीड़ा छ, हरेकको बस्तीमा पीड़ा छ। धेरै खोला नालाका बस्तीहरू जोखिम छन्। अहिलेको सरकारले खोला नालाका ती जोखिम बस्तीहरूलाई ठाउँ परिवर्तन गरेर त्यसलाई व्यवस्थित ठाउँमा राख्ने प्रयास गरिरहेको छ। वास्तवमा अहिलेको सरकारले त्यस्ता अधिकांश काठमाडौँका खोला नालाका बस्तीहरूलाई हटाएर कतिपयले राम्रो मानेका छन्, त्यसलाई सही सजेस्ट गरेका छन्, सही प्रतिक्रिया दिएका छन् भने कतिपयले त्यसलाई नकारात्मक रूपमा प्रतिक्रिया दिएका छन्। तर यति बेलाको यो अहिले भइरहेको घटनाले चाहिँ बालनले अथवा नेपाल सरकारले राम्रो काम गरेछ भनेर धेरैले प्रशंसा पनि गरेका छन्। वास्तवमा जोखिमयुक्त रहेका खोला नाला र छेउछाउका घर बस्तीहरू टहराहरू मानिसहरू असुरक्षित छन् र रहेछन् भन्ने कुरा प्रमाणित भएको छ। हामी बिस्तारै बिस्तारै अब फेरि नयाँ जीवनसँग, पुरानै शैलीसँग र पुरानै लयसँग फर्किनुपर्छ। बित्ने बितेर गइसके, घाइते हुनु घाइते भइसके, हराउनु हराइसके, ती मृत आत्माको फेरि पनि आत्माको चिरशान्तिको कामना गर्छु। अनि हराएका परिवारहरू, हराएका आफन्तहरू छिट्टो सकुशल भेटिउन् यसकै लागि प्रार्थना गर्छौ। जो बिरामी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ, घाइते हुनुहुन्छ, हामी यहाँहरूको यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्छौ। कोही नआत्तिनुहोला, विचलित नहुनुहोला, तपाईँहरूको साथमा हामी छौं। धेरै राहतका सहयोगी हातहरू बढ़िरहेका छन्। नेपाल सरकारले पनि गर्नुपर्ने ठाउँमा आफ्नो कर्तव्य धर्म कर्म गरिरहेको छ। राम्रो काम गर्दा गर्दै त्यसलाई समर्थन जनाऊ, सपोर्ट गरौं, सहयोग गरौं। यो बेलामा कुनै राजनीतिक दल, कुनै पार्टी, कुनै व्यक्ति हेरेर होइन, यहाँ यति बेला पीड़ितलाई, दुखीलाई अप्ठ्यारो परेको छ, घाउ लागेको छ, त्यो घाउमा सबै मिलेर मलम लगाउने प्रयास गरौं। पछि गरौंला राजनीतिका कुरा, पछि गरौंला पार्टीका कुरा, पछि गरौं आफन्तका कुरा, आफ्ना कुरा। अहिले सबैलाई परेको पीड़ामा सबैले हातेमालो गरेर अघि बढ़ौं। एकपटक फेरि सम्झिन्छौं ती परिवारहरूलाई जसले आफ्नो घरको सदस्य बिताएको छ, आफ्नो घरको सदस्य गुमाएको छ, अकालमा ज्यान गुमाएको छ। हामी ती परिवारहरूलाई एकपटक फेरि सम्झिन्छौं र हामी भन्छौं सँगै छौं। 45 91 300 45 91 400 हामी कुराकानी गर्दै जाउँला। तपाईँलाई मनपर्ने गीतहरू हामी सुन्छौ सुनाउँछौ। वास्तवमा मन त उस्तै छ, मन फेरिएको छैन, तर पनि हामी बाँचेकाहरू अब नयाँ जीवनसँग, नयाँ शैलीसँग, नयाँ लयसम्मसँग फर्किनै पर्ने त्यो बाध्यता छ। फेरि जीवन उस्तै बनाउनु पर्ने बाध्यता छ। यस्ता भयावह पीड़ाहरू

आकाश सुन्दर सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। सुरेश घतानीले नमस्ते गुड मर्निङ कार्यक्रम सुन्दैछु सुरेश घतानी कपनबाट भन्दै लेख्नु भएको छ। बज्ने भाका मार्फत सबैलाई सम्झना मिठो माया भनेर लेख्नु भएको छ। धर्मराज ढकालले नमस्ते शुभ दिन म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने मेरो दिदी अम्बिका ढकाललाई जन्मदिनको लाखौं लाख शुभकामना भनेर लेख्नु भएको छ हामीलाई युएबाट यो बेला। अनि साली नानी सीता त्यसै गरी कटेल धरानकी दिदी रेखा अधिकारी र सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्दै लेख्नु भएको छ। लामो लेख्नु भएको छ, फेरि तपाईँलाई सबै पढ्नुपर्छ अनि सी मोरमा आउँछ, त्यसैले छोटो मिठो लेख्नुभयो भने राम्रो हुन्थ्यो। पशुपति अधिकारी दाई जन्मदिनको शुभकामना सबै सबैमा भनेर धेरैजना साथीहरूको जन्मदिन रहेछ, उहाँहरू सबैलाई शुभकामना दिन खोज्नु भएको छ। नरेश बोराले नमस्ते म बझाङ रेडियो सेरेफेरो 90.2 मेगाहर्जको प्राविधिकमा बस्दै कार्यक्रम सुन्दैछु भनेर नरेश बोहराले हामीलाई साथ दिइरहनु भएको छ। रेडियो सेरेफेरो मार्फत बझाङ मार्फत सबैमा सम्झना मिठो माया यहाँलाई मनदेखि व्यक्त गर्न चाहन्छु। त्यसै गरी पदम बहादुर खातीले नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु आरामी हुनुहुन्छ भन्ने लेख्नु भएको छ। रेडियो काठमाडौँ 92.1 मेगाहर्ज रेडियो काठमाडौँ मार्फत म कार्यक्रम सुन्दैछु सबैलाई सम्झना माया भन्ने लेख्नु भएको छ। शान्ति विसीले पनि कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भन्नुभएको छ। शिव कार्कीले पनि सबैलाई सम्झेको छु मिठो माया। अनि पुनः माया डंगलले पनि कार्यक्रम मार्फत सबैलाई सम्झना माया। बिरे लामाले पनि सम्झिरहनु भएको छ। दर्शन नमस्कार टीकाराम सुनवार तीनजुडे मीडिया ग्रुपको मेम्बर काठमाडौँबाट सम्झिँदै गर्दा कार्यक्रम मार्फत सबैलाई मिठो सम्झनाको सम्झनासहित माया भनेर टीकाराम सुनवारले लेख्नु भएको छ। बाबुराम लिम्बुले म पनि सुन्दैछु दोहोरी गीत बज्ने भएकोले सधैँ सुन्ने गर्छु नेपाल टारबाट सबैलाई सम्झना मिठो माया। अहिले उदयपुर गढीबाट नेपाल टार भनेपछि उदयपुरमा पनि

0: हुन्छ भनेर लेख्नु भएको छ। यहाँलाई धेरै धन्यवाद आफ्नो भावना आफ्नो विचार व्यक्त गर्नुभएकोमा। नानु निर्मला शाहले नमस्कार, सबै सुन्दैछु सिन्धुलीबाट, सम्झना सबै सबैमा भन्दै साथ दिनुभएको छ। नवीन मगरले नमस्ते दाई, आरामै हुनुहुन्छ, सुन्दैछु कैलाली घोडा घोडीबाट, सबैमा सम्झना र माया भनेर साथ दिइरहनु भएको छ। शीतल मल्ल ठकुरीले लेख्नु भएको छ, नमस्ते, म पनि सुन्दैछु परिवर्तन सम्भव सहिता गौमुखी गाउँपालिका प्युठानदेखि, सबैमा मिठो सम्झना मिठो माया। पूर्ण राउतले पनि हामीलाई लेख्नु सम्झिनु भएको छ, गुड मर्निङ नमस्ते सबैमा सम्झना माया सङ्खुवा सभाबाट कार्यक्रम सुन्दैछु भनेर साथ दिनुभएको छ। धेरै धेरै धन्यवाद। हामी मिठो मिठो गीत संगीतको साथमा यहाँका कमेन्टहरू पढिरहेका छौं। अब लाइनमा आउने मित्रलाई स्वागत गरौं, को हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्कार,
0: शुभ नाम के होला?
1: म गणेश सेर हो, डडेलधुराबाट।
0: डडेलधुराबाट नाम के भन्नुभयो?
1: गणेश सेर परिवर्तन,
0: गणेश आयर।
1: हजुर,
0: अहिले हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: रेडियो आफ्नो 107.8 मेगाहर्ट्ज
0: रेडियो आफ्नोपन, रेडियो आफ्नोपन मार्फत हामीलाई डडेलधुरा आसपासका क्षेत्रमा सुनिरहनु भएको छ। तपाईँको कमेन्ट भर्खरै पढेको थिएँ। डडेलधुरातिरको ताजा खबर कस्तो छ, सुनाउनुहोस् न।
1: डनन्दपुरको एकदमै ठिकै छ, पानी पल्ला पल्ला जस्तो छ भन्नु पर्यो। अनि हजुरको अनि काठमाडौँको के छ खबर?
0: हाम्रो पनि ठिक छ, कहिले पानी पर्छ कहिले घाम लाग्छ, यस्तै यस्तै छ, कहिले बाढी पहिरो जान्छ है। ल, सबै उस्तै उस्तै छ। धेरै कुराहरू त तपाईँले सामाजिक सञ्जालमा हेर्नुभएकै छ, देख्नुभएकै छ। यहाँहरू सबैजना एकदम कुशलतापूर्वक रहनुहोला, सबैलाई माया र सम्झना छ है।
1: हजुर,
0: ल, तपाईँलाई मनपर्ने गीत छान्नुहोस्।
1: विष्णु मान्जीको नयाँ गीत आएको छ, त्यही नै बजाइदिनु होला भन्नुहुन्छ है।
0: घरबार अहिले बजारमा आएको छ, नयाँ तेज गीत विष्णु मान्जीको, सम्झिनु साथीहरूलाई।
1: सर्वप्रथम हजुरलाई अनि रेडियो काठमाडौँलाई अनि त्यसपछि काठमाडौँमा रहनु दाजु भाउजूलाई अनि धनगढीबाट काठमाडौँ आउनुहुन्छ दाजुलाई यसो यात्रा भन्न चाहन्छु र विशेष गरी रेडियो आफ्नोलाई
0: हस् धन्यवाद नमस्कार। हामीसँग गणेश आयर डडेलधुरा जिल्लाबाट सम्झिँदै हुनुहुन्थ्यो, उहाँले आफ्नो पनि मार्फत यो कार्यक्रमलाई श्रवण गरिरहनु भएको छ। अर्को लाइनमा जान्छु, कोही हुनुहुन्छ? नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार।
0: शुभ नाम के होला?
2: म यता अरुण पारीबाट वरुण चञ्चले बोलिरहेको छु है।
0: वरुण चञ्चले, अरुण पारी भनेको कहाँ पर्यो होला?
2: भोजपुर।
0: भोजपुरबाट अहिले हामी कहाँबाट सुन्दैछौ?
2: म अहिले अरुण एफएमबाट सुनिरहेको छु,
0: सङ्खुवा सभाको रेडियो अरुणबाट। पूर्व आसपासका क्षेत्र सङ्खुवा सभा, भोजपुर, उदयपुर, ओखलढुङ्गा धेरै क्षेत्रमा सुन्दै हुनुहुन्छ। वरुणजी,
2: हजुर,
0: तपाईँको खबर नयाँ नौलो के छ, सुनाउनु न।
2: मेरो ठिकै छ दाइ, राम्रै छ। हाम्रोतिर चाहिँ अहिले यो धान गोड्ने बेला अनि अलैँची टिप्ने बेला भइरहेको छ।
0: ए, अलैँची खेती हुन्छ है त्यहाँ?
2: हजुर, त्यतातिर बिजी बिजी छौँ अब, त्यही अब दिनभरि टिप्पो बेलुका बिहान छोडायो होइन अलैँची, त्यस्तै चलिरहेको छ त है अहिले।
0: ल ठिक छ, राम्रो चलिरहेछ। हरेक पेसा, हरेक व्यवसाय, हरेक मान्छेले गर्नु नै पर्छ होइन? कतै अदुवा खेती, कतै सुन्तला खेती, कतै स्याउ खेती, कतै नस्पाती खेती, कतै अलैँची खेती, कतै विभिन्न आफ्नो आफ्नो पेसा व्यवसाय गर्नै पर्छ। तपाईँ जस्तो युवाहरू विदेश जाने होइन, नेपालमै बसेर केही गर्ने, केही गर्नुपर्छ भन्ने विचारधारा बोकेर हिँड्नु भएको छ। समाज परिवर्तन
2: हो, अब हामी विदेशमा गएर जे पनि गर्न तयार हुन्छौँ होइन,
0: हो नि,
2: अब भाँडा मोल्नदेखि लिएर हरेक कुरा तयार हुन्छौँ। तर नेपालमा हामी त्यो भाँडा माझ्न पनि अब लाज लाग्छ क्या हामीलाई,
0: हो नि,
2: अब युवाहरूलाई। तर अब गर्यो भने नेपालमै छ होइन, विदेशमा कमाउने बगाउने पसिना नेपालमै बगाइयो भने नेपालमा नै पैसा छन त छ, तर पनि अब विदेशिनु अब कतिको रहर हुन्छ त कतिको बाध्यता पनि हुन सक्छ। अब त्यही हो भाइ,
0: अब यहाँ दुईटा कुराबाट हेर्न सकिन्छ, एउटा बाध्यता पनि भयो, अर्को रहर पनि भयो, अनि अर्को कुरा चाहिँ कस्तो भने, अब नेपालमा हामीले हरेक गर्ने पेसा व्यवसायहरू 100% हुन्छ नि, 100% नै सेक्योर सुरक्षित रहने हो भने धेरैले पेसा व्यवसाय गर्न कठिन छैन। तर नेपालमा जति हामीले दुःख गर्छौँ त्यसको बेनिफिट हुन्छ नि, त्यसको फाइदा चाहिँ अलिक कम नै हुने भएको भएर, विदेशमा चाहिँ अलिक छिटो हुने भएको भएर पनि त्यसको प्रभाव अर्कै छ होइन। तर जे जस्तो भए पनि, सानोतिनो नै भए पनि आफ्नो परिवार पाल्न बिहान बेलुका छाक टार्नका लागि भयो भने त जिन्दगीमा योभन्दा के चाहिन्छ र होइन?
2: हजुर
0: सकारात्मक सोच्नु पर्यो, मेहनत गर्नु पर्यो भन्ने कुरा हो।
2: हजुर हजुर।

0: र सम्झिनु साथीहरूलाई।
1: विशेष गरी तपाईँलाई प्राविधिक मित्र लगायत फिल्म इन्डस्ट्री एसएम सेन्टर बस्नु सबैजनालाई, अब यता अरूणबाट पनि सुन्दै हुनुहुन्छ कति साथीहरूले, उहाँहरूलाई पनि एकदम मिठो माया सम्झना। अनि मेरो एकदमै आत्मीय साथी एसिसिएन बस्नेत बहिनी हिमालय, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता कुलुङ, सुनु सुनिता, अनि सानु कमला, तामिङ निर्मला, ईश्वरी म्याङ हुनुहुन्छ, हाम्रो ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाश राई, अनि हाम्रो सपना खड्का मिसले पनि सुन्दै हुनुहुन्छ होला, अनि हाम्रो त्यसै गरी सरस्वती पोखरेल, अनि सुमी लिम्बू, कमला मुखिया, हरपल रोशनी, अनि सानु सम्झना, अनि मुना मुखिया, अनि त्यसै गरी हाम्रो बालकुमार लामा दाईले पनि एकदम सुनिरहनु भएको होला, लभ स्टार सन्तोष, जीवन थाबेन, हाम्रो कृष्ण तामाङ लगायत धेरै साथीहरू हुन्छ जो जतिले चिन्नुहुन्छ मलाई वरुण चञ्चले भनेर, अनि कार्यक्रम सुन्ने सबै सबैलाई बाई बाई।
0: हस् धन्यवाद वरुण चञ्चले, यो बेला भोजपुरबाट हामीलाई सुन्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद, रेडियो अरुण मार्फत साथ दिइरहनु भएको छ। झंकार बम ठकुरी नमस्कार, दादा मेरो घर चाहिँ सुदूरपश्चिम डोटी केआई सिंह गाउँपालिका हो, अहिले चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भन्नुभएको छ, यहाँलाई पनि हाम्रो तर्फबाट मिठो सम्झना अनि मनभरिको माया छ। बादल छेडीले नमस्ते, कार्यक्रम सुन्दैछु, कार्यक्रम एकदमै राम्रो लाग्छ, लाइभबाट हाल लमजुङ घरबै मान्डवी एक ठकेलनीबाट प्युठानबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। अनि चन्दसरु मगरले मिठो सम्झना सबैलाई मेरो कार्यक्रम मार्फत सम्झिएको छु भन्नुभएको छ। विजय साउदले गुड मर्निङ दाई, कार्यक्रम मार्फत धेरै सम्झना धेरै माया भन्नुभएको छ। सुमित्रा लिम्बुले नमस्ते, कार्यक्रम सुन्दैछु, संकासभाको चैनपुरबाट अहिले रेडियो अरूणबाट यो कार्यक्रम सुन्दै गर्दा धेरै साथीहरूलाई मिठो सम्झना, सपना तामाङ, चन्द्रमाया तामाङ लगायत सबैलाई सम्झनासहित माया भन्नुभएको छ। समीक्षा घरती मगरले दाई म पनि सुन्दैछु, नमस्ते, प्युठानको स्वर्गद्वारीबाट कार्यक्रम धेरै राम्रो लाग्छ, अब बज्ने भाका मार्फत सबैलाई सम्झे भन्नुभएको छ। पलपल अपेक्षा स्याङ्चु नमस्ते, कार्यक्रम मार्फत सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रीमा थामीले सेवा दादा नमस्ते, कार्यक्रम लाइभ बा मार्फत सुन्दैछु, अब बज्ने भाका सबैजनालाई समर्पण गर्छु भन्नुभएको छ। अब विष्णु माझीले पछिल्लो समय बजारमा ल्याउनु भएको गीत सपना म्युजिक प्राली मार्फत आएको सुन्दरमणी अधिकारीको सृजना प्रस्तुत गर्नुभन्दा पहिला यति बेला टेलिफोनमा प्रतीक्षा रथको हुनुहुन्छ। नमस्ते, शुभ नाम के होला? के कार्की भन्नुभयो? लौजा एकचोटि विस्तार बोल्न पाए पनि सुन्थे होला। अप्सन कार्की भन्नुभयो, कहाँबाट बोल्दै हुनुहुन्छ? तपाईँको आवाज हरेक शब्दमा काटिएको छ, प्रश्न छैन, कसरी होस् भयो एकचोटि फेरि भन्नुहोस् त। ए फेरि भन्नुहोस् भनेको फेरि गर्नुहोस् भन्ने सुन्नुभएछ कि क्या हो? सायद उहाँ सानो बच्चा हो कि जस्तो पनि लाग्छ बोली सुन्दा है, तर एकदमै माया गर्ने त्यस्ता धेरै मनहरू हुनुहुन्छ, बुवा आमाहरू हुनुहुन्छ, बच्चा केटाकेटीहरू, छोराछोरीहरू, दिदी बहिनीहरू धेरै हुनुहुन्छ है। हरेक वर्ष तीज आए जस्तो बल्ल महसुस हुन्छ जब विष्णु माझीका गीतहरू संचार माध्यममा गुन्जिन्छन्, हरेक छोरी चेलीका कथा व्यथाहरू झुल्किन्छन्, भावनाहरू महसुस गरिन्छ, पीड़ाहरू देखिन्छ, पीड़ाहरू जब बोलिन्छ, अनि तीज आए जस्तो लाग्छ। हरेक नारीहरूलाई सम्मान गर्दै यो गीत प्रस्तुत गर्दैछौं।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: यो दाँत दुखेर मर्नु भयो
3: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
2: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकुन्
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
8: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदान
5: सम्पर्क फोन नम्बर 082-5-63-027
8: 98-41-68-47-46
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश

0: पत्थर कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
12: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। अंग्रेज संघको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रणउज्जेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन रहेको छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजय भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय भएपछि त्यसैको सम्झनामा विक्रम सम्बत 1876 जात्रा मनाउन शुरू गरिएको इतिहासमा उल्लेख गरिएको छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय जात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रसुवामा गत भदौ 10 गते आएको बाढ़ीमा परेर सम्पर्क विहीन बनेका बर्दिएका 23 जना सकुशल घर फर्किएपछि परिवारमा खुशी छाएको छ। रोजगारीका लागि रसुवा पुगेका उनीहरू बाढ़ीपछि लामो समय सम्पर्क विहीन हुँदा परिवार जन्म चिन्तित बनेका थिए। बर्दियाबाट रोजगारीका लागि रसुवा पुगेका 250 जना मध्ये हालसम्म 119 जना सम्पर्कमा आएका छन्। तीमध्ये 53 जना घर फर्किसकेका छन् भने 2 जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। अझै 76 जना सम्पर्क विहीन छन्। सम्पर्कमा नआएका 76 जना मध्ये सबैभन्दा बढ़ी बारबर्दिया नगरपालिकाका 27 जना रहेका छन्। रसुवाका विभिन्न जलविद्युत आयोजनामा काम गर्न पुगेका बारबर्दियाका 23 जना सकुशल घर फर्किएपछि उनीहरूका परिवारमा खुशी छाएको छ। बारबर्दिया नगरपालिका कुसुम डाँडाका कृष्ण प्रसाद चौधरीले बाढ़ीबाट बल्लतल्ल ज्यान जोगाएर घर फर्किएको बताउनुभयो। कुसुम डाँडाका राजकुमार चौधरीले पनि सुरुङ बाहिर काम गरिरहेका बेला साथीले बाढ़ी आएको जानकारी दिएपछि भागेर ज्यान जोगाउन सफल भएको बताउनुभयो। बाढ़ीमा परेका मध्ये 49 जनाको अवस्था बारे अहिलेसम्म एकिन जानकारी प्राप्त हुन सकेको छैन। बर्दियाका प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालले बाढ़ी प्रभावित क्षेत्रमा रहेकाहरूको खोजीका लागि सम्बन्धित निकायसँग नियमित सम्पर्क भइरहेको बताउनु भएको छ। जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा जलवायु वित्तमा पहुँच विस्तारका लागि लुम्बिनी प्रदेशका सरकारवालाको क्षमता अभिवृद्धि गर्न 3 दिने तालिम सञ्चालन गरिएको थियो। ग्रीन क्लाइमेट फण्डको रेडिनेस कार्यक्रम अन्तर्गत नेपालगंजमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय तालिम सम्पन्न भएको छ। तालिममा प्रदेशको वन तथा वातावरण मन्त्रालय, विभिन्न जिल्लाका वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासंघ लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरी प्रसाद पौडेलले जलवायु परिवर्तनका कारण मानव जीवनमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर न्यूनीकरण गर्न जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो। तालिमका क्रममा सहभागीलाई ग्रीन क्लाइमेट फण्डको कार्यक्रम तथा परियोजना निर्माण प्रक्रिया, परियोजना अवधारणा विकास, सरकारवालाको सहभागिता तथा वातावरणीय र सामाजिक सुरक्षा उपायका विषयमा जानकारी गराइएको थियो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN नेपालका कार्यक्रम प्रबन्धक अमित पौड्यालका अनुसार तालिममा ग्रीन क्लाइमेट फण्डका नीति तथा कार्यक्रम, परियोजना अवधारणा निर्माण, सरकारवालाको सहभागिता, वातावरणीय तथा सामाजिक सुरक्षा, लैंगिक मूल प्रवाहीकरण र लगानीका मापदण्ड बारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो। र जाजरकोटको भेरी नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। भेरी नगरपालिका 4 स्थित गौरीखालीमा गए राती करिब 11:55 बजे Ig-1969 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गौरीखालीबाट थाप्लेतर्फ जाँदै गरेको जीपको टायर चिप्लेपछि सड़कबाट करिब 3 30 मीटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। दुर्घटनामा कोशी गाउँपालिका 8 जनतलाका 29 वर्षीय चालक प्रकाश सिंह ठकुरी र 22 वर्षीय सहचालक भविन्द्र खत्री घाइते हुनुभएको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको र उहाँहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन
2: दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
9: समय: बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिने।
9: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479157193 र 98128909028।

0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
5: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
6: सामान्य किराले खाएको दाँत भर्ने
5: मेसिन द्वारा आरसीटी गर्ने
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
5: खोल लगाउने
6: बाङ्गो टिङ्गो दाँत मिलाउने
5: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
5: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
7: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
8: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
9: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
8: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
9: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
8: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
5: सम्पर्क फोन नम्बर 01-46-20-310
9: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: सम्पर्क गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम ट्याङ च्याक यति बेला मध्याहको 12 बजेको छ
9: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भोटेकोशी बाढ़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता क्षतिपूर्ति दिन माग तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत कार्य चल्दै आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको सम्झनामा पाल्पामा भगवती जात्रा बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट 10 जनाको ज्यान गयो र एनबीएलमा आज पनि 2 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई आज 11 दिन पनि सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् विशेष गरी रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी भइरहेको छ गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 553 जना अझै सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13,095 जनाको उद्धार गरिएको छ यसैबीच नेपालले भोकेको विपद र क्षतिमा अतिकम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ अतिकम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यानकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्याङ खसेर चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोसी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुँदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ। अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ, तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाड़ी संकट, पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य वाहना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने पर्यावीर सड़क खण्डमा मरमत गर्न आज गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पर्यावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। क्षतिग्रस्त सड़कको मरमत गर्न गाड़ीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 सवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णभीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढ़ीको मध्यम जोखिम, भोटेकोशी र त्रिशुली नदीमा पनि बहाव बढ़न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
11: फोन नंबर 082-562-601 98578-3590 98578-3184 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
3: सिधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोशी त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको हो। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संकुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अप्नाउन भनिएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने बाकल गरेको र विजयी भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्लिनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एक खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज 2 वटा खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवडालमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्मियाकर्स र खप्तड़ फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 को सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिमाडीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सड़क मरमत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबीएलमा आज पनि 2 खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: पिसाब पोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 590410, मोबाइल नम्बर 98478829913 र 98095121871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
20: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
21: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
20: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
22: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
21: समय बिहान 10 बजेदेखि।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
23: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
24: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
23: सर्भिस चार्जमा 50% छुट,
24: इन्जिन आयलमा 15% छुट,
23: टायर किन्दा 10% छुट,
24: पार्क पुर्जामा 15% छुट,
23: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
25: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
23: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
26: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
23: सम्पर्क ओम बाबा अटो प्राली बीती चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-568-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
27: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

टेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेस्टिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: हौ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0982-63-775।
3: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: मोबाइल रेफरलमा
1: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 0825674552
5: 0825674552 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
10: भर्ना सम्बन्धी सूचना:
11: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
12: सम्पर्क फोन नम्बर 0825561133, मोबाइल नम्बर 9847802983 र 9765226286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: ఆనందంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपाने को तीज को नया कोसेरी बजार में आएको छ. नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियार को स्वर में सजिएको नया तीज गीत नाचम नाचम लाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
2: मोटुमै मेरो छौ तिमी सानो.
3: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
4: यति बेला दिउँसोको एक बजेको छ.

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। शुक्रबारदेखि मनाउन शुरू गरिएको अष्टमी पर्व आज बिहान पूजा पाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन अष्टमकी अश्रयना गरी थारू समुदायले विदाई गरेका छन्। हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर मटवाको घरमा श्रीकृष्णको जीवनी सहितका लोकचित्र तथा भित्तेचित्र बनाउने, सोही चित्रमा टीका लगाएर पूजापाठ गर्ने र अष्टमकीका गीत गाउँदै थारू समुदायले यो पर्व मनाउँदै आएको छ। अष्टमकीका दिन थारू महिलाहरू परम्परागत मौलिक पहिरनमा सजिएर साँझ पख थालीमा चामल, घुसराको फूल, ज्यामिरे र दियो लिएर मटवाको घरमा भेला हुने र सामूहिक रूपमा अष्टमकी मनाउने गरेको घोराई उपमहानगरपालिका सत्र गुलरिया की शर्मिला चौधरीले बताउनुभयो। उहाँका अनुसार यस वर्ष पनि मटवाको घरको बैठक कोठाको उत्तरतर्फको भित्तामा बनाइएको अष्टमकी चित्रमा पूजा गर्दै महिलाहरूले सामूहिक रूपमा अष्टमकी गीत गाएर पर्व मनाएका थिए। दोस्रो दिन बिहान पुनः घरबाट सालको टपरे लिएर मटवाको घरमा गई पहिलो दिनकै जस्तै पूजापाठ गर्ने र पूजामा प्रयोग गरिएका सामग्री नजिकैको खोलामा लगेर जलमा विसर्जन गरी अष्टमकी पर्वको विदाई गर्ने चलन रहेको उहाँले बताउनुभयो। खाना खानु अघि आफ्ना दाजुभाइका नाममा आफूले खाने परिकारको आधा भाग छुट्याउने चलन रहेको उहाँको भनाई छ। यो प्रचलन परम्परादेखि चल्दै आएको उहाँले बताउनुभयो। उहाँले यसले दाजुभाइ तथा दिदीबहिनी बीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास थारू समुदायमा रहेको भनाई छ। जन्माष्टमीलाई थारू समुदायले अष्टमकी भन्ने गर्दछन्। परम्परादेखि मनाउँदै आएको अष्टमकी थारू समुदायका महिलाको विशेष पर्वका रूपमा मनाइन्छ। मटवाको घरको बहरी बैठक कोठाको उत्तरतर्फको भित्तामा लिपोट गरी सेतो चुन लगाएर त्यसमा कन्हा सहित विभिन्न लोकचित्र तथा भित्तेचित्र बनाउने गरिन्छ। सोही चित्रमा पूजापाठ शुरू भएसँगै सामूहिक रूपमा अष्टमकी गीत गाउने प्रचलन रहेको छ। दाङमा श्रीमानको हत्या गरेको आरोपमा 19 वर्षपछि श्रीमतीलाई मुद्दा दायर गरिएको छ। 2064 साल पुष 9 गते राति तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवा स्थित घरमा चन्द्रप्रकाश ओलीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही हत्याको अभियोगमा मंगलबार सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा ओलीकी जेठी श्रीमती कौशिला ओली विरूद्ध मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार आरोपी ओली अझै फरार छन्। चन्द्रप्रकाशका बुवा छविलाल ओलीले दिएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। छविलालले घटना भएको अर्को दिन 2064 साल पुष 10 गते नै केटानी जाहेरी दिनुभएको थियो। चन्द्रप्रकाशको गर्दन र कन्चटमा प्रहार गरी हत्या गरिएको थियो। हत्यापछि बाहिरबाट ताला लगाएर जेठी श्रीमती फरार भएकी थिइन्। भोलिपल्ट बिहान ढिलो समयसम्म पनि बुवा कोठाबाट ननिस्किएपछि छोरीहरू र स्थानीयहरू मिलेर ताला फोडेर हेर्दा चन्द्रप्रकाश ओछ्यानमा रक्तामी अवस्थामा मृत भेटिएका थिए। उनको मृत्यु पश्चात कालीन महेन्द्र अस्पताल दाङमा गरिएको सपरीक्षण प्रतिवेदन अनुसार टाउको र छातीमा धारिलो हतियारले लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो। हत्या भएको लामो समय बितिसक्दा पनि प्रतिवादी ओली पक्राउ पर्न नसक्दा फरार रहेकै अवस्थामा सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारी मार्फत अभियोग पत्र दायर गरिएको हो। लुम्बिनी प्रदेश सरकारले संघीयता कार्यान्वयनपछि बाँकेमा 15 वटा पुल निर्माण सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सड़क पूर्वाधार विकास मन्त्रालय बाँकेका प्रमुख चन्द्रबहादुर शाहले पुल निर्माण सम्पन्न भएपछि हजारौं स्थानीय बासिन्दालाई आवागमनमा सहजता भएको बताउनुभयो। उहाँले 15 वटा पुल निर्माण सम्पन्न भएको, 2 वटा पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको र थप 2 वटा पुल निर्माणका लागि वर्षीय ठेक्का आह्वान भइसकेको जानकारी दिनुभयो। बैजनाथ गाउँपालिका 6 को जेठी नाला र कोलपुर नगरपालिका 13 स्थित गेरुवा खोलामा पक्की पुल निर्माण भइरहेको छ। कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला,
गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। किरण नाला अन्तर्गत खजुरा दुई, सिमगाउँ, खजुरा चार, चल्तुवा र सिर्जना टोल तथा साई गाउँमा पक्की पुल निर्माण गरिएको छ, जसमध्ये सिर्जना टोल र साई गाउँका पुल निर्माण व्यवसायको ढिलासुस्तीका कारण सम्पन्न हुन ढिलाइ भएको छ। जेठी नाला अन्तर्गत चारवटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने एच गाउँमा नयाँ पक्की पुल निर्माण भइरहेको छ। लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले संघीयता कार्यान्वयनपछि पुल निर्माणको क्षेत्रमा मन्त्रालयले अभूतपूर्ण काम गरेको बताउनुभयो। र आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व अन्तर्राष्ट्रिय दिवस दाङ लगायत देशैभर मनाइँदैछ। सार्कको एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिन यो सम्झना हरेक वर्ष आजका दिन यो दिवस मनाइन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ, प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: అంగం రెడ్డి మీరు ఎవరెస్ట్
1: బంగాలీ సర్జక తథా గాయక జనక దివస్ న్యూపానేకు తీజకు నయా కోసరీ బజార్మా ఆయకు ఛ నాచం నాచం బంగాలీ గాయక జనక దివస్ న్యూపానేర శాంతిశ్రీ పరియార్కు స్వరమా సజేకు నయా తీజ గీత నాచం నాచం లై సబైలే సునేర మాయా గరిదిను హోలా आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
2: मोटुमै मेरो छौ तिमी सानो
3: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
5: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा
5: सम्पर्क नम्बर 082-560-023
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार
6: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् गोजीबाट मोबाइल झिक्किहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
7: सञ्चालक नरेश कुमार श्रेष्ठ
1: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
1: सर्भिस चार्जमा 50% छुट
3: इन्जिन आयलमा 15% छुट
1: टायर किन्दा 10% छुट
3: पार्क पुर्जामा 15% छुट
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
1: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
1: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: VFX सिनेमाज घोराई 10 तौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ है छोरी?
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
10: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45-226।
11: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 औं साधारण सभा तथा 18 औं अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले लुम्बिनी निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउनु भएको छ। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगिकका समस्या हल गर्नतर्फ सबको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिहरू लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे तथा अतिथिहरू पूर्व जिल्ला अध्यक्ष माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्रराज पन्त लगायतको रहनु भएको थियो। कार्यक्रममा अध्यक्ष बसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढाथोकीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो। तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवाको माछा पोखरी टोल निवासी 24 वर्षीय राजु खत्तीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। आज बिहान पाउने 1 बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिंचाई कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका खत्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,26,971 मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,96,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। र शुक्रबारदेखि मनाउन शुरू गरिएको अष्टमकी पर्व आज बिहान पूजा पाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन अष्टमकी असरैना गरी थारू समुदायले विदाय गरेका छन्। हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर मटुवाको घरमा श्रीकृष्णको जीवनी सहितका लोकचित्र तथा भित्ति चित्र बनाउने, सोही चित्रमा टीका लगाएर पूजापाठ गर्ने र अष्टमकीका गीत गाउँदै थारू समुदायले यो पर्व मनाउँदै आएको छ। अष्टमकीका दिन थारू महिलाहरू परम्परागत मौलिक पहिरनमा सजिएर साँझपख थालीमा चामल, गुजराको फूल, ज्यामिरे र दियो लिएर मटवाको घरमा भेला हुने र सामूहिक रूपमा अष्टमकी मनाउने गरेको घोराई उपमहानगरपालिका सत्र गुलरियाकी शर्मिला चौधरीले बताउनुभयो। उहाँका अनुसार यस वर्ष पनि मटवाको घरको बैठक कोठाको उत्तरतर्फको भित्तामा बनाइएको अष्टमकी चित्रमा पूजा गर्दै महिलाहरूले सामूहिक रूपमा अष्टमकी गीत गाएर पर्व मनाएका थिए। दोस्रो दिन बिहान पूर्व घरबाट सालको टपरी लिएर मटवाको घरमा गई पहिलो दिनकै जस्तै पूजापाठ गर्ने र पूजामा प्रयोग गरिएका सामग्री नजिकैको खोलामा लगेर जलमा विसर्जन गरी अष्टमकी पर्वको विदाई गर्ने चलन रहेको उहाँले बताउनुभयो। खाना खानु अघि आफ्ना दाजुभाइका नाममा आफूले खाने
आफूले खाने परिकारको आधा भाग छुट्याउने चलन रहेको उहाँले बताउनुभयो। यो प्रचलन परम्परादेखि चल्दै आएको उहाँको भनाई छ। यसले दाजुभाइ तथा दिदीबहिनी बीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास थारू समुदायमा रहेको छ। जन्माष्टमीलाई थारू समुदायले अस्तिमकी भन्ने गर्दछन्। परम्परादेखि मनाउँदै आएको अस्तिमकी थारू समुदायका महिलाको विशेष पर्वको रूपमा मनाइन्छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीवित रोड खोराही दाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: No, it like pro.
1: Rasita Pao from 2 and 4 sats. Yes, ma hamro patro.
2: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635509 र मोबाइल 9843506523।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-5590079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाङ। फोन नम्बर 0825625023, 9478718617 र 9478735645।
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
20: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.5।

बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बाल बालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छु निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपिचोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
16: होइन माइला लखर लखर कहाँ हिँडिस
17: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
16: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
17: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
17: ल ल काका गइहाले म
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
19: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
18: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
20: गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
21: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5000 बेपत्ता। नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरो पछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जना भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भारवहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड़ 56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 करोड़ 25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्र संघले 4.96 करोड़ अमेरिकी डलर अर्थात 7.51 करोड़ 34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्र संघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकम प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोगी वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमी सिन्हाले सरकारको फितल पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाइ छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि चुनौती र भावी कार्य दिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउन पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमै प्रवाह, निरन्तर अनुगमन, स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो लिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ। काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजे हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो, 5,000 बेपत्ता। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरो पछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि 2 खेल हुँदै।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराईमा।
9: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
10: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
9: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू,
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
20: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
21: सुगर रोग सम्बन्धी उपचार,
22: हर्मोन सम्बन्धी समस्याको उपचार,
21: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
22: खुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
24: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121871।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
27: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
26: हाम्रा विशेषताहरू:
27: उत्कृष्ट शैक्षिक वातावरण,
26: अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा पठन पाठन गराइने,
27: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
26: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
27: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
7: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू
28: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
27: सामान्य किराले खाएको दाँत भर्ने,
7: मेसिनद्वारा आरसीटी गर्ने,
27: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
7: खोल लगाउने,
27: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
27: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
28: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగం రెడ్డి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
5: सम्पर्क मोबाइल 98477977
6: र 98578-3689।
7: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
7: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
9: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली, जिससा रोड, घोराही दाङ।
7: फोन नम्बर 0825607788।
9: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 0825607779,
12: मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
17: साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
15: घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
18: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
19: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ,
13: दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
19: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
13: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
19: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
13: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
19: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
13: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
19: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
13: सम्पर्क नम्बर 082-560-23।
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: मध्यपश्चिम चाङच्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङको आयोजना तथा किसान फिक्स चिम्नी इट्टा उद्योग घोराही 9 खैराको समायोजनमा विरत रक्तदान कार्यक्रम आज घोराही 14 स्थित संगठनको आफ्नै सभाहालमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङका अध्यक्ष लालमणि खड्काको अध्यक्षता एवं संगठन जिल्ला समितिका अध्यक्ष मिनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता तथा निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत र संगठनका इतिहासका लेखक पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित विरत रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्ता खालका रचनात्मक कार्यक्रमको आयोजना गर्नु आफैमा गौरवपूर्ण कार्य भएको बताउनु भएको थियो। साथै रक्तदान जीवनदान समेत भएकाले सबैजनाले आफूले रक्तदान गर्ने र आफ्नो परिवारलाई समेत रक्तदान गर्नमा उत्प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। रक्तदानको महत्व नबुझेका कारणले बिरामीलाई रगतको अभाव हुन गएको भन्दै यसको महत्व बुझाउनका लागि पनि नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा यस्ता खालका रचनात्मक कार्यक्रम संचालनमा निरन्तरता दिइरहनुपर्ने बताएका थिए। रक्तदानको महत्व र कार्यक्रमको सफलताको कामना गर्नेहरूमा प्रमुख अतिथि मिनराज शर्मा, विशिष्ट अतिथिद्वय दामोदर बस्नेत र पद्मप्रसाद शर्मा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिका अध्यक्ष हमराज डाँगी, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बलबहादुर खड्का, ब्लड बैंक दाङका संयोजक दिलीप न्यौपाने, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाका मन्त्री प्रकाश श्रीवन्द लगायतका रहनु भएको थियो। 50 बढ़ी शिक्षकहरूले रक्तदान गरेको समग्र कार्यक्रमको सहजीकरण संघीय निर्वाचन क्षेत्र नम्बर 2 का सचिव गिरिराज भण्डारीले गर्नुभएको थियो। पोटेकोसी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जल विद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिटर 4 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यससँगै हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिनो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो। दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउनुभयो। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगिका समस्या हल गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्रराज पन्त लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष वसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढाथोकीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो।
र दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवाको माछा पोखरी टोल निवासी 24 वर्षीय राजु घरतीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। आज दिउँसो 1:15 बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरी नजिकको टिकरी सिंचाई कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका घरतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। अवस्था अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरु
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
6: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
6: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
6: टायर किन्दा 10% छुट
4: पार्क पुर्जामा 15% छुट
6: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
7: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
6: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
8: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
6: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98013-48761 98686-37244 र 98229-16768
9: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: चकत्र नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड प्रसाद यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिम को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्कै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने डीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको डीआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
11: भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 9840096600, 9850806086 र 9841720273।
15: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
16: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: गंगा रेडियस मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सरकारले जोखिमयुक्त स्थानको बसोबास सर्ने गरी कानून बनाउने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जोखिमयुक्त स्थानको बस्ती सार्ने सम्बन्धी प्रावधान राखिएको छ। नदी किनार, ताल तलैयाको किनार, राष्ट्रिय निकुञ्ज आरक्षण, वन क्षेत्र, सड़कको मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनु पर्नेछ प्रस्तावित विधेयकमा उल्लेख छ। यो काम प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि हुनेछ। तयार गरिएको विधेयक विधायन ऐन अनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ। यस्तै यो विधेयक अनुसार भूमि प्रशासन सेवालाई स्थानीय तहमा विस्तार हुनेछ। रजिस्ट्रेशन लगायतका काम स्थानीय तहबाट सम्पादन गर्दा सेवाग्राहीको समय र खर्च बचत हुने तथा सेवा प्रवाहमा सहजता आउने सरकारको विश्वास छ। प्रस्तुत विधेयकमा जग्गा नाबजात ऐन 2019, भूमि सम्बन्धी ऐन 2021, गुठी संस्थान ऐन 2033, मालपोत ऐन 2034 र भू उपयोग ऐन 2076 संशोधन गर्ने व्यवस्था छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङको आयोजना तथा किसान फिक्स चिम्नी इट्टा उद्योग खोराई 9 खैराको आयोजनामा वृहत रक्तदान कार्यक्रम आज खोराई 14 स्थित संगठनको आफ्नै सभाहलमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय संघीय निर्वाचन क्षेत्र नम्बर दुई दाङका अध्यक्ष लालमणि खड्काको अध्यक्षता एवं संगठन जिल्ला समितिका अध्यक्ष मेनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता एवं निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत र संगठनका इतिहासका लेखक पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित वृहत रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्ता खालका रचनात्मक कार्यक्रमको आयोजना गर्नु आफैमा गौरवपूर्ण कार्य भएको बताउनुभयो। साथै रक्तदान जीवनदान समेत भएकाले सबैजनाले आफूले रक्तदान गर्ने र आफ्नो परिवारलाई समेत रक्तदान गर्नमा प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। रक्तदानको महत्व नबुझेका कारणले बिरामीलाई रगतको अभाव हुन गएको भन्दै यसको महत्व बुझाउनका लागि पनि नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा यस्ता खालका रचनात्मक कार्यक्रम सञ्चालनमा निरन्तरता दिइरहनुपर्ने बताएका थिए। रक्तदानको महत्व र कार्यक्रमको सफलताको कामना गर्नेहरूमा प्रमुख अतिथि मिनराज शर्मा, विशिष्ट अतिथि धोए दामोदर बस्नेत र पद्म प्रसाद शर्मा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन तुल्सीपुर नगर समितिका अध्यक्ष होमराज डाँकी, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बलबहादुर खड्का, ब्लड बैंक दाङका संयोजक दिलीप नेपाने, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला मन्त्री प्रकाश श्रीबन्धन लगायतका रहनु भएको थियो। 50 बढ़ी शिक्षकहरूले रक्तदान गरेको समग्र कार्यक्रमको सहजीकरण संघीय निर्वाचन क्षेत्र नम्बर 2 का सचिव गिरिराज भण्डारीले गर्नुभएको थियो। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4 तल्लाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमानको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावटको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको 4.5 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली A3 विद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो। र दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निजी क्षेत्रको संरक्षण र
सहजीकरण बिना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउनु भएको छ। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगिकका समस्या हल गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू पनि क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम नेपानी, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्रराज पन्त लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष बसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढा थोकेले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढा थोकेले गर्नुभएको थियो। हवस्त बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98478727979।
8: र 98578386689।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
4: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
6: मोटुमै मेरो छौ तिमी सानु।
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
5: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
5: टायर किन्दा 10% छुट।
2: पार्ट पुर्जामा 15% छुट।
5: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
7: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
5: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
8: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
5: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: रेट छत्र नो इट लाइक प्रो
1: राशि थापा फ्रम टू एन्ड प्रसाद
2: यसमा हाम्रो पात्र
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ
6: भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-585-734 र 082-585-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क

0: मध्य पश्चिम पोली क्लिनिक हॉस्पिटल रोड खोराहिदाङ।
1: संपर्क फोन 0825909079, मोबाइल नंबर 9847810030 र 9829954555।
2: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
3: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराहीमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
8: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
11: खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू:
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
13: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
19: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
19: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
19: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
19: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
19: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल्स सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न। निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि सम्भव नहुने प्रमुख अतिथि खनालको भनाई।
1: नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न। अम्बिकेश्वरी क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत।
0: तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु। श्रीमानको हत्या गरेको आरोपमा 19 वर्षपछि श्रीमतीलाई मुद्दा दायर।
1: र मुनाल बचत तथा ऋण सहकारी संस्थाको 17 साधारण सभा सम्पन्न।
0: अब खबर विस्तारमा।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 8 अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउनु भएको छ। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगीका समस्या हल गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम नेपाली, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्र राज पन्त लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष बसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढा थोकीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो।
0: नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङको आयोजना तथा किसान फिक्स चिम्नी इट्टा उद्योगको र यही 9 खैराको समायोजनमा विरोध रक्तदान कार्यक्रम आज गोराही 14 स्थित संगठनको आफ्नै सभाहालमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङका अध्यक्ष लालमणि खड्काको अध्यक्षता एवं संगठन जिल्ला समितिका अध्यक्ष मीनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता तथा निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत र संगठनका इतिहासका लेखक पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित वृहत रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्ता खालका रचनात्मक कार्यक्रमको आयोजना गर्नु आफैमा गौरवपूर्ण कार्य भएको बताउनुभयो। साथै रक्तदान कार्यक्रममा जीवनदान समेत भएकाले सबैजनाले आफूले रक्तदान गर्ने र आफ्नो परिवारलाई समेत रक्तदान गर्नमा उत्प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। रक्तदानको महत्व नबुझेका कारणले बिरामीलाई रगतको अभाव हुन गएको भन्दै यसको महत्व बुझाउनका लागि पनि नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा यस्ता खालका रचनात्मक कार्यक्रम सञ्चालनमा निरन्तरता दिइनुपर्ने बताएका थिए। रक्तदानको महत्व र कार्यक्रमको सफलताको कामना गर्नेहरूमा प्रमुख अतिथि मीनराज शर्मा, विशिष्ट अतिथिद्वय दामोदर बस्नेत र पद्मप्रसाद शर्मा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल राष्ट्रिय उद्योग शिक्षक संगठन तुलसीपुर नगर समिति का अध्यक्ष होमराज डांगी नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं दांग जिला इन्चार्ज बलबहादुर खड्का ब्लड बैंक दांग का संयोजक दिलीप न्यौपाने नेपाल रेडक्रस सोसाइटी दांग जिल्लाका मन्त्री प्रकाश श्रीवन्द लगायत रहनु भएको थियो। 50 बढ़ी शिक्षकहरूले रक्तदान गरेको समग्र कार्यक्रमको सहजीकरण संघीय निर्वाचन क्षेत्र नम्बर 2 का सचिव गिरिराज भण्डारीले गर्नुभएको थियो।
1: घोराई उपमहानगरपालिका 14 झिंगौरा स्थित अम्बिकेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ। क्याम्पसको शैक्षिक कार्यक्रम बीसीए बीआईटीएम र बीएससी सीएसआईटीमा शैक्षिक सत्र 2083 को प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई आज घोराईमा रहेको तामा रेस्टुरेन्टमा एक कार्यक्रमबीच अभिमुखीकरण तथा स्वागत गरिएको छ। क्याम्पसका कलेज प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता एवं इन्टरनेशनल मोटिभेटर स्पीकर डाक्टर भोलानाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि योगीले विद्यार्थीले शिक्षालाई सम्मानको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थी जीवनमा शिक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै सफल र सक्षम बन्नका लागि हरेक विद्यार्थीले शिक्षालाई सम्मानको रूपमा लिनुपर्ने बताउनुभयो। क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसले आफ्नो स्थापना कालदेखि गुणस्तरीय शिक्षासँगै प्र्याक्टिकल सिपलाई प्राथमिकता दिँदै आइरहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर यज्ञ बहादुर नेपालीले कानून र साइबर सेक्युरिटीको बारेमा जानकारी दिँदै विद्यार्थी जीवनमा पैसाको अभाव हुने र त्यही पैसाको प्रलोभनमा केही गलत कार्य गरेमा कानून फन्दा फस्न सकिने भएको हुँदा सचेत रहनुपर्ने बताउनुभयो। घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासनले यस अम्बिकेश्वरी क्याम्पसले जिल्लामै आईटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले यो कलेजले पढ़ाईसँगै सामाजिक कार्यमा अग्रसर रहेको कुरामा जोड़ दिनुभयो। कार्यक्रममा क्याम्पसका अध्यक्ष नेमबहादुर केसी क्याम्पसका प्राध्यापक नवराज बसेल प्राध्यापक नरेन्द्र बन्जाडे लगायतले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसमा आजदेखि प्राविधिक शिक्षाको शुरूआत भएको बताउनुभयो। क्याम्पसमा प्राध्यापक सागर भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन क्याम्पसका डाइरेक्टर वसन्त प्रसाद रिजालले गर्नुभएको थियो।
0: मुनाल बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड गोराहीको 17 साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गिरिराज शर्माको अध्यक्षता तथा सहकारी तथा रोजगार प्रवर्धन शाखा गोराही उपमहानगरपालिकाका अधिकृत प्रेम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विधामा सम्मान समेत गरिएको छ। संस्थाले ज्येष्ठ नागरिकतर्फ 84 वर्षीय हरिकला देवी अधिकारी तथा 89 वर्षीय वासुदेव पोखरीलाई सम्मान गरेको छ। त्यसैगरी कक्षा 12 उत्कृष्ट हुने छात्र छात्राहरूमा स्वस्तिका शर्मा र उत्सव पोखरीलाई सम्मान गरिएको छ। तोकिएको विधामा उत्कृष्ट पद्मा श्रेष्ठ र गीता पोखरेललाई सम्मान गरिएको छ। त्यस्तै असल कारोबार गर्ने 4 सदस्यहरूलाई सम्मान गरिएको छ भने असल ऋण कारोबार गर्ने 6 सम्मान गरिएको थियो। संस्थाका उपाध्यक्ष नरबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दीपक शर्माले गर्नुभएको थियो।
1: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन घोराई लमहीको आयोजनामा देउखुरी क्षेत्र स्तरीय प्रधानाध्यापक भेला सम्पन्न भएको छ। आज जिल्लाको लमहीमा देउखुरी क्षेत्र स्तरीय प्रधानाध्यापक भेला सम्पन्न भएको हो। भेलामा प्याप्सन दाङले आयोजना गर्न थालेको जर्नी टू जिनियस एक्सपो 2083 केन्द्रित छलफल तथा अन्तर्क्रिया भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्याप्सनका निवर्तमान केन्द्रीय सचिव एक्सपो मूल आयोजक समितिका सह संयोजक यादव गिरीले कार्यक्रमको स्वरूप प्रकृति तथा विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय सदस्य रेशम बहादुर बुढा पूर्व केन्द्रीय सदस्य तथा प्याप्सन दाङका सल्लाहकार जीवन कुमार आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको उद्देश्यका बारेमा प्याप्सन दाङका सचिव तथा एक्सपो मूल आयोजक समितिका सदस्य सचिव आदिम केसीले स्पष्ट पार्नुभएको थियो। भेलामा प्याप्सन दाङका अध्यक्ष निर्मल नेउपानीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्याप्सन लमैका अध्यक्ष नारायण भूषालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्याप्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण प्याप्सन गढवाका कोषाध्यक्ष संगीता पाण्डेले गर्नुभएको थियो।
0: दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवाको माछा पोखरी टोल निवासी 24 वर्षीय राजु घरतीको माछा पार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। आज दिउँसो 1:15 बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिंचाई कुलमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका घरतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
1: दाङमा श्रीमानको हत्या गरेको आरोपमा 19 वर्षपछि श्रीमतीलाई मुद्दा दायर गरिएको छ। 2064 साल पुष 9 गते राति तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवा स्थित घरमा चन्द्रप्रकाश ओलीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही हत्याको अभियोगमा मंगलबार सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा वकिलकी ओलीकी जेठी श्रीमती कौशिला ओली विरूद्ध मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार आरोपी ओली अझै फरार छन्। चन्द्रप्रकाशका बुवा छविलाल ओलीले दिएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। छविलालले घटना भएको अर्को दिन 2064 साल पुष 10 गते नै किटानी जाहेरी दिनुभएको थियो। चन्द्रप्रकाशको गर्दन र कञ्चटमा प्रहार गरी हत्या गरिएको थियो। हत्यापछि बाहिरबाट ताला लगाएर जेठी श्रीमती फरार भएकी थिइन्। भोलिपल्ट बिहान ढिलो समयसम्म पनि बुवा कोठाबाट ननिस्किएपछि छोरीहरू र स्थानीयहरू मिलेर ताला फोडेर हेर्दा चन्द्रप्रकाश ओछ्यानमा रक्तामी अवस्थामा मृत्यु भेटिएका थिए। उनको मृत्यु पश्चात तत्कालीन महेन्द्र अस्पताल दाङमा गरिएको सब परीक्षण प्रतिवेदन अनुसार टाउको र छातीमा धारिलो हतियारले लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो। हत्या भएको लामो समय बितिसक्दा पनि प्रतिवादी ओली पक्राउ पर्न नसक्दा फरार रहेकै अवस्थामा सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारी मार्फत अभियोग पत्र दायर भएको हो।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङमा नेपाल भारत सीमा जोडिएको 83 किलोमिटर क्षेत्र छ। हिउँदका समयमा केही नाकाहरूमा सड़क र यातायात सुविधा भए पनि वर्षातको समयमा सहज सड़क नहुँदा नाका क्षेत्रका नागरिकहरूलाई लम्हे घुराई आउन पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ। संघ प्रदेशको आँखा नपर्ने र स्थानीय तहको बजेटले विकासका पूर्वाधार निर्माण बजेटले नपुग्ने भएपछि औषधि उपचारदेखि शुद्ध पिउने पानीसम्मका आधारभूत सुविधाहरू पनि नाकावासीले सहज रूपमा पाउन सकेका छैनन्। एक रिपोर्ट।
2: म अहिले यो नेपाल भारत सिमानाको 10 गजा क्षेत्रमा छु। दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर 6 खाङ्रा नाका हो यो। दाङ सदरमुकाम घोराहीदेखि 65 किलोमिटर पूर्व दक्षिणमा पर्ने यो राजपुर गाउँपालिकामा 30,000 जनसंख्या रहेको छ। 22 वटा सीमा नाका रहेको यस गाउँपालिकाको सीमा क्षेत्रमा 5,000 नागरिकको बसोबास रहेको तथ्याङ्क पालिकासँग छ। 2028 सालदेखि नाका क्षेत्रमा बसोबास गर्दै देशको सीमा सुरक्षा गरेका यहाँका नागरिकले राज्यबाट पाउने आधारभूत सुविधा समेत उपभोग गर्न पाएका छैनन्।
3: अहिलेको समस्या चाहिँ भनेको पानी र बत्ती, टेलिफोन, धेरै समस्या र स्वास्थ्य चौकी पनि छ सर, तर बिरामीमा पर्छ, बिरामी भएपछि यहाँ छैन, एउटा एम्बुलेन्स छैन, यस्तो समस्या हुन्छ कि बाटो बन्द भयो भनेपछि अब खोलाबाट हिँड्नु पर्छ, यो पुरै बाटो बन्द हुन्छ। त अहिले तत्काल खुलेको त पुरै बन्द हुन्छ, अनि अब खोला खोला हिँड्यो गएर बाटो पहिरो खसिहाल्छ, अनि बारी पहिरो आउँछ, त्यो भोगाई लग्ला पनि डर भयो, अनि तलबाट जान्छन् घुमेर जानुपर्छ, कोइलावास भएर जान्छौँ कतिखेर कहिले, चार लास्टै बिमारी भयौँ भयो नि त अनि वहाँ जानुपर्छ कि नेपाल नेपालगञ्ज कि कलपुर कि भने यता लमैतिर त्यतितिर हो सर राम्रो जाने भने। राति 3 बजेतिर हिँड्यौँ भने भाले त 3 बजेतिर बास होइन, 3 बजेतिर हिँड्यौँ भने चाहिँ 1 बजेतिर गइपुग्छौँ अमिलले।
2: खाङ्रा नाकामा 50 बढी घर धुरीले पानी पिउनका लागि एउटा मात्रै सार्वजनिक इनार छ। गर्मी लागेपछि भएको एउटा इनार पनि सुक्छ। खोला खोस्रिएर पानीको गर्जो टार्नुपर्ने बाध्यता छ। सीमा क्षेत्रमा अझै बिजुली बत्ती पुगेको छैन। भारतीय नागरिकले बाल्ने झिलिमिली बत्ती हेरेर लोभिने खाङ्रा नाकामा सरकारले हालै एउटा बोर्डर आउटपोस्ट बीओपी स्थापना गरेको छ। केही समय अघिदेखि बर्थिङ सेन्टर सञ्चालनमा छ, तर सुविधायुक्त छैन। नाकाबाट पालिका केन्द्र जोड्ने सड़क जीर्ण भएकाले 12 महिना चल्दैन।
4: हामीलाई नाकावासी यता हामीलाई भूगोलले पनि ठगेको है, र दोस्रो कुरामा हामीलाई सम्पूर्ण राजनीतिक दलहरूले पनि ठगेको। 18 किलोमिटर छ सर यो बाटो, यहाँबाट जङ्ग्रा पुग्न जङ्ग्रा चोकबाट यहाँ खङ्ग्रा नाका झर्नलाई 18 किलोमिटर छ। अब त्यो 18 किलोमिटर हामी भारी बोकेर भएको अन्नलाई उहाँ लगेर पिसाएर ल्याउन सकिँदैन। त्यसकारण शासन नेपालको, राशन इन्डियाको। कुनै चिज किन्न जानु पर्यो भने अब इन्डियाभन्दा हामी भर पर्ने नेपालमा छँदै छैन, हेर्नुहोस्, हाम्रा सम्भावना छैन।
2: विगतको तुलनामा थोरै सहज भए जस्तो देखिए पनि यहाँ पहाड फोडेर सड़क लैजानु पर्नेछ। खानेपानी र बिजुलीका लागि पनि ठूलो धनराशि लाग्ने देखिन्छ। स्थानीय तहको बजेटले सम्भव नभएको भन्दै प्रदेश तथा संघको आश गरेर स्थानीय सरकार बसेको छ।
5: संघ र प्रदेश सरकारले आउनु भएको छ, एक दुईजना मन्त्रीहरू आउनु भएको छ तर बजेट अहिलेसम्म विनियोजन गर्नुभएको छैन। तर अहिलेसम्म संघ र प्रदेशले अलिकति पनि पैसा हाल्ने के भन्छ त त्यही हाम्रो लागत बराबरको साझेदारी कार्यक्रममा पनि हालिदिनु भएको हुन्छ होइन। तर उहाँहरूले नै यो नाका क्षेत्र विकट हो, यो नाका क्षेत्रका व्यवासीहरू भनेको हाम्रो हिजोको दिनमा सीमा रक्षा गरेर बस्नुभएको, आजको दिन पनि हेर्नुहुन्छ भने इन्डियाबाट मान्छेहरू न रोकतोक यहाँ आउनुहुन्छ। उहाँहरूले के भन्छ त आज यहाँ बोर्डरमा नाकावासी नभइदिएको भए साँच्चै भन्दा भन्नुहुन्छ भने हाम्रो बोर्डर यहाँनिर हुन्थ्यो कि कहाँनिर हुन्थ्यो हामीले पनि त्यो कल्पना गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि अब संघ र प्रदेशले स्पेसियली यो इन्डियासँग जोडेको बोर्डर भएको कारणले उहाँहरूको अझ दृष्टिकोण बढी जानुपर्छ जस्तो मलाई लाग्छ।
2: 83 किलोमिटर भारतसँग सीमा रहेको दाङको गढवा र राजपुर गाउँपालिकामा गरी 26 नाका छन्। न्यून आय भएका नाकावासीलाई यहाँको उब्जनीले वर्षभरि खान पुग्दैन। वन जंगल क्षेत्र बढ़ी रहेको राजपुर गाउँपालिका नाकावासी भारतको बलरामपुर जिल्लासँग जोड़िएका विभिन्न सीमा नाकाबाट भारत आउजाउ गर्ने र आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने गरेका छन्। 2 दशक अगाडिको अवस्थालाई हेर्ने हो भने केही सुधार भए पनि अहिले नाकावासीले आधारभूत आवश्यकताहरू खानेपानी, टेलिफोन, स्वास्थ्य र शिक्षा जस्ता कुराहरू अझै उपभोग गर्न पाएका छैनन्। यसका लागि तीनै तहका सरकारहरूले पहल कदमी गर्नु जरूरी छ।
1: अब बाँकी समाचार। भट्टीकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तल्लाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। इन्सपेक्टर सुमन विकको कमानको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 4.5 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10औं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको बाट 2 जनाको जीवितै उद्धार गरिएको थियो।
0: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनका सिलसिलामा भोटेको सेवाडीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रति प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।
1: सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने गरी कानून बनाउने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयकमा जोखिमयुक्त स्थानको बस्ती सार्ने सम्बन्धी प्रावधान राखिएको छ। नदी किनार, ताल तलैया किनार, राष्ट्रिय निकुञ्ज आरक्षण, वन क्षेत्र, सड़कको मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउनु पर्नेछ प्रस्तावित विधेयकमा उल्लेख छ। यो काम प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि हुनेछ। तयार विधेयक विधायन ऐन अनुसार सर्वसाधारणको राय लिन सार्वजनिक गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनको दक्षिणी पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धार कर्मीले 987 वटा व्यक्तिगत सामान भेटाएको समेत बताएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोली विदाय भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर नेपाली टोलीलाई विदाय गरेका हुन्। विदायका क्रममा मन्त्री पोखरेलले खेलाड़ीहरूलाई पदक वा नतिजाको अनावश्यक दवाब नलिई उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिनुभयो। मन्त्री पोखरेलले खेलाड़ीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पार्नुभयो। खेलाड़ीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाड़ीलाई विमानस्थलमा भीआईपी एक्सेस उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा शुरूआत भएको उहाँको भनाइ छ। त्यस्तै विदाई कार्यक्रममा नेपाली कराते खेलाड़ी एरिका गुरूङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छिन्। गुरूङले एसियाली खेलकुदको प्रतिस्पर्धात्मक जीवनकै सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा लिन पनि उल्लेख गरेकी छिन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1.1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.1 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 80% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न। निजी क्षेत्रको संरचना र सहजीकरण बिना देशको आर्थिक समृद्धि सम्भव नहुने प्रमुख अतिथि खनालको भनाई।
1: नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न। अम्बिकेश्वरी क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत।
0: तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु। श्रीमानको हत्या गरेको आरोपमा 19 वर्षपछि श्रीमतीलाई मुद्दा दायर।
1: र मुनाल बचत तथा ऋण सहकारी संस्थाको 17 साधारण सभा सम्पन्न।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
5: VFX सिनेमास घोराई दस चौड़ी कुला दांग मा भव्य प्रदर्शन भइरहेको छ। हिंदी कथानक चलचित्र टॉक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
6: मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
10: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
11: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 082-5902222।
7: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
12: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
13: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।

0: आदरणीय श्रोता, दान सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो हापुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो किरपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्यपश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, आज हामी 2083 21 श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 1008 श्रृंखलामा रहेका छौं। गत साता हामीले यहाँहरूलाई पूर्व रूकुम पुर्याएका थियौं, अर्थात शहीद शुक्र मावि सीमाका शिक्षक जेपी गुरूङसँग हाम्रो संवाद भएको थियो। विद्यालयको बारेमा जानकारी ल्यायौं, त्यसका अतिरिक्त अन्य क्रियाकलापका बारेमा पनि हामीले छलफल गरेका थियौं। श्रोता, यो भाद्र 10 दिन भोटे कोशीमा यो उत्पन्न भएर रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा आएको अकल्पनीय बाढ़ीले ठूलो धनजनको नोक्सान हुन पुगेको छ। यो घटनामा परि निधन हुनुभएका हाम्रा दाजुभाइ दिदी बहिनीहरूमा शैक्षिक कार्यक्रमको तर्फबाट म हार्दिक श्रद्धांजली व्यक्त गर्न चाहन्छु र सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु। निकै जना बेपत्ता हुनुभएको छ, उहाँहरूको यथाशीघ्र खोज तथा उद्धार होस् भन्ने चाहना समेत व्यक्त गर्न चाहन्छु र घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गर्दछु। र यो रेडियो मध्यपश्चिम शैक्षिक कार्यक्रम यो विपत्तिको उसमा सदा साथमा रहनेछ भन्ने कुरा समेत निवेदन गर्न चाहन्छु। श्रोता, आज हामी यहाँहरूलाई प्युठानतिर लानेछौ। रुकुमबाट हामी केही ओह्रालो झर्यौं प्युठानसम्म, अर्थात प्युठान नगरपालिकामा आज हाम्रो घुमफिर चल्नेछ। लुम्बिनी प्रदेश प्युठान जिल्ला प्युठान नगरपालिका वडा नम्बर 7 रहेको एउटा विद्यालय जसलाई क्षेत्र विकास माध्यमिक विद्यालय पूर्णिखोलाका नामले चिन्न सकिन्छ। आज हामी सोही विद्यालयको शैक्षिक लगायतका विषयवस्तुमा छलफल गर्नेछौ र आज अतिथिका रूपमा सोही विद्यालयका शिक्षक राजकुमारी कुंवर हाम्रो साथमा हुनुहुन्छ, सम्पर्कमा हुनुहुन्छ। राजकुमारी कुंवर चर्चित साहित्यकार हुनुहुन्छ, अब्बल साहित्यकार हुनुहुन्छ, तर साहित्यमा उहाँलाई सानो गुलमेलीका नामले चिन्न सकिन्छ। उहाँको साहित्यिक दखलको बारेमा पनि हामी थोरै कुराकानी जोड्नेछौ आज विद्यालयको साथमा। कार्यक्रममा प्रवेश गर्नु अघि आजका अतिथि राजकुमारी कुंवरजीलाई म कार्यक्रम शैक्षिक डबरीमा हार्दिक स्वागत गर्न चाहन्छु। म्याडम, स्वागत छ यहाँलाई। आरामै हुनुहुन्छ? अब अलिकति मेला पस्यौँ म्याडम है हामी। यो क्षेत्र विकास मावि पूर्णिखोला जस्तो अब यो प्युठान नगरपालिका 7 पर्छ भन्ने कुरा रह्यो, यो ठाउँको भौगोलिक अवस्था कस्तो होला, हाम्रा श्रोतालाई अलिकति जानकारी दिन पाए राम्रै हुन्थ्यो भन्ने लाग्यो। म्याडम, यहीँबाट सुरु गरौँ है त, यसको आसपासको भौगोलिक अवस्था कस्तो छ?
1: हजुर सर, यो क्षेत्र विकास माध्यमिक विद्यालय यो पहाडी इलाकामा पर्छ। खास हेर्दाखेरि भौगोलिक अवस्थामा हेर्दा यो समथर भूभाग पहाडको खोजमा पर्ने त्यस्तो खालको चाहिँ एउटा सुन्दर वातावरणमा हरियालीमा यो अवस्थित छ सर। माथिपट्टि कुरुवा, पाखाडेरा, टाँकुरा पहाडहरू छन् भने तलपट्टि पुण्य खोलाको समथर भूभाग छ, त्यसैले यो कृषि जस्तोमा चाहिँ पर्छ सर। यसको भौगोलिक अवस्था हेर्दा यो बेसीमा हो, भन्दा भौगोलिक अवस्थाले हेर्दा यो पहाड़ी इलाका पनि यो सामान्य बेसीमा अवस्थित छ सर।
0: हजुर, अनि म्याडम यो हाम्रो विद्यालयको आसपास अथवा यो सात नम्बरमा त्यस्तो धार्मिक एवं पर्यटकीय स्थलहरू छन् कुनै चर्चा गर्न लायकका?
1: हजुर सर छन्। यहाँ सबभन्दा मुख्य कुरा यो विद्यालयको नाम क्षेत्र विकास माध्यमिक विद्यालय भनेर रहनु भयो। यो विद्यालयको ठ्याक्कै नजिकै 50 मिटरको दूरीमा क्षेत्रपाल मन्दिर छ सर।
0: हजुर हजुर,
1: यो क्षेत्रपाल मन्दिरकै नामबाट यस क्षेत्र विकास माध्यमिक विद्यालयको नाम रहनु भएको हो। अनि त्यसको नजिकै अर्को सम्बन्धित राजुरा थान भन्ने चाहिँ अर्को पनि धार्मिक स्थल छ। अब त्यसको साथै पर्यटकीय स्थलको हिसाबले हेर्दाखेरि यहाँ यसको लगभग 500 मिटरको नजिकै एउटा शहीद पार्क चाहिँ स्थापना भएको छ। त्यो पर्यटकीय स्थलमा कहिलेकाहीँ यसो विद्यार्थीहरूलाई लैजाने, पिकनिक जाने, अब त्यसको लागि चाहिँ त्यो अत्यन्त उपयोगी र राम्रो ठाउँ छ। सबै दृष्टिले हेर्दाखेरि यो धार्मिक अनि त्यसपछि पर्यटकीय, त्यो हिसाबले पनि यो चाहिँ जिएसटी क्षेत्रपाल मन्दिर र पर्यटकीय स्थल त्यो शहीद पार्कले चाहिँ को बीचमा पर्छ सर। तिनी चाहिँ जिएस यसका आसपासमा भएका धार्मिक र पर्यटकीय स्थल हुन् सर।
0: म्याडम यो शहीद पार्क भनेपछि अलिकति जिज्ञासा लाग्यो मलाई, आफूलाई पनि श्रोतालाई पनि निश्चय पनि जिज्ञासा लाग्यो होला। थोरै यहाँ भएका वस्तुगत अवस्थाको बारेमा छोटो जानकारी, के छ त्यो पार्कभित्र? यो भनेर
1: पार्कभित्र विशेष गरेर सर त्यहाँ चाहिँ पिकनिक स्पोट छ।
0: हजुर,
1: अनि त्यहाँ चाहिँ पानीका फोहराहरू, सुन्दर तलाउ चाहिँ निर्माण गरिएको छ पानीका फोहोरहरू चाहिँ फोहराहरू सहितको। अनि त्यहाँ गएपछि अलिकति त्यो वातावरणले मान्छेलाई छुट्टै खालको रमणीय मनोरञ्जन दिने खालको छ। अहिले त त्यहाँ यो प्युठान नगरपालिकाका सम्बन्धित व्यक्तित्वहरूले केही जनावरहरू जस्तो तिनी उसमा पाइने जङ्गली जनावर खरायो, अनि त्यसपछि जुन ऊ रातै भन्छ यस्ता जनावरहरू पनि ल्याएर राखेर अब यसलाई विस्तार गर्ने भन्ने छ। र यो शहीदहरूको सम्झनामा
0: कुनै त्यस्तो नेम प्लेट अथवा स्मारिका स्मारक स्मृति त्यो मूर्ति केही बनाइएको छ कि छैन? त्यहाँ
1: त्यस्तो छैन सर, त्यस्तो तर यस्तो छ, अहिले चाहिँ हाम्रा 4 शहीदहरू हुनुहुन्छ, शहीदहरूको चाहिँ ऊ छ, सम्मान छ त्यहाँ, शहीदहरूका ऊहरू राखिएको छ, शालिकहरू चाहिँ राखिएको छ सर। वीर शहीदहरू जुन 1997 सालमा भएका घटनाहरू थिए, त्यति बेलाका धर्मभक्त माथिमा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ होइन उहाँहरूका लगायतको उहाँहरूका शालिकहरू राखिएको छ। र पछिल्लो चोटि फेरि हाम्रा यो प्युठानका मित्रमणि आचार्य लगायतका त्यहाँहरूका पनि शालिकहरू चाहिँ निर्माण गरिँदैछ सर।
0: हजुर, राम्रो जानकारी दिनुभयो म्याडम। अब अलिकति म विद्यालयको सेवा क्षेत्रभित्र प्रवेश गर्न चाहे, हाम्रो यो क्षेत्र विकास माविको सेवा क्षेत्र कति दूरीसम्म पर्छ? दूरी मात्रै कति?
1: यो दूरी सर करिब 2 किलोमिटरदेखि लिएर 3 किलोमिटरसम्मको क्षेत्र सेवा क्षेत्र पर्छ सर। यो
0: त्यो आसपासमा अरू विद्यालयहरू छैनन् कि अथवा भएर पनि त्यहाँ विद्यार्थीहरू आउने गर्छन्?
1: छन् सर, विद्यालयहरू छन् तर भएर पनि विद्यार्थीहरू आउने गर्छन्। अब विद्यालयमा अब विद्यार्थी संख्या अलिक कम छ, पढाइ राम्रो हुन्छ यहाँ भन्ने चाहिँ मानसिकता छ, अनि फेरि पढाइ पनि राम्रो हुन्छ, विद्यार्थी संख्या पनि कम भएको कारणले गर्दाखेरि पढाइ गरेर सारीबाङदेखि, बिजुवारदेखि, बागदुलादेखि विद्यार्थीहरू आउने गर्नुहुन्छ सर।
0: अनि म्याडम यो वर्ष हाम्रो विद्यार्थी र शिक्षक संख्या कति जति छ?
1: विद्यार्थी संख्या सर अहिले हाम्रो घट्दै गइराखेको छ, किनभने अब यो अहिलेको यो परिस्थिति, अब यो बोर्डिङ स्कुलहरू यिनी विविध कारणले गर्दाखेरि सरकारी स्कुलमा विद्यार्थी संख्या घट्ने कुरा चाहिँ सर्वविदित छ होइन। त्यस कारणले गर्दाखेरि पनि हाम्रो अहिले विद्यार्थी संख्या घट्ने क्रम चाहिँ छ। अहिलेको यो जुन 83 को शैक्षिक सत्र हो यसमा चाहिँ भर्ना भएको विद्यार्थी संख्या 250 छ सर।
0: 250, अनि शिक्षक संख्या कति छ?
1: शिक्षक संख्या 20 छ सर, 20 जना
0: हुनुहुन्छ, टिचिङ नन टिचिङ सबै मिलाएर। शिक्षक कर्मचारी मिलाएर अनि अब अलिकति विद्यालयको पृष्ठभूमि ऐतिहासिक पृष्ठभूमि जान्न मन लाग्यो. यो कहिले स्थापना भयो, कसरी भयो होला भन्ने एउटा जिज्ञासा आयो मनमा. छोटोमा यसको ऐतिहासिक पृष्ठभूमि राखिदिन अनुरोध गरे म्याडमलाई.
1: यो विद्यालय सुरुमा चाहिँ यो 2007-2007 आधार स्कुलको रूपमा स्थापना भएको थियो सर. अनि 2007 सालमा यसको नाम के थियो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा चाहिँ उल्लेख भएको चाहिँ भेटिँदैन. अनि त्यसपछि यो विद्यालय 2010 सालतिर स्थानीय समाजसेवी बुद्धिजीवी शिक्षा प्रेमीहरू स्वर्गीय बहादुर खड्का, स्वर्गीय बलराम पौडेल, स्वर्गीय खजबहादुर थापा, स्वर्गीय मानबहादुर थापाको पहलमा चाहिँ यो विद्यालय स्थापना भएको, पूर्ण रूपमा स्थापना भएको देखिन्छ सर. अनि यो विद्यालय खास औपचारिक रूपमा चाहिँ विद्यालयको स्थापना 2012 सालमा लिगा गर्ल्सको नामबाट चाहिँ सञ्चालित भएको पाइन्छ सर यो विद्यालय. त्यसपछि 2021 सालमा यो विद्यालयको नामाकरण गर्दा यसको नजिकै रहेको जुन क्षेत्रपाल मन्दिर छ त्यही मन्दिरको नामबाट क्षेत्र विकास प्राथमिक विद्यालय भनेर यो विद्यालय स्थापना गरेको यसको ऐतिहासिक पृष्ठभूमि छ सर. त्यसपछि आएर यो विद्यालय 2052 सालमा निमाजी त्यति बेलाका गाविस अध्यक्ष उमाराम पौडेल हुनुहुन्थ्यो त्यति बेला, अहिले गाउँपालिका छ त्यति बेला गाविस. त्यति बेलाको अध्यक्ष उमाराम पौडेलको पहलमा चाहिँ निमाजी स्थापना भएको. अनि पछि कर्मिक रूपमा 2067 सालमा फेरि भरतचन्द्र थापाज्यू चाहिँ अध्यक्ष हुनुहुन्थ्यो विद्यालय व्यवस्थापन समिति, त्यति बेला माध्यमिक सम्मान भयो सर.
0: अहिले माझीसम्म सञ्चालन भइराखेको छ.
1: हजुर सर, अहिले माझीसम्म कक्षा 10 सम्म छ.
0: हजुर. अनि म्याडम, यो टोपबहादुर खड्कादेखि लिएर उमाराम पौडेलसम्मका कुरा यहाँले चाहिँ राखिदिनु भयो, खुसी लाग्यो. त्यो नाम पनि विद्यालयमा निश्चय पनि सबै टिपोट गरी राख्नु भएको छ, त्यो एसआईपीमा यी कुराहरू छन् जस्तो लाग्यो मलाई. अनि उहाँहरूलाई विद्यालयले सम्मान गर्ने सम्झने गर्छ कि गर्दैन, कहिले कसरी सम्झने गर्छ?
1: विद्यालयले सम्झन्छ सर. हाम्रो प्रत्येक वर्ष हामीले पुसको 25 गते हामीले वार्षिक उत्सव मनाउँछौ.
0: हजुर हजुर.
1: अनि त्यो वार्षिक उत्सवमा जस्तो स्वर्गीयवास हुनुभएका आदरणीय व्यक्तित्वहरूको उहाँहरूको श्रद्धाञ्जली अनि उहाँहरूको नाम उहाँहरूले गरेको योगदानबाट चाहिँ हामीले यसरी सम्झेर सम्झना गर्छौँ र हाम्रो उहाँहरूका फोटाहरू पनि हामीले विद्यालय अफिसभित्र कार्यालयभित्र फोटाहरू राखेका छौँ. उहाँहरूले दिएका योगदानहरू त्यो फोटाको चलचित्र लेखेर राखेका छौँ, यसरी सम्मान गर्ने गरेका छौँ सर.
0: एकदम. यसलाई अब आगामी दिनमा पनि साथ सहयोग दिनेहरूलाई यसै गरी निरन्तरता दिइराख्नु होला हामी कामना गर्यौं, चाहना गर्यौं. अनि म्याडम, यो पालिकाले धेरै कुरालाई चाहिँ प्रभाव पार्ने गर्छ, अनि विद्यार्थीलाई अथवा विद्यालयलाई शिक्षकलाई प्रोत्साहित गर्नका निम्ति पालिकाले केही त्यस्तो रचनात्मक कामहरू अगाडि बढाएको छ, कस्तो छ हाम्रो नगरपालिकाले?
1: हजुर सर, यस्तो त नगरपालिकाले जस्तो विद्यालय पुरस्कार विद्यार्थी पुरस्कार भनेर विद्यार्थीहरूको त अब सरकारी यसबाट नीति अनुसार थियो. विद्यार्थीहरूलाई जस्तो अपाङ्ग छात्रवृत्तिहरू दिने विद्यार्थीलाई त्यस्तो खालको चाहिँ ऊ छ. अनि नेपाल सरकारबाट विवाह खाजा भयो सर, त्यो विद्यार्थीको लागि छ. अनि शिक्षकको लागि पनि विशेषगत रूपमा पुनर्प्राजेकी तालिमहरू समय समयमा दिने त्यस्तो छ.
0: अनि सम्मान आदि इत्यादिको कार्यक्रम गर्छ गर्दैन पालिकाले?
1: गर्छ सर. सम्मान पनि जस्तो एसईमा कक्षा 8मा र 5 कक्षामा उत्कृष्ट शिक्षक भनेर सिकाइ उपलब्धिको आधारमा अनि 100% विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरूलाई भनेर एउटा छुट्टै कार्यक्रम राखेर खाता माला प्रमाण पत्र सहित सम्मान पत्र कदर पत्र दिएर चाहिँ सम्मान गर्छ सर. राम्रो गरेको छ किसान नगरपालिकाले पनि शिक्षकको रूपमा राम्रो सम्मान गर्ने गरेको छ. अनि विद्यालयले पनि हाम्रो विद्यालयमा पहिला त्यस्तो थिएन, 2081 सालदेखि उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने भनेर हाम्रो स्कुलले पनि 81 सालदेखि चाहिँ उत्कृष्ट शिक्षक भनेर सम्मान गर्न थाल्यो
0: विद्यालयबाट पनि.
1: हजुर सर, विद्यालय. थ्याङ्क यू सर.
0: आदरणीय श्रोता, हामी यति बेला यहाँहरूलाई प्युठान जिल्लातिर घुमाइराखेका छौ, अर्थात्

0: उहाँलाई सानो गुलमेलीका नामले चिन्न सकिन्छ। उहाँले धेरै सृजना गर्नुभएको छ, कृतिहरू के के छन् हामी त्यसको बारेमा पनि चर्चा गर्नेछौ र समय मिल्यो भने कविता पनि सुन्नेछौ उहाँबाट, उहाँ कवि पनि हुनुहुन्छ। म पुनः उहाँलाई कार्यक्रम शैक्षिक दैनिकमा स्वागत गर्न चाहन्छु। म्याडम स्वागत छ यहाँलाई। अब अलिकति अगाडि बढ़ौं हामी, म एकैछिन विद्यालय भित्रै प्रवेश गरे र अब यो विद्यार्थीका निम्ति पढ़ाईको कुरा त आफ्नो ठाउँमा छँदैछ, पाठ्य पुस्तकले निर्धारण गरेको कुरा शिक्षकहरूले आफूले अध्ययन गर्ने, पाठ्य योजना बनाउने अथवा पाठलाई चाहिँ तयारी गरेर जाने तयार पढ़ाउने गर्दै गर्नुभएको छ, सिकाइ उपलब्धि अवश्य पनि भइराखेको छ। योदेखि बाहेकमा विद्यालयमा अतिरिक्त क्रियाकलापहरू गराउनै पर्ने हुन्छ, अनि हाम्रो यो क्षेत्र विकास माईमा अतिरिक्त क्रियाकलापहरू के चलाउनु भएको छ र कसरी सञ्चालन भइराखेका छन्? मेरो
1: यस्तो छ सर, पहिला जब यो उसको हाम्रो सत्र सुरु हुनभन्दा पहिलाका शैक्षिक सत्रहरूमा आइतबार बिदा नहुने, त्यस कारणले गर्दा हामीले शुक्रबारको दिन 1 बजेदेखि लिएर हामीले 4 बजेसम्म अतिरिक्त क्रियाकलाप भनेर समय सुटाएका थियौँ। त्यस्तो थियो। अहिलेको यो जुन 83-84 अब शैक्षिक सत्र सुरु भयो, यो शैक्षिक सत्रदेखि आइतबार बिदा हुने भएपछि हाम्रो जुन पाठ्यभार अनुसार अलिकति पिरियडलाई अलिक पछिल्लो अलिअलि गराउन पर्ने भएको हुँदाखेरि यो अतिरिक्त क्रियाकलापमा हामीलाई एकदम कठिन चाहिँ परेको छ। उता पाठ्यक्रमले तोके अनुसार पाठ्यभार अनुसार हामीलाई विषयवस्तु पनि सक्न छ, यतातिर विद्यार्थीको अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्नुपर्ने छ। यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै शुक्रबारको दिन सर हामीले केही समय मात्रै छुट्याएर 5औं र 6औं घन्टी चाहिँ पढाउँछौ। 7औं घन्टीमा शैली कविता वाचन प्रतियोगिता, शैली वक्तृत्व कला, शैली निबन्ध प्रतियोगिता, अनि त्यस्तै सानो क्लासको विद्यार्थीहरूलाई चाहिँ 9 टेस्ट अनि कुर्सी दौड़ जस्ता यस्ता अतिरिक्त क्रियाकलापहरू चाहिँ छोटो समयमा यसरी चाहिँ सञ्चालन गर्ने गरेका छौँ।
0: हजुर हजुर म्याडम, म अब एकैछिन म्याडमतिरै फर्किएँ है त। मैले भूमिकामा कुशल साहित्यकार भनेर एउटा शब्द प्रयोग गरेका छु। अब म्याडम, यो अहिलेसम्म यहाँले लेखिराखेका कुराहरूलाई निश्चय पनि सङ्गालोको रूपमा उतार्नु भएको छ यहाँले, कतिवटा कृति तयार गरिसक्नु भएको छ, कुन कुन विधाका?
1: मैले अहिलेसम्म सर 2 कृति प्रकाशन गरे, एउटा कथा संग्रह,
0: हजुर,
1: एउटा कविता संग्रह।
0: अनि म्याडम, यहाँ साहित्यमा असाध्यै रुचि राख्ने, कलम चलाउने विगत लामो समयदेखि भन्ने कुरा चाहिँ सुन्नमा आयो, विद्यार्थीहरूलाई कसरी प्रोत्साहित गरिराख्नु भएको छ? जस्तो आफूले पनि लेख्दै गर्ने र हामीले केही उत्पादन पनि त गर्नुपर्ने हुन्छ, उत्पादन गर्ने भने विद्यार्थीलाई नसिकाएर उत्पादन हुँदैन, कसरी प्रोत्साहित गरिराख्नु भएको छ
1: विद्यार्थीहरूलाई? सर जस्तो अब विदा हुन्छ, कविता विदा आउँछ, कविता विदा आउँदाखेरि म आफूले कविता सुनाउँछु, अनि त्यसपछि एउटा विषयवस्तु दिएर उनीहरूलाई लेख्न लगाउँछु। निबन्ध विधा आउँछ, त्यो निबन्ध विधा अनुसारको एउटा छुट्टै शीर्षक दिएर निबन्ध लेख्न पठाउँछु, अनि यसरी चाहिँ उनीहरूले रचना गर्दै जान्छन्, सुनाउन पठाउँछु। अनि सबभन्दा यो हाम्रो यो प्युठान साहित्य पुस्तक प्युठानको वास्तविक मुखपत्र हामीले सुमन निकाल्छौँ सर, त्यो सुमनमा प्राय गरेर विद्यार्थीहरूका मैले लेख रचनाहरू छापिने गर्छु, अनि विद्यालयको पुस्तकालयमा लगेर ती किताबहरू राख्छु, अनि केटाकेटी सबैजनाले पढ्छन्, अनि ल हाम्रो कक्षाको अघिल्लो ताई दिदीहरूले पनि लेख्नुभएछ भनेर केटाकेटी आफै पनि उत्साहित हुन्छन् सर, अनि मैले त्यसरी पनि उनीहरूलाई साहित्यमा प्रेरित गर्ने गर्छु। र फेरि हाम्रो यो कार्यक्रमहरू हुने गर्छ सर, जस्तो शहीद दिवसको दिन कविता वाचन गर्ने, अनि त्यस्तै साहित्यिक कार्यक्रमहरू पढाइ गरेर बिदाको दिन हुन्छ, अनि मैले मेरो स्कुलका विद्यार्थीहरूलाई चाहिँ निम्ता गर्छु र त्यो कार्यक्रममा समावेश गर्छु, अनि सानो भए पनि कविता वाचन गर्ने उनीहरूलाई ठुला साहित्यकारजीहरूको समयलाई कटौती गरेर उनीहरूलाई स्थान दिन्छु सर, यसरी चाहिँ मैले साहित्यमा लिने
0: ल यसलाई निरन्तरता दिइराख्नुपर्छ म्याडम। मैले यति मात्रै भने यहाँलाई, अब एउटा मिठो रसिलो कविता सुन्न मन लाग्यो म्याडमको।
1: धन्यवाद सर। म शिक्षक भएको कारणले गर्दा कविता मलाई एउटा अक्षरकै खेती सुनाउँछु, हाम्रो
0: एकदम गजब छ हजुर
1: भएको हुनाले मैले यही अक्षरको खेती भन्ने कार्यक्रम के अरे

0: कविता मैले सुनाउनु भयो
1: कविता
0: यसरी सुरु हुन्छ मेरो भान्सामा पाक्ने मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अक्षर कहिले दुधको भुलको सँगै अक्षर उम्लेर अगेनाभरि पोखिन्छन् कहिले कसिङ्गरसँगै बढाएर डस्टबिनमा फ्याँकिन्छन् म बटुल्ने जमर्को त गर्छु तर खोइ किन किन सक्दिन खाना रच्न थाल्छु देख्छु चिता चितामा अक्षर खाना रच्न थाल्छु देख्छु चिता चितामा अक्षर स्वामीज्यू दाल भात तरकारीसँगै मुसिदिनु हुन्छ मेरा अक्षर म पुछु केवल पसिना फेरि माछु जुठा भाँडा अनि भाँडासँगै माझिन्छन् अक्षर अनि त अक्षर बग्छन् पानीसँगै रक्ष्यानमा खुर्सानीको बोटभरी अक्षरै फुल्छन् बारीमा अक्षरै झुल्छन् अक्षरै फलेको देख्छु तर अन्न बाली भन्दा बेसी मुस्कुराउँछन् झारपात हर पातमा हर बिहानी शीत होइन अक्षर फुलेको देख्छु जहाँ त्यही अक्षरको खेती झुलाउन मन लाग्छ अक्षरबाटै प्रीति बोलाउन मन लाग्छ तर पनि मेरा मनका भावनामा झुलेका अक्षरहरू बढारिएर पोतिएर पाकेर माझिएर बगेर भान्साबाटै हुन्छन् बिलिङ फुल्न र फक्रन नपाई भनप्रिय खसम सपारु कसरी म अक्षरको खेती भनप्रिय खसम सपारु कसरी म अक्षरको खेती
1: मैले ताली पिटेँ म्याडम यताबाट खुसी लाग्यो असाध्यै एउटा प्रतीकात्मक कविता यहाँले चाहिँ वाचन गर्नुभयो अलिकति अगाडि बढ्यौँ अब समय रह्यो भने फेरि अर्को कविता सुनाउला तयारीमा रहनुहोला अनि म्याडम हाम्रो यो भौतिक अवस्था कस्तो छ विद्यालयको पुग्दो मात्रामा छ भवन खाने पानी खेल मैदान शौचालय कस्तो अवस्थामा छ
0: त्यस्तो छ सर भौतिक अवस्था चाहिँ एकदम पूर्ण रूपमा राम्रो छ हाम्रो विद्यालयको पर्याप्त मात्रामा बस्ने डेस्क बेन्चहरू छन् भवनहरू पनि ठुला ठुला भवनहरू प्रदेश सरकार त्यसपछि संघीय सरकारबाट अनुदानमा परेका हाम्रा भवनहरू छन् त्यसले गर्दा पनि निर्माण चाहिँ एकदम सुन्दर ढंगले बनाइएको छ खानेपानीका धाराहरू पर्याप्त मात्रामा छन् शौचालयहरू छात्र छात्राका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था पनि छ सर अनि यो अलिकति खेल मैदानलाई कस्तो छ भने सर अलिकति यो साँगुरो जस्तो ठाउँमा अलि कुनापट्टि साँगुरो जस्तो ठाउँमा भएको हुनाले यो विद्यालयमा पर्याप्त मात्रामा खेल्नको लागि खेल मैदानको अलिकति अभाव छ जस्तो हामीलाई केही कार्यक्रमहरू गर्नु पर्यो भने हामी कि त प्युठान नगरपालिकाको खेल मैदानमा जानुपर्छ कि त विद्यालयभन्दा अलि माथि अलिकति यो उसले वडा नम्बर 7 ले चाहिँ सम्म बनाइदिएर भलिबल खेल्ने चाहिँ ठाउँ गराइदिएको छ त्यहाँ जानुपर्छ सर अनि यो समस्या छ अरू त सबै राम्रो छ सर
1: अब यो एउटा जिज्ञासा लाई विद्यालयको नजिकमा त्यस्तो अलि ठुलो मैदान बनाउन सक्ने जमिन छ कि छैन
0: यस्तो छ सर यो विद्यालयको आफ्नै जमिन छ माथिपट्टि पहाड छ त्यो पुरै पहाड छ त्यसमा मिल्दैन त्यसको छेउमा फेरि यो उसको आर्मी ब्यारेक छ सर त्यो अनि तलपट्टि फेरि बाटो छ माथिपट्टि भित्तो
1: म्याडम अब सम्भव भएसम्म गराउँदै जाने हो विद्यार्थीहरूलाई हामीले अभ्यास गराउनु पर्छ अनि म्याडम यो खाजाको कुरा गर्नुभएको थियो पहिले यो खाजा कसरी खुवाउने गर्नुहुन्छ र के खुवाउने गरिन्छ
0: खाजा त सर हामीले
1: अनि यसको प्रभावकारिता कस्तो छ यो समेत जोड दिन अनुरोध गरे
0: हजुर सर यो कस्तो छ भन्दाखेरि यसको यो खाजाको प्रभावकारिता चाहिँ अत्यन्तै छ किनभने हामी सरकारी स्कुलमा पढाउने विद्यार्थीहरू र आउने विद्यार्थीहरू भनेको एकदम सामान्य परिवारका हुन् अनि कतिपय हाम्रा विद्यार्थीहरू कस्ता छन् भने कसैको बुवा छैन कसैको आमा छैन कसैको बुवा आमा दुइटै छैनन् अनि कोही फेरि घरमा आर्थिक अवस्था एकदम कमजोर छ, कहिले खाएर आयौँ भन्छन्, कहिले हिजो साँझको खाना खाएर आयौँ भन्छन्, त्यस्तो छ। यो खाजाको हिसाबले गर्दा विद्यार्थीलाई, त्यस्तो सामान्य परिवारको विद्यार्थीहरूलाई खाजा खान पाइन्छ भन्ने हिसाबले पनि नियमित विद्यालय आउनलाई यसले एकदम प्रेरित गरेको छ। यो मुख्य भनेको यो एकदम राम्रो बाटो हो सर त्यो। अनि यसको प्रभावकारिताले गर्दाखेरि विद्यार्थी संख्या पनि जे छ नि सर, पहिलाको तुलनामा जस्तो विद्यार्थीहरू विद्यालय छोड्ने
1: नियमित बनाउनलाई काम गरेका छ, यसले
0: गरेको छ सर, एकदम नियमित छ त्यो काम गरेको छ। यो विद्यालय यो खाजा खुवाउँदाखेरि फेरि हामीले सोमबारदेखि शुक्रबारसम्म त्यहाँको रुटिन बनाएका छौँ। यो खाजा खुवाउने चाहिँ छुट्टै टोलीलाई जिम्मा दिएका छौँ, एउटा खाजा खुवाउने छुट्टी हुनुहुन्छ, उहाँहरू क्यान्टिन सञ्चालन गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ जिम्मा दिएछ। अनि एक दिन खिर, अनि त्यसपछि एक दिन चना र अन्डा, अनि एक दिन हलुवा, एक दिन समोसा, अनि एक दिन पकौडा गराएर यसरी सर हामीले खाना खुवाउनु पर्यो, त्यो खाजा खुवाउनु
1: पर्यो। म्याडम अब एउटा छोटो कविता सुनौ, त्यसपछि बिदा लिनु पर्ने हुन्छ।
0: हजुर सर,
1: अन्तमा बिदाई कविता।
0: कविता सर अलिकति उसँग छ, यो यात्रा बिन्दी भन्ने म यो कविता सुनाउनु गइरहेको छु, यो यात्रासँग सम्बन्धित जस्तो।
1: मेरो
0: हार्दिकतामा एउटा छुट्टै प्रेम लपेटिएको देखे तिमीले, तिम्रा लोलाएका नजरले बोलेका ढाकाहरू तिम्रै करेसा बारीमा गुड बनाएकी भगेरीले गाइरहेको सुने तिमीले। बास वस्तुत म यात्रीको कुनै बिन्दु थियो, किनकि अर्को साँझ त मैले भेट्नु थियो, अर्कै परिवेश र अर्कै सुगन्ध, त्यसैले त तिमीले बोलेका भाषाहरू अर्को साँझ कसैले बुझ्नेछ भन्दै मैले त्यहाँबाट बास उठाएकी थिएँ। चाहिँदा म पाइला उचाल्न विवश थिएँ, बाध्य थिएँ, किनकि म एक किरन्त यात्री, तिम्रा लोलाएका नजरले कति यात्रुहरूलाई त्यसरी नै तिर रोप्यो, त्यसको दुखा दुखा त उही गौथलीले राखिएको हुनुपर्छ। चाहिँदा जुन गौथली तिम्रो मनको पकेसामा गुड बनाएर बसौँ बस्छ प्रेमको ओछारो बसेकी थिए। मैले सितसँगै दुई छोटा आँसु सोरेर तिम्रो लागि अर्को यात्री नआउन्जेलसम्म साथ दिनु है भन्दै तिनु आवासँगै पठाएर म बिदा भएकी थिएँ। यसरी तिमी कहाँ बास बस्न आउने सयौंजनालाई लोलाएका आँखाले साउकी मारेर जीवनभर खुसी बनेर नबस साइला, यात्रु केवल यात्रु नै हो, आज तिम्रो नगरमा बास बस्यौ, भोलि अर्कैको नगरमा बस्नेछ, त्यसैले साइला बास बस्नु त यात्रीको कुनै बिन्दु मात्र थियो, मात्र यात्रा बिन्दु।
1: हजुर म्याडम, मैले कविता लावि र यो समय र संवादका निम्ति यहाँलाई बाह्रवटै रेडियोको तर्फबाट हार्दिक आभार व्यक्त गरे, धन्यवाद ठक्र्याए, मिठो प्रस्तुति गरिदिनु भयो। अब हामीले विदा लिन पर्ने हुन्छ, मैले यहाँलाई धन्यवाद र आभारसँगै विदा लिन पर्ने हुन्छ म्याडम।
0: हजुर सर, धन्यवाद सर, यस कार्यक्रममा समय दिनुभयो, यसको लागि म चाहिँ एकदम आभारी छु। र साथसाथै अहिले यो जुन वर्तमान समयमा बाढीबाट नेपाल घाइते भएको छ, यो देश नेपाल घायल छ, यो घाउ यो हिजो अनुसार छिटै उहाँहरूले जाउँ, जुन नभेटिएका हाम्रा व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको छिटै उतारो भेटिनु भयो भन्ने शुभ समाचार सुन्न पाइयो। र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना भन्दै यहाँहरूलाई धन्यवाद दिँदै बिदा हुन्छु। हस् सर, नमस्कार।
1: हस्, अहिले बिदा भयौँ म्याडम।
0: हजुर
1: हस्। आदरणीय श्रोता, हामीले आज प्युठान जिल्ला प्युठान नगरपालिका वडा नम्बर 7 रहेको क्षेत्र विकास माध्यमिक विद्यालय पुण्यखोलाको बारेमा चर्चा गर्यौं र केही कविता पनि सुन्यौं। आजको अतिथिको रूपमा सोही विद्यालयका शिक्षक राजकुमारी कुंवर रहनु भएको थियो, उहाँ साहित्यकार हुनुहुन्छ, साहित्यिक क्षेत्रमा सानु गुलमिलीका नामले उहाँ परिचित हुनुहुन्छ। म पुनः उहाँप्रति हार्दिक आभार व्यक्त गरे, धन्यवाद टक्र्याए र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरीलाई चौधरी लगायत सबै प्राविधिकलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हवस् त, अभिवादन। अर्को साता मिठो भेटघाट हुनेछ। हस्, अभिवादन।
2: मध्यपश्चिम चाँड च्याक यति बेला बेलुकीको 7 बजेको छ।
3: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825162010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
7: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा।
8: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
7: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू। वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा,
15: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
16: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओरालो, घोराई जाँच। फोन नम्बर 0825362018।

0: माया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट माया नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ सम्पर्क फोन नम्बर 9686861694
9: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
10: सामान्य किराले खाएको दाँत भर्ने
9: मेसिन द्वारा आरसीटी गर्ने
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
9: खोल लगाउने
10: बाङ्गो टिङ्गो दाँत मिलाउने
9: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
10: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
11: सम्पर्क मोबाइल नम्बर 9828777794 9828777794 बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
9: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
11: सर्भिस चार्जमा 50% छुट
9: इन्जिन आयलमा 15% छुट
11: टायर किन्दा 10% छुट
9: पार्क पुर्जामा 15% छुट
11: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
12: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
11: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउ
13: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
11: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ सम्पर्क फोन नम्बर 0825-63-919 सम्पर्क मोबाइल नम्बर 9803-48761 9686-37244 र 9829-16768

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क: अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
5: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
5: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
5: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: होइन माइला,
7: लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको सकुशल उद्धार। मृत्यु हुनेको संख्या 1331 पुग्यो। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
1: धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात। राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा। स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित।
2: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण। भोलि पनि परेवा भीर सड़क खण्ड पूर्ण अवरूद्ध रहने। राति ठूलो पानी पर्ने सम्भावना कम।
3: क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवातिर, तर त्यस्तो ठूलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरोकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहाइटावो नाम गरेका एकजना नागरिकको जीवितै उद्धार गरेको हो। नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकले बताउनुभयो।
6: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
1: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरेर अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
5: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। रसुवा, नुवाकोट, धादिङ र काठमाण्डुका स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावित बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाण्डु हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
7: जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 टिमहरू गठन गरेका छौं। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू सहको 5 टिम छ र त्यसले चाहिँ
5: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11,05,00,000,000 भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यस अघि उक्त कोषमा जम्मा भएको 1,00,000,000,000 बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,00,000,000,000 भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1,98,00,000,000 भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा, साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
8: प्राविधिक आएर अध्ययन गर्नुभयो, अब त्यो अध्ययन स्थलगत अध्ययन पनि भयो, ड्रोनबाट पनि अध्ययन भयो। त्यो ठाउँ चाहिँ असाध्यै अप्ठ्यारो ठाउँ र जाँडैबाट माथिदेखि नै चर्किएको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो चाबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
5: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 69 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। कास्कीको माछापर्सी गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गोडी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कासीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गए। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
3: त्यसपछि अहिले हामीदेखि सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठूलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो पहाडी क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रोस्वातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
5: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डौ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाण्डौले मधेश वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाण्डौले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।
0: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
9: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
0: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका, जानकारी सहितको विशेष सामग्री, रसुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू,
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: सुनिरहनु भएको छ साझा खबरमा अब मिलीजुली नेपाली
4: साझा खबरमा अब मिलीजुली नेपाली बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाको हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा चार चार घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद इशु श्रेष्ठ:
5: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन जस्तै साबुन छैन डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन खिया लागेको ठाउँमा सुकाउनु भयो चार चार घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने पोल्ने बिजाउने हुन्छ साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ एकदम अत्याधिक मात्रामा चिलाउने तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है यो भनेको के हो यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
4: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपड़ा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद इशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
6: को मानिस हो कुन एउटा गो कहाँ गो उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यमा जस्तो अस्थायी बसोबासको लागि स्थायी बसोबासको लागि र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय वडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलानु सेन्टरमा बसेको नाम यो भएको ठेगाना यो भएको यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै वडाले सुरु पनि गर्नुभएको होल्डिङ सेन्टर बस्ने त्यहाँ चाहिँ वडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनीहरूको विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने त्यस्तो प्रावधान छ। सामान्यत उसको पहिचान पनि होस् र कुन ठाउँको हो कुन जिल्लाको हो त्यो राहतका कुराहरू बिचल्ने एउटा पहिचान राख्ने अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशक्त अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा अध्यक्षको सिफारिस अथवा वडा अध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्य नुवाकोटबाट र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशक्त होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ।
4: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा ओडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन ओडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईंलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढ़ीपछि तपाई अनि छिमेकी कसरी बसिरहनु भएको छ पक्कै पनि अहिले धेरै जना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सुरज तिवारी:
7: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा दस

0: बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पुरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लाई ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन। त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागू पदार्थको प्रयोग गर्ने या जाँड रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागू पदार्थको फेरि कुलत पर्ने सामान हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्र होइन, व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ, र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ। त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्नु मद्दत गर्दछ।
1: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो। समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी।
3: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिन चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन।
2: सरकारवाला निकायका प्रतिनिधि बीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 082-5-63-479,
8: मोबाइल नम्बर 98-4-94-67-487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-5-63-98-78-18-617 र 98-78-35-643।
15: भर्ना सम्बन्धी सूचना
11: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765226286।
3: म पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नु पर्ने थियो होइन। उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने को हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावकको त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन। उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, समन्वय पनि गरिरहेछौँ।
9: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बाल बालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
3: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिन चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन, समन्वय गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पाएको छु, यहाँ सूचना सरसँग सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
9: यो बाढीपछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
3: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भए भयो स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
9: बाल अधिकार परिषदले के भनेको छ हजुर?
3: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ समन्वय गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबुविहीन, अब हामीले त आमा बाबुविहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलिपछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
9: अघि हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराख्यो,
3: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कति व्यवस्थामा चाहिँ पारी नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ। जस्तै अब स्कुल जानुभयो, पारीपट्टि स्कुल भएको बच्चाहरू त उही ऊ हुनुभयो, अड्किनु भयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिलो दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
9: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छर छिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अपनाउनुपर्छ?
3: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ होइन, उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि, उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या, अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ।
2: भोटेपछि बाढीको 11 दिनमा 2 जनाको सकुशल उद्धार आज भयो, मृत्यु हुनेको संख्या 1331 पुगेको छ, 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ, उपचारपछि फर्कनेहरूको संख्या पनि बढ़दैछ। बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवारभीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ, राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो, काठमाण्डुको विजय शुरूआत भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पोखरामा पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको उपचारका क्रममा मृत्यु, एकजना घाइतेको उपचार हुँदै।
0: भोटेकोशी बाढ़ीमा परेकाहरू मध्ये आज पनि दुईजनाको जीवितै उद्धार, 1340 शव भेटिए।
1: भोटेकोशी बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़कमा पूर्ण क्षति, चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल।
0: खार्कु टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला, रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण।
1: र एनबीएल भलिबलमा काठमाडौँको विजयी शुरूआत, मधेसको लगातार दोस्रो हार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कास्कीको सुपरसेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता गम्भीर घाइते भएका दुईजना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवैजनाको मणिपाल शिशिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा परि इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनुभएको छ। उहाँको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परेका कामदारहरूलाई घटना लगत्तै स्थानीय वासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। सुपरसेती जलविद्युत आयोजना कास्कीको माछापुस्रे गाउँपालिका 1 साँदल स्थित निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
1: भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको जीवितै उद्धार गरिएको छ। अप्पर त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट एक चिनिया नागरिक र बाढ़ीले क्षति पुर्याएको वेत्रावतीको 1 भग्नावशेष घरबाट एक स्थानीय महिलाको सकुशल उद्धार गरिएको हो। दुवैजना सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेका छन्। विदुर नगरपालिका 10 स्थित वेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उहाँकी श्रीमती चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो। 64 वर्षीय चन्द्रिकालाई बाढ़ीले तहस नहस पारेको घरको चौथो तल्लाबाट उद्धार गरिएको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतले जानकारी दिनुभएको छ। उहाँलाई उपचारका लागि काठमाडौँको छाउनी स्थित नेपाली सेनाको अस्पताल पुर्याइएको छ। हिजो बाढ़ीको 10 दिनमा त्रिशुली 3A दुईजनाको उद्धार भएको थियो। त्रिशुली 3A संजय शाह र कवीर महर्जनको उद्धार गरिएको थियो। यससँगै पछिल्लो दुई दिनमा बाढ़ीमा परेर सम्पर्क विहीन भएका 4 सकुशल उद्धार भएको छ। सुरुङको ट्र्यापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
0: दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन काठमाडौँ आइपुग्नु भएको छ। विदेश मन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमान मार्फत आज साँझ काठमाडौँ आइपुग्नु भएको हो। भोटेकोशी बाढ़ीमा हराएका कोरियाली नागरिकको खोजी र उद्धारको पहलका लागि उहाँ नेपाल आउनु भएको हो। भोटेकोशी बाढ़ीमा परेर 9 कोरियाली नागरिक सम्पर्कविहीन भएका छन्। उनीहरू माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत थिए। उनीहरू खोज र उद्धार बारे पनि विदेश मन्त्री ह्युनले जानकारी दिने तयारीमा हुनुहुन्छ। नेपाल भ्रमणका क्रममा ह्युनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सचिवालयका अनुसार भेटका क्रममा भोटेकोशी बाढ़ीपछिको खोज, उद्धार र राहत बारेमा छलफल हुनेछ।
1: चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न एक्सावेटर आवश्यक परेपछि पहुँच मार्ग निर्माण कार्य थालिएको छ। सुरुङ सफा गर्न समय लाग्ने भएपछि त्यहाँसम्म एक्सावेटर पुर्याउन पहुँच मार्ग निर्माण शुरू गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार भौतिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण आयोजना स्थलसम्म पुर्याउन सकस भइरहेको छ। तथापि नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङभित्रै मिन्युअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिरहेको प्राधिकरणले जनाएको छ। 250 मिटर लामो सुरुङ मध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर मेन्युअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्सावेटर आयोजना स्थलसम्म पुर्याउनु पर्ने उद्धारकर्ताले बताएका छन्।
0: नुवाकोटको विदुर स्थित तादी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान कार्य शुरू भएको छ। भोटेकोशी बाढ़ीले तादी खोलाको पक्की पुल पनि बगाएको थियो। सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान शुरू भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको थियो। निर्माण पनि नेपाली सेनाले नै गर्न लागेको हो। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि त्रिशुली नदी वारिपारी सम्पर्क विच्छेद भएको देवीघाटमा तुइन सञ्चालनमा ल्याइएको छ। बाढ़ीले आवत जावतका लागि प्रयोग हुँदै आएको मुख्य पक्के पुलसँगै झोलुङ्गे पुल समेत बगाएपछि विदु नगरपालिका 3 र 5 का स्थानीयले आवत जावत ठप्प पार्नु परेको थियो। नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामग्री ओसार प्रसारदेखि औषधि उपचारका लागि समेत कठिनाई भोग्दै आएका छन्।
1: रसुवा जिल्लाको टिमुर स्थित नेपाल चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। भदौ 10 को बाढ़ीपछि सीमा नाकामा नेपालको झण्डा बगाएको थियो। बाढ़ीका कारण सीमा क्षेत्रमा पुग्न बाटो क्षतिग्रस्त भएपछि केही समयसम्म त्यहाँ जान मुस्किल परेको थियो। बाढ़ीपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले जोखिमपूर्ण बाटो पार गर्दै आज सीमानाकामा नेपालको झण्डा राखेको हो। सशस्त्र प्रहरी बलको बीओपी टुमेरेबाट गएको टोलीले जोखिमयुक्त भीर हुँदै करिब 3 किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुगेको थियो। नेपाली सेनाको टोली भने हेलिकप्टर मार्फत त्यहाँ पुगेको हो। त्यसपछि दुवै सुरक्षा निकायको संयुक्त टोलीले संयुक्त रूपमा नेपालतर्फको सीमामा राष्ट्रिय झण्डा राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
0: भोटेकोशी बाढ़ीले रसुवाका निजी र सार्वजनिक सम्पत्तिमा पनि ठूलो क्षति पुर्याएको हो। जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण नै सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दुर्व प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा ब्याङ्क तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1500 वटा निजी घरमा क्षति पुगेको छ। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेलीब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण क्षति भएको छ। बाढ़ीले 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटकै लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्र सेवकका तर्फबाट तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप तथा राहतको सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रूपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एफएफ स्कूलमा कक्षा दशसम्म अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी कर्मचारीको आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण मृत्यु भएमा र हात स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने निर्णय भएको छ।
0: नेपाल विद्युत प्राधिकरणले भोटेकोशी त्रिशुली बाढ़ीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तका लागि डीएनए को नमूना उपलब्ध गराउन भनेको हो। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको प्रयास भइरहेको पनि बताएको छ।
1: रसुवाका बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम पनि बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,56,56,926 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1,340 पुगेको छ। तर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भने 1,331 जनाको शव भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ। बिहान सार्वजनिक तथ्याङ्कमा गल्ती भएकाले त्यसलाई सच्याइएको भन्दै प्राधिकरणले पछिल्लो तथ्याङ्क अनुसार 1,340 जनाको शव भेटिएको जनाएको हो। फेला परेका 1,340 शव मध्ये 499 पुरूष, 269 महिला, 552 बालक र 33 बालिका छन्। फेला परेका शव मध्ये 1,030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1,270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4,898 जना अझै बेपत्ता छन्। बेपत्ता हुने 4,898 जना मध्ये 2,930 जना नेपाली र 618 जना विदेशी नागरिक छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8,631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7,387 नेपाली नागरिक र 1,244 जना विदेशी नागरिक छन्। विस्थापित भएका 3,655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। नेपाल परिवेशमा मासुको मूल्य भन्दा एलपी ग्यासको मूल्य सस्तो भन्ने आयल निगमका अधिकारीको भनाई लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेशमा अब बाँकी समाचार
4: नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझ सस्तो रहेको दावी गर्नुभएको छ नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आयोजित बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले निगमले हाल प्रति सिलिण्डर 400 रूपियाँ घाटा बेहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिनुभयो व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नु परेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै कार्यकारी निर्देशक शाहले उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताउनुभयो उहाँले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकाले मूल्य भन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो
5: एक केजी मासु आज 17-18 रूपियाँमा हामी किन्दा एक छाक र एक दिनमा हामी सक्छौँ तर एउटा सिलिण्डर ग्यास एकै सदिँदा 2 महिना त हामी टिक्छौँ त यो कुराहरूमा थोरै हामी छलफल गर्ने कि नगर्ने 1700 रूपियाँ हामी एक केजी मासु खाएर एक दिनमा सक्नले 2100-2200 रूपियाँ त 2 महिना चल्छ त सिलिण्डर थोरै अलिकति मैले यो व्यक्तिगत केही मैले धारणा राख्न के देशमा जुन उत्पादन छैन बाहिरबाट ल्याएर जुन सहज गर्नु परिरहेछ भने पैसा एकै सौ ठूलो कुरा भन्दा पनि हामीले कन्ज्युमरलाई प्रायोरिटी दिएर कसरी हुन्छ उहाँको चुलो बार्ने सबैको दायित्व
4: पूर्व राज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुग्गडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाका बीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताउनु भएको छ खाद्य उद्योगी समेत रहनुभएका दुग्गडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य वस्तुको मूल्य आकाशिएको बताउनुभयो उहाँका अनुसार हाल बजारमा पेसार अलैंची मरिच धनियाँ जीरा खुर्सानी जस्ता अत्याधिक अत्यावश्यक सामग्रीको मूल्य विगतको तुलना भन्दा दोब्बर भन्दा बढ़ीले वृद्धि भएको छ उहाँले पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भए पनि अन्य उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेकोतर्फ सरकारवालाको ध्यानकर्षण गराउनुभयो ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति र बढ़दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उहाँको तर्क छ
6: सबै वस्तुको मूल्य बढ़ेको छ बिस्किटदेखि लिएर साबुनसम्मको मूल्य बढेको छ म पनि एउटा उद्योग चलाउने खाद्य वस्तुको उद्योग ठूलो उद्योग चलाउने व्यक्ति नै हो म पनि मलाई थाहा छ हरेक चिजको कति बढ़िया छ उदाहरणको लागि बेसार भनेको 100-150 रूपियाँ किलो बेसार अहिले 350 रूपियाँ छ ठूलो अलैँची 1200 रूपियाँ हुन्थ्यो 2600-2800 रूपियाँ ठूलो अलैँचीको रेट छ ब्ल्याक पेपरको रेट तपाईँको 700-800 रूपियाँ धनियाँ कोरिएन्डर जुन हुन्छ घरमा हरेक घरमा चाहिन्छ यो चिल्ली चाहिन्छ हरेक घरमा हरेक घरमा कोरिएन्डर चाहिन्छ जिरा चाहिन्छ ब्ल्याक पेपर चाहिन्छ हरेक घरमा चाहिन्छ हेर्नुहोस् तिनीहरूको रेट कहाँबाट कहाँ भागेको छ कसैलाई मतलब छैन 200% रेट बढिया छ 150-200 रूपियाँ खुर्सानी पल्ट 600 रूपियाँ छ आजको दिन मेरो पनि मसाला फ्याक्ट्री छ त्यो भएर मलाई यो सब चिजको थाहा छ तर हामी त्यो त्यतातिर हाम्रो ध्यानै छैन हामी एउटा त्यहाँ अड्किया छौँ कि त्यहाँ मात्रै अड्केर अरू चिजलाई हामीले ओझेल गरिदिया छ
4: उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको आरोप लगाउनुभयो अधिकार कर्मी तिमल सिन्हाले बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाउनुभयो
5: सरकारको पूर्व तयारी कमजोर भएको कारणले गर्दाखेरि अत्यावश्यक वस्तुहरू सबै किसिममा चाहिँ अस्वाभाविक रूपमा कृत्रिम रूपमा मूल्यवृद्धि भइरहेको छ मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको चासोको अवस्था छैन विशेष गरी अहिले पनि उद्योग साथीहरूले भन्नुभएको छ ग्यासको विषयमा ग्यासको ढुवानीको लागि त्यो विकल्प खुला गर्नुपर्ने हो सेना प्रहरी सशस्त्र माध्यमको माध्यममा मार्फत पनि अब उनीहरूसँग गाडीहरू त हामीले देख्दा पनि ठुला गाडीहरू हुन्छन् ढुवानी लिइदिएर सहजीकरण गर्नुपर्ने थियो विभिन्न विकल्पहरू खुला गर्नुपर्ने थियो हामी सबै विकल्पहरूलाई बन्द गराइएर एउटा मात्रै विकल्पलाई अङ्गाइलिएको अवस्था छ अब उद्योगीले मूल्य बढाएको भन्ने सन्दर्भमा चाहिँ तराईमा पनि मूल्य यही मूल्य कायम गर्नुभएको भए उद्योगीले मूल्य बढाए भन्ने कुरा गर्थ्यो उपत्यकाभित्रको विषम परिस्थितिमा भाडा जोडिएको छ भन्ने कुरा भन्ने गर्नुभएको छ निगमकै भनौँ सरसल्लाहमा सहमतिमा नै यो बेलामा चाहिँ विशेष गरी हामी मूल्य सँगसँगै यो गुणस्तर र आपूर्ति श्रृङ्खला गुणस्तरमा कसैले कम्प्रोमाइज गर्नु भएन र आपूर्ति श्रृङ्खला नबिग्रिने हिसाबले

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
7: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्ड खोज्दा भौतिक यातायात मन्त्रीले फोन नै नउठाएको भन्दै उहाँले आक्रोश पक्नु भएको छ। प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कञ्चुसाई गरेको गुनासो उहाँले गर्नुभएको छ। उहाँले आफूहरूले त्यसै संघीयता खारेजीको माग नगरेको बताउनुभयो।
9: साढे आठ वर्ष भयो प्रदेश सरकार गठन भएको, तर प्रदेशमा के पनि अधिकार छैन। यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि दुई शब्द बोल्ने, हेर्नुहोस् पर्यटन क्षेत्रमा हेर्नुहोस् सम्पूर्ण संघले नै कब्जा गराएको छ, प्रदेशको ठाउँ नै छैन। बजेट ल्याउने, कर दिने अनि त्यो करबाट मन्दिर बनाउनु दिने, अनि देउता थानमा के बनाउने, बाटो बनाउने अनि खाने पानी बनाउने, त्यो भन्दाहरू छैन। अब जस्तै तपाईँको पर्यटकको विषयमा कुरा गरौँ, अहिले हिजो मात्र मुख्यमन्त्रीसँग धेरै कुराहरू भयो, धेरै कुरामा ओभर एट्याकिङ भइरहेछ सङ्घबाट, तर प्रदेश हामी खारेजको कुरा गर्छौँ नि, त्यसै गरेको होइन। जुन चिजलाई अधिकारै दिँदैन, अधिकार दिनै मिल्दैन भने किन राखिराख्छौ त? हामीले सोधेको यो बात हो, तर अधिकार छैन।
10: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
3: हिजोबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोभरमा सड़क खन्ने काम शुरू गरेको हो। आजबाट ट्रयाक खोल्ने तयारी थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष सहदेव खड्काले कृष्णवीरमा मोगलिङतर्फ 1050 मिटर एक्सकाभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिनुभयो। उहाँले मलेकुतर्फ खण्डमा झण्डै 100 मिटर ट्रयाक खोलिसकेको र 50 मिटर ट्रयाक पनि आजै साँझसम्म करिब सकिएको बताउनुभयो। यात्रुहरूलाई बन्दको अवस्थामा नआतिकन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उहाँले अस्थायी रूपमा भए पनि सड़क राम्रो बनाउने काममा आफूहरू जुटेको बताउनु भएको छ।
4: हुम्लाको सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। नेपाल विद्युत प्राधिकरणको हेल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतिदेखि विद्युत आपूर्ति बन्द भएको हो। वितरण केन्द्रका सूचना अधिकारी कृष्ण प्रसाद ओलीले पावर हाउसमा सञ्चालनमा रहेको युनिट नौको कन्ट्रोलमा समस्या देखिएपछि विद्युत सेवा अवरूद्ध भएको बताउनुभयो। उहाँका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुनेछ। सामग्री र प्राविधिकका लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताउनुभयो। उहाँले अर्को सूचना जारी नभएसम्मका लागि विद्युत सेवा अवरूद्ध रहने जानकारी दिनुभएको छ।
3: शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक शिक्षक आन्दोलनको इतिहास आज सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लेखेको पुस्तक आज काठमाडौँमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले खार्ग टापु नजिकै ईरानी ट्याङ्करमाथि आक्रमण गरेको छ। अमेरिकाले आज ईरानको प्रमुख तेल केन्द्र खार्ग टापु नजिकै एक तेल ट्याङ्करलाई निशाना बनाएको रोइटर्सले जनाएको छ। आक्रमणमा कुनै हाताहाती भएको रिपोर्ट सार्वजनिक भएको छैन। ईरानी अधिकारीले तेल अनलोड गर्ने क्रममा ट्याङ्करमा प्रहार भएको बताएका छन्। ईरानी संचार माध्यमले विस्फोट सुनिएको बताए पनि खार्ग टापुबाट धुवाँ उठेको नदेखिएको उल्लेख गरेका छन्। ट्याङ्करमा भएको क्षति र यसको हालको अवस्था बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
3: रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किवमा रहेको सुरक्षा सेवा एसबीयूको मुख्यालयमै रूसले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युद्ध शुरू भए यता पहिलो पटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो। उक्त आक्रमणमा 12 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन एसबीयू प्रमुख ओलेक्जान्डर पोकलातको कार्यालयमा नै लक्षित गरेर प्रहार गरिएको बताउनुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डू रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकूद परिषद राखेपको कबड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा हराएको हो। मधेसले पहिलो सेटको नतिजालाई 25-20 आफ्नो पक्षमा पारेको थियो। काठमाण्डुले खेलमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट 26-24 अंकले आफ्नो पक्षमा पारेको हो। तेस्रो सेट पनि काठमाण्डुले 25-27 आफ्नो पक्षमा पारेको थियो। चौथो सेटको नतिजालाई मधेसले 25-22 अंकले आफ्नो पक्षमा पार्दै खेललाई झनै रोमाञ्चक मोडमा पुर्याएको थियो। अन्ततः काठमाण्डुले अन्तिम सेटको नतिजा 16-14 अंकले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। जारी प्रतियोगितामा मधेसको भने यो लगातार दोस्रो हार हो। लगातार दोस्रो हार बेहोरेको मधेसको आगामी यात्रा कठिन बनेको छ।
5: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, सेन, हाड जोड्ने, नसा।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
10: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-563-434 र 082-560-138।
11: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
12: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
13: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
11: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
13: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
11: पाठेघरमा मासु पलाउने,
13: निसन्तान महिलाको चेक जाँच,
11: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: अन्य सेवाहरू:
14: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
17: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-582-0023 98-78-1817 98-78-35-643।
25: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
28: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई चाहिँ के किन्न? मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाग।
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
9: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: पिसाब पोल्ने समस्या,
9: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
8: पाठेघरमा मासु पलाउने,
9: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082-5-90-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: लामो समयदेखि गुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ गुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, गुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: हंगाउ रेडिस मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: कोसेनी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेनी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउ।
9: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 야, 이거 나 놓쳐. 어머,
1: 다 초배로 버스 라커 오사디 거나 자는 분이 고 많네 해나.
0: 아야, 어떻게 바꿔 또 오사디 거리고 미스코 운니스 바꿔 해나.
1: 잡아야 돼 오사디 거래 버치 제스에 또 운차.
0: 야, 앞으로 야 놓쳐 모르노 벌써 큐. 팀이 보나 나 가나 좀 뭐.
1: 그라히 코 하스피털 로드 마라 히코 사그마타 젠틀 클리닉 마 자는 나 아니 차네 니코.
2: 하타쿠 사태 딘 던타로 비스사게 도와라 시와 퍼단 거디 아이코 사그마타 젠틀 클리닉.
3: 던타로 타타 목성만디 사무사코 라기 바히라 자네 나파르네. 전스와스티 कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
3: सम्पर्क फोन नम्बर 082-5563-027
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: यो ब्रह्माण्डं विदधाति पूर्वं, यो वै वेदान्त प्रहिणोति तस्मै त्वमह देवमात्मा बुद्धि प्रकाशं मम सुरवी शरणमहं प्रपद्य। उपनिषद। नमस्कार। प्रकृतिका विविध छटाहरूको प्रस्तुति र सांस्कृतिक सम्पदाहरूको बयान गरिने कार्यक्रम त्रिवेणीमा यहाँलाई स्वागत छ। आजको प्रस्तुतिमा हामी समयले ल्याउने केही सन्दर्भ र प्रकृतिको प्रभाव बारे चर्चा गर्नेछौ। आरम्भमा भने यो गीति प्रस्तुति।

मत्स्य नारायण मन्दिर काठमाडौं, चम्पादेवी पर्वत काठमाडौं उपत्यकाको दक्षिणमा पर्दछ। चम्पादेवी भस्मेश्वर पर्वत मालाको काखमा जलमूल, पर्वतको उत्तरी पाखामा जलमूलका धारा, वन वनस्पतिको शीतलतामा शान्त जलपोखरी, जलाशयको बीचमा भगवान मत्स्य नारायणको मन्दिर, पर्वतको गर्भ रसाएर आएको जलमा जडीबुटीको रसौषधि, प्रसादी मिश्रित जलकुण्डमा स्नान, देहमा पवित्रता आरोग्य आर्जन, जलधाराको जलार्पण अनि देवदर्शन, भगवानको पूजा कति पवित्र कति प्राकृत परम्परा, सनातन शैली सत्यसँगको अटूट सम्बन्ध। मत्स्यनारायण दर्शनका लागि काठमाडौँको किर्तिपुर हुँदै चम्पादेवी बाघ भैरव जाने बाटोबाट दक्षिण लाग्नु पर्दछ। सम्मो खेत खण्डबाट अलिकति उकालो लागेपछि बाटो फाटेर पश्चिमतिर तेर्सिन्छ। 5 मिनट जतिको तेर्सो बाटो हिँडेपछि मत्स्यनारायणको मन्दिरमा पुगिन्छ। मन्दिर सानो छ तर परिवेश बडो सुन्दर र प्राकृत, जलको छेलो खेलो, यस्तो स्थानमा यसै पनि मन रमाउँछ। मनलाई जलको कुन्नी के नाता छ र मन जल देख्यो कि आनन्दित भइहाल्छ। त्यसमा भगवान मत्स्यनारायणको उपस्थिति अर्को

0: नीरवाटै नारायण को प्रादुर्भाव। नर नारायण को यात्रा नीर प्राणी मत्स्य वाटै प्रारम्भ हुन्छ। नीर नर र नारायण गर्भाशयमा प्राणी माछा झैं खेल्छ। मत्स्य अवतार जन्मपछि शिशु जमीनमा चार खुट्टाले चल्छ। कुर्मा अवतार कछुवा अनि चार खुट्टाले टेकेर चल बोलाउन थाल्छ। हर चीज टिपेर खान्छ, मुखमा हाल्छ। बरहा अवतार एवं रीतले जीवावतार पार गर्दै ऊ नरबाट नारायण बन्छ। यो सब प्रकृतिको काखमा सम्भव हुन्छ, जन्म पनि र जागरण पनि अथवा उत्थान पनि। कीर्तिपुरको यो पाखामा मत्स्य नारायणको मन्दिर कसले कहिले स्थापना गर्यो यकिन छैन। सनातन सभ्यताको सिर्जना, यसलाई धेरैले संस्कारित गरे। भगवान कृष्ण ग्वाला सहित नागढुङ्गाबाट यहाँ आउँदै गर्दा आफ्नै पूर्वावतार देखेर प्रसन्न भएको पौराणिक प्रसंग छ। यो द्वापर युगको सन्दर्भ। पछि लिच्छवी राजा मानदेवले पनि यहाँ संरक्षणका काम गरेको बताइन्छ। त्यसपछिका राज्य संचालकहरूले पनि मत्स्य नारायण मन्दिरको मान्यता गर्दै संस्कारित तुल्याएका हुन्। यस मन्दिरमा भगवान नारायणको पूजा गरिन्छ। तल्लो भागमा मत्स्य रूप र माथिल्लो भागमा शंख चक्र गदा पद्म धारण गरेको आकृतिमा उहाँको मूर्ति स्थापना गरी पूजा गरिएको छ। शालग्राम रूपी कृष्ण शिलामा उहाँको यो श्री विग्रह देख्न सकिन्छ। दर्शनार्थीहरूले भगवानको यही मूर्तिमा आफ्ना फूल प्रसाद अक्षता टीका फलफूल वस्त्र भेटी चढाएर धन्य हुन्छन्, देव पूजनको आकांक्षा पूर्ण गर्छन्। मत्स्यनारायण मन्दिरमा दर्शनार्थीहरू सामान्यत नारायणको दर्शन पूजा गर्न आइरहन्छन्। नित्य पूजा पाठ चलिरहन्छ, तर अधिक मासका बेला विशेष मेला नै लाग्दछ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466, 9829185053।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट बीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: यस मन्दिरमा भगवानको दर्शन गर्ने भक्तजनको संख्या बढ़िरहेको छ तर तिनलाई बस्न उभिन सजिलरी दर्शन गर्न फराक परिसरको अभाव भएको छ सानो भूखण्डमा रहेको मन्दिर प्रांगण र पोखरी वरिपरि धेरै दर्शनार्थी अन्न नमिल्ने हुँदा आवश्यकता अनुसार भौतिक पूर्वाधारको विस्तार गर्नुपर्ने भइसकेको छ यसमा स्थानीय सरकारले ध्यान दिनु छ जनशैलीकै सिंढी चढ़ेर स्वसम्मान र विश्व परिचयको शिखरमा पुग्न सकिने यी माध्यमहरूको संरक्षण गर्नु छ हरेक विकासको जगमा जनसंस्कृतिको शोभा र सुगन्ध रहिरहन्छ त्यो पाइयो भने बल्ल मौलिकताको मजा हुन्छ अपनत्वको आनन्द हुन्छ मानिस आज अपनत्वलाई स्वतन्त्रता मानेर रमाएको छ यता मेला सकेपछि उता वनखण्डको शीतलतामा बसेर आफ्नै सुरमा गाएका छन् आफ्नै परिकार खाएका छन् आफ्नै छन्दमा घुमेका छन् नाचेका छन् कोही चम्पादेवीको वन हेरेर अमन भएका छन् कोही बाघ भैरवको स्थानमा शान्त भई बसेका छन् किर्तिपुर बाघ भैरवको प्रसंग प्रेरणादायी छ चम्पादेवी चरणका बाघ भैरवलाई किर्तिपुरको थुम्कामा लान खोजियो नगरको शोभा बढ़ाउने सुर कसियो बलवानहरूले बाघ भैरवको मूर्ति बोकेर लगे पनि तर भोलिपल्ट हेर्दा मूर्ति छैन फेरि यहाँ आएर हेर्दा त उस्तै गरी मूर्ति बसेकै छ जति गर्दा पनि वास्तविक बाघ भैरव किर्तिपुरमा लान नसकिएपछि अर्को प्रतिमा बनाई किर्तिपुरमा बाघ भैरवको पूजा गरियो यता चम्पादेवी पर्वत छेउको वनमा खास बाघ भैरव बसेका बस्दैछन् वनमा रम्ने मन कसरी शहरमा बसोस् घण्टा घेरमा पसोस् उत्पत्ति स्थलमा रहेको देवत्व कसरी पराईपुरमा पुगोस् उत्पत्तिसँग आत्मोन्नतिको नाता गाँसिएको हुन्छ जन्म घरमै प्रगतिको जरा हुन्छ आफ्नै आँगनमा आत्मबलको टेकाई हुन्छ किर्तिपुरका देवस्थलको दर्शन गर्दा आत्मबोधनको आँखा खुल्दछ मन्दिर जुन होस् जागृति उस्तै छ ज्ञानको धारा उसरी नै बगेको छ माटोको मौलिकता र मूलको मुहान देखाउने यस्ता धार्मिक सांस्कृतिक स्थलमा पुगेर मनन गर्नु छ सम्पदाले संकेत गरेका सूत्रको शिक्षा लिनु छ उति बेला के थियो र आज के भयो इतिहासको छाप लिनु छ उन्नतिको नाप लिनु छ यसर्थ यस्ता सम्पदा स्थलको संरक्षण गरी देश दर्पण सफा राखौं। प्राचीनताको छविले नै आधुनिकताको उचाई देखाउँछ, समुद्री छेउले नै सगरमाथाको अग्ल्याई देखाउँछ। जग जरा र गजुरको ज्ञान दिने तीर्थस्थलमा त्राटक गर्ने गरौं। अनेकौं ताकहरू यहाँ देखिन्छन्, दृष्टिद्वारहरू छन्, यिनै द्वारबाट देश र विश्व परिवेशको दर्शन गरौं। मत्स्यनारायण मन्दिर, बाघ भैरव मन्दिर, उमा महेश्वर मन्दिर, चम्पा देवी, श्रीलंका चैत्य, चोभार आदिनाथ, जल विनायक, टौदहको टलकले शोभित कीर्तिपुर धार्मिक पर्यटनको एक महत्वपूर्ण गन्तव्य हो। विदाका दिन कीर्तिपुर गएर पुर्खाका कीर्ति अवलोकन गरौं र संस्कृतिको सम्मान गरौं। नेपाली प्रकृतिको काखमा स्थापित मठ मन्दिरमा नेपालकै शिला सालग्रामको देव प्रतिमा छन्, मूर्ति कला छन्, श्री विग्रहहरू छन्। यिनको पूजामा नेपाली पाखामै पाइने फूलपाती जल प्रसाद प्रयोग गर्नु छ। पूजाका सामग्री चढाउँदा मूर्तिको मुहार र मौलिक स्वरूप नबिग्रिने गरी समर्पण गर्नु छ। समीपमा चढाएर भगवानको शोभा यथावत राख्नु छ। देव प्रतिमाको कला कौशल र गर गहना आयुध परिचयका साधन हुन्। यिनलाई समेत नदेखिने ढाकिने छोपिने गरी रसायन खनाएर विरूप पार्नु, फागु खेले झैं ओइर्याउनु उपयुक्त नहोला। कठोर गन्ध आउने रासायनिक प्रतिक्रियाबाट बनेका धूप बाल्नु भन्दा नेपाली वन पाखामा पाइने धुपी कुमकुम सालधूप जस्ता वनौषधिको वासना चलाउनु वैज्ञानिक होला, मौलिक होला, आफ्नै वस्तुमा अडिन बल पुग्ला, देशीय अर्थतन्त्रमा टेवा पुग्ला। बडो आकर्षक, बडो सुगन्धमय, बडो खर्चिलो सामग्रीले मात्रै राम्रो पूजा हुने होइन। पवित्र जल, नदीको बालुवा, शुद्ध अन्न, वन फूल, खेतबारीमा पाइने फलफूलले नै पूजा पाठ पूरा गर्न सकिन्छ। सजिलरी कम खर्चमा संस्कारादि कर्महरू सम्पादन गर्दा सबैलाई सजिलो होला। सनातन सभ्यता प्रकृतिबाटै उठेर सम्पन्न भएको हो। बाहिरी देखा सिकी ढस्सा ठस्सा फूर्ति नगरी सात्विक भावले संस्कारादि कर्म गरौं। सजिलो विधिमा शान्तिको शीतलता भेटिन्छ, त्यसकै पथमा यात्रा गरौं।

0: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङग्याली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिक्षमा कमी शरीर काट्ने तथा पाचनतन्त्र सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
13: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
14: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
14: थायराइड घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
15: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
14: समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: सल्हेस फुलबारी सिराहा, हरेक वर्ष वैशाख संक्रान्तिकै दिन फुल्छ सल्हेस फुलबारीको सुन गाभा। नयाँ वर्षको प्रथम दिन वैशाख एकमा सल्हेस फुलको उपहार, दुई रुखको बीचमा माला जस्तै सुनगावाको लहरी। प्रकृतिमा यो नियमितता कसरी सम्भव हो? दुनिया यसलाई प्रेमको प्रतीक मान्छ, दिव्यताको चमत्कार भन्छ, प्रकृतिले इतिहास धानेको सम्झन्छ। तर विज्ञान भने वस्तुवादी दृष्टिवादी दृष्टि लगाउँछ, शब्द सुनाउँछ। सल्हेस फुलबारीमा हराम नामको वृक्ष छ, त्यसमा सुनगावाको संगत छ। यसलाई अंग्रेजीमा सोफेज भनिन्छ, वानस्पतिक शब्दमा अमुरा रोहितिका भनिन्छ। यो वनस्पति मिलियासी परिवारमा पर्दछ, यसको संरक्षण गर्नु आवश्यक छ, वनस्पति विज्ञान बोलेको छ। तर सगरमाथाको फेदीमा बस्ने सिराहाका जनता यसलाई दुषाद नरेश, दुषाद नायक सल्हेस र उनकी प्रेमिका मालिनीको प्रेम माला सम्झन्छन्। हुन त यो सुनगाभाको 3 फिट लामो लुर्कन हो, तर माला जस्तै देखिने, देखिएको वस्तुमा इतिहास खोज्ने हाम्रो स्वभाव छ। यो फूल विक्रम सम्वतको नयाँ वर्षको पहिलो दिन वैशाख 1 गते बिहान फुलेर 2 गते बिहान खसेर जान्छ। यो फूल फुलेको हेर्न र सल्हेस बगैंचामा मेला भर्न मानिसको ठूलो भीड लाग्दछ। मेलामा मुख्य गरी मिथिलाञ्चलको गंगा किनारदेखि नेपालको तराई क्षेत्रका मानिस भेला हुन्छन्, पहाड़ पर्वतबाट पनि झर्छन्। राजनीतिक सीमा भन्दा माथि उठेर उनीहरूले सांस्कृतिक सम्बन्ध प्रगाढ़ बनाउँछन्। दुषाद नायक सल्हेसको ऐतिहासिक प्रसंगलाई कतिले भगवान श्रीकृष्णको लीलासँग तुलना गरेका छन्। दुषाद समुदायको सम्बन्ध रामायण र महाभारत महाकाव्यमा पनि उल्लेख गरिएको पाइन्छ। दुषाद नरेश सल्हेस 7 र 8 शताब्दीका बीचमा यहाँ राजा रहेको अड्कल गरिएको छ। उनको वास्तविक नाम जयवर्धन थियो, उनी दुषाद परिवारमा जन्मेका थिए। उनको राज्यस्थल मिथिला क्षेत्रमा पर्दछ। उनको जन्मस्थलसँग सम्बन्धित मानिक दह, पकाडियागढ, कमला दह, सल्हेस फुलबारी र वनखण्ड सुरक्षित राखिएको छ। सल्हेस फुलबारी क्षेत्र सिराहाको लहान बजारदेखि 2 किलोमिटर दक्षिणमा पर्दछ। चैते दशैं र वैशाख 1 गते यहाँ मेला लाग्ने गर्दछ। मेलामा राजा सल्हेसको जीवन गाथा सम्झेर श्रद्धापूर्वक पूजा आजा गर्ने चलन छ। मेलामा भक्तजनले तत्कालीन राजधानी महिषोथागढबाट कमल दहमा गई स्नान गरी फूल टिप्न वनमा दौड़ने गर्दछन्। वन फूल टिपेर आफ्नी प्रेमिकालाई दिन्छन्, कसैले त्यो फूल लगेर मालिनी मन्दिरमा चढाउँछन्, साथै कसैले सलहेश राजाले पूज्ने गरेको नरसिंह मन्दिरमा पनि फूलपाती चढाएर पूजा गर्छन्। ऐतिहासिक कथन अनुसार सलहेश राजधानी महिषोथागढ़बाट राजा कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीहरूसँग कुस्ती खेल्थे। तत्पश्चात उनी आफ्नी प्रेमिका मालिनीसँग वन विहारमा निस्कन्थे। सोही कथनको आधारमा आज पनि भक्तजन दर्शनार्थीले वनबाट फूल ल्याएर यहाँ पूजा गर्दछन्। यसो गरेमा मनोरथ पूरा हुने जनविश्वास छ। कसैले यस पर्वमा राजा सलहेश र प्रेमिका मालिनीको मूर्ति बनाई पूजा गरेपछि नदीमा लगेर सेलाउने गर्दछन्। सलहेश मन्दिर राजा सलहेशका कुल देवता भएकाले पासवान जातिका मानिसहरू पुजारी बस्ने चलन छ। यहाँको पताइर पोखरीमा सन्तान नभएका मानिसले स्नान गरेमा सन्तान हुने जनविश्वास छ। यसरी पोखरीमा स्नान गर्दा हातमा माछा भ्यागुता घोगी जस्ता जीव परेमा सन्तान हुने र ढुङ्गा काठ जस्ता निर्जीव वस्तु हात परे सन्तान नहुने पनि विश्वास गरिन्छ। हरिसिंहदेवका राजगुरूको दरबार यसै गाउँपालिकामा पर्दछ। उनले पूजापाठ गर्ने हनुमान ढोका यसै गाउँपालिकामा रहेको छ। हनुमान ढोकामा पूजा गर्ने चलन पहिलो काठमाडौँको हनुमान ढोका र दोस्रो लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर 3 रहेको पाइन्छ। वसन्त पञ्चमीका दिन सिराहाको हनुमान ढोकामा पनि विशेष मेला लाग्दछ र सरस्वतीको पूजा गरिन्छ। यी सम्पदा स्थलहरूको ऐतिहासिक तथा पर्यटकीय महत्वबारे अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको देखिन्छ। मिथिलाको सलहेश फूलबारी क्षेत्रमा रहेका सम्पदाको संरक्षणमा पुरातत्व विभागले पनि ध्यान दिँदै आएको पाइन्छ। यी सम्पदाहरूले नेपाली समाजलाई आपसमा जोड्न सहयोग गरेका छन्। सलहेश बगैंचा आफैमा पहाड़ र तराईलाई जोड्ने संगममा रहेको छ। यहाँका वनस्पतिले प्रेमको सम्बन्ध गाँस्छन्। सांस्कृतिक परम्पराले धनी गरीब उच्च नीचको भावना हटाई मानवताको नाता गाँस्छन्। यस पर्वले नेपाल भारतको राजनीतिक सीमा भन्दा परसम्म पुगेर जनस्तरमा सम्बन्ध प्रगाढ़ तुल्याउँछन्। यो त योगको आँगन हो। इतिहासको त्यो उदाहरण हेरेर आजको अवस्था सुधार्ने दृष्टान्त हो। प्रेमको प्रकृति बुझ्ने प्रमाण हो। जगतको यात्रा हेरेर अन्तरको यात्रा गर्ने उपाय हो। यस्ता भूमि नै जीवनका लागि तीर्थ बन्छन्, धार्मिक क्षेत्र बन्छन्। यस्ता तीर्थले पारी तार्न सहयोग गर्छन्। तसर्थ तीर्थमा गएर बहुआयामिक दृष्टि लगाऊ र मुलुकको माटो वनस्पति र संस्कृतिको मनन गरौं। सलहेश यस्तै मननको मन्दिर हो, त्राटकको तीर हो। यसको त्राटकबाटै गहनताको तीर्थ यात्रा आरम्भ हुन्छ।